त्यति राम्रो। उखु अमिलो भयो भने राम्रो भएन, उखुलाई अमिलो बनाउन खोज्नुहुन्न, यो अधर्म भयो। धर्म भनेको जो जुन रूपमा छ त्यही रूपमा सम्मान गर्नु, यो धर्म हो। ऊ जुन रूपमा छ त्यो रूप बिगारेर त्यसलाई मेरो रूपमा लिएर आउनु, यो कदापि धर्म है। उसकै रूपमा उसलाई थक्रिन दिनु, फुल्न दिनु, यो धर्म हो।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
14: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: ब्लड प्रेसर हाइलो भएका,
14: कोलेस्ट्रोल बढी भएको,
15: मुटुको गति एकनास नभएको,
14: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
15: मुटुको बासोक मुटु सुन्निएको, हृदयघात भएको,
14: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
15: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच्ने मिति एजेट 15 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
14: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
14: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
14: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
13: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू
22: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
27: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
28: उपचार हुने रोगहरू
27: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
28: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
27: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
28: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
27: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
28: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
27: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
29: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
31: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
32: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
33: बजाज आरी फ्री सर्भिस क्याम्प।
34: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
33: सर्भिस चार्जमा 50% छुट,
34: इन्जिन आयलमा 18% छुट,
33: टायर किन्दा 10% छुट,
34: पाठ पूर्जामा 10% छुट,
33: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
34: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
33: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
35: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
33: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ।
34: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
36: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
37: कहाँ हुनु हो काका?
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
34: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
34: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
0: ल ल काका, गइहाले म।
1: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
3: सीता के भयो तिमीलाई, घुम्छेर बसेछौ
4: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
3: के कुरा गर्छ निनले, हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिकिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847823572।
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: मध्य पश्चिम ट्याङ चेक, यति बेला बिहानको 6 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
9: नमस्कार तथा सुप्रभात, काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल जेठ 11 गते सोमबार, सन् 2026 मे 25 तारीख, अधिक जेठ शुक्ल पक्षको नवमी तिथि।
11: काया कैरनका साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली,
11: राष्ट्रको शान किसान,
12: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
9: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
9: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
10: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै।
9: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
10: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा, राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
15: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
14: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
13: सम्पर्क फोन नम्बर 9857035578 9857075 40 9635668।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ
3: काया कैरनमा अब खबरको सिलसिला संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन् कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8 संहिता सम्बन्धी 2 प्रदेश सम्बन्धी 8 स्थानीय तहका 3 न्यायपालिकाका 11 संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082का संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो प्रतिनिधि सभा नियमावली मसौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था पनि प्रस्ताव गरिएको छ प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको 2/3 प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाधिन्छ यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै 2/3 बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व शून्य छ प्रतिनिधि सभामा 2/3 नजिक छ अब नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ
4: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेल्नु भएको छ पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ कार्यदलले चुनावी समीक्षा संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ आजको नयाँ पत्रिकाले खबर लेखेको छ
3: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ दिउँसो तातो हावा लू चल्न थालेको छ बाँकेको नेपालगंजको भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर पुग्ने गरेका छन् टाउको दुख्ने वाकवाकी लाग्ने बान्ता हुने शरीरमा पानीको मात्रा कमी हुने ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक जालदारी मजदूर बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। गर्मी बढ़ेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपील गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूलको र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूमपान र जाँड रक्स सेवन नगर्ने सुझाव दिएका छन्।
4: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा चियाचौर रानी सैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारपनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले यो क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोर्खापत्र दैनिकमा खबर छ।
3: काया कैरनमा संक्रामक रोगको जोखिम र बस्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभई ख्यानवीर तो बनी हाल मास्टर शेफ बनाउँछन् केही घात भिरताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुशीको बास एशियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुशीको बास
11: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दावी अध्ययन समिति गठन पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील लगायतका खबर प्रस्तुत
12: गर्यौं। शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्ने कठिन छ। भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनु पर्ने अवस्था छ। तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ, यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 छ। प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ। यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कूलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन्। कतिपय स्कूलमा शिक्षक भन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ। विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन्। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
3: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा चल्नेछ। दुई पक्षबीचका समस्याहरूमा साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएशन अर्डर वा म्याथ थप नगर्ने, भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको छ। यसका साथै नियमनकारी निकायका कारण समेत महिनौ र कतिपय आयोजनाको हकमा वर्षसम्म काम ठप्प हुने गरेको छ। अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए। अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो। कारोबार दैनिकमा खबर छ। पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ। सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदीलाई सोध्नु भएको छ।
13: एउटा डेंगी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ। कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ। झाडा पखालाका रोगहरू होइन, अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, इबोला, हान्टा भाइरस, डेंगी, इन्फ्लुएन्जा, यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको ज्वरो आउने, टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
14: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
13: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन, अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त शुरू हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटे देखिन थालिसक्यो होइन, र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ, कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ, र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने, सकेसम्म छोप्ने होइन, शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन, लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको मलमहरू लगाउने अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने, त्यो सबभन्दा महत्वपूर्ण भयो। बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सड़कमा बसेर हामी यो पानीपुरी खान्छौँ, चना चटपटे खान्छौँ, अब त्यो सबै काँचो हुन्छ, त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ।
14: भनेपछि सकेसम्म चाहिँ यो गर्मीयाममा बाहिरको खानेकुरा चाहिँ
13: खाँदै नखाउँ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के, धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन, अनि त्यहाँ खाना पस्क्यो खायो, खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानीमै कीटाणु हुन्छ, त्यसैबाट सर्छ। मुख्य चाहिँ दिशा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो, खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग, केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन, पानी उमाल्ने अथवा फिल्टर गर्ने, सफा पानीले भाँडाहरू पखाल्ने, अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने, बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म।
3: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
15: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
17: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
16: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
17: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
16: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ, र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
18: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दाङ।
19: सम्पर्क मोबाइल नम्बर 9822964264।
20: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
23: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
12: अब बाँकी खबर। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पर्यटन प्रवर्धन गर्न भारतीय ब्लगर युट्युबर पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमणमा आउन निम्तो गरेको छ। नेपालको पर्यटन प्रवर्धनमा सघाउने विषयलाई प्रचारमा ल्याउने उद्देश्यसहित सार्वजनिक तथा सांस्कृतिक कूटनीतिक अभियानका रूपमा यो पहल शुरू गरिएको दूतावासले जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय सोशल इन्फ्लुएन्सरलाई भ्रमणका लागि मे 30 भित्र आवेदन दिन आह्वान गरेको छ। अन्तिम मितिभन्दा एक हप्ता अगाडि नै भारतीय मूलधारका संचार माध्यम र सामाजिक सञ्जाल इन्फ्लुएन्सरबाट उत्साहजनक चासो देखिएको दूतावासले जनाएको छ। हामीले 3 दिनमै 200 भन्दा बढ़ी आवेदन प्राप्त गरिसकेका छौं र संख्या बढ़दो छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भन्नुभयो, मे 30 सम्म 1,000 भन्दा बढ़ी आवेदन आउने अपेक्षा छ। उहाँका अनुसार भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इन्फ्लुएन्सरको फेसबुक रिल्स र इन्स्टाग्राम लगायत विभिन्न प्लेटफर्म मार्फत दूतावासको सूचना प्रचार गरिरहेको नेपाल सरकारले पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलो पटक हो। आवेदकहरू मध्येबाट 5 जनालाई छनौट गरिनेछ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
3: अब विदेशको खबर। भारतको तेलंगाना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक अर्थात लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल अर्बन करीमनगर निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा गढ़वाल रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभाग अनुसार तेलंगानामा अधिकतम तापक्रम 46 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढ़ेको छ। त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोस भएर जमीनमा खसेका भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन्। मौसम विभागले विशेष गरी दिल्ली पंजाब हरियाणा र चण्डीगढ़मा तापक्रम अझै बढ़ने जनाएको छ।
12: अब केही खेल खबर। मालदिवसलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। यस्तै समूह बीबाट कजाकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किंग्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन्। यो जीत दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। यसै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम 4 स्थान सुरक्षित गरेको हो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। खाड़ी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोड़िएको छ। आकर्षक तलब, श्रमिक मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्रले लेखेको छ।
12: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव मागेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
3: सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लेखेको छ।
12: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसुल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो।
3: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झण्डै 200 अंकको गिरावट आएको छ।
12: महालेखा परीक्षकको कार्यालय ले 63 औं वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्ता ल्याएको छ। आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,00 रूपको बयान बराबरको लेखा परीक्षण गरेकामा मन परिभत्ता विवरण वितरण घर भाड़ा भुक्तानी लगायत व्यतिथि उजागर गरेको हो।
3: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लण्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
12: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका जिल्ला र प्रदेशलाई समेटेर असार 5 सम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
3: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
12: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51,25,86,75,000 रूपियाँ बराबर कुल खाद्यान्न आयात हुँदा 35,45,00,00,000 रूपियाँ बराबर धान चामल आयात भएको हो।
3: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि शुरू हुने भएको छ। काया कैरनमा अब पालो उखानको
12: तातो पानीले घर डढ्दैन
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
12: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार समूहको प्रस्ताव नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
3: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन। स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
12: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै।
3: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
12: र मालदिप्सलाई हराउँदै नेपालका भा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो। दिल्लीको सान्त्वना जित।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेमा नेतृत्व छान्न ओलीलाई बढ़ेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोडामाथि बसेका छन्। थाकेर लखतरान परेको उठ्नै नसकेर लड़िरहेको एमाले लेखिएको घोडा भन्दैछ थेग्न गाह्रो भयो। अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन् मलाई त सजिलै भइरहेछ त। आजको काया कैरन सकिएको छ। काया कैरन
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
19: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही जाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही जाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, जो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तुलसीपुर नौमा पार्किङमा राखेको बसमा आग लागि दमकल नहुँदा समस्या।
0: लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज रासायनिक मलको सट्टा गडौलाको मल प्रयोग गर्दै किसान।
1: र साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरको विमोचन कार्यक्रम सम्पन्न।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी, राष्ट्रिय दैनिक, गणतन्त्र, राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दाङको तुलसीपुर उपमहानगरपालिका 9 बेलुवा स्थित पार्किङ स्थलमा रोकिराखेको RA1-3038 नम्बरको दाङदेखि भारतको सिमला सड़क खण्डमा सञ्चालन हुँदै आएको यात्रु वाहक बसमा शनिबार राति करिब 8 बजेतिर अचानक आग लागिभयो। त्यसपछि स्थानीय वासीले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराए। अस्थायी प्रहरी पोस्ट बेलुवा र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डीएसपी होम बहादुर प्राजुलीको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो। तर आगोले ठूलो रूप लिइसकेको हुँदा दमकल बिना आगो निभाउन सहज भएन। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासी तथा निजी ट्याङ्करको सहयोगमा करिब 3 घण्टापछि आगो नियन्त्रणमा त आयो, तर उक्त बसको भग्नावशेष बाहेक केही पनि बसेन। आग लागि हुँदा उक्त बस मात्रै जलेन, सोही पार्किङ स्थलमा नजिकै पार्किङ गरिराखिएको PN03006-9977 नम्बरको दाङदेखि काठमाडौँ चल्ने अर्को बसको बायाँ भागमा समेत क्षति पुगेको छ। दमकल याद दिलाएको एउटा घटना हो। यो बजार नजिकै बस जलेर ध्वस्त भयो। दमकल पुगेन, पुगोस् पनि कसरी? दमकल जलेर भग्नावशेष भएकी करिब 1 वर्ष पुग्न थाल्यो। यो घटनाले तुलसीपुरवासीलाई पुनः गत भदौ 24 आन्दोलनका नाममा जलाइएको दमकल स्मरण गराएको छ भने अबका दिनमा कारणवश आग लागेको घटना भएमा ठूलो क्षति बिहोर्नु पर्ने यथार्थ प्रति चिन्तित गराएको तुलसीपुर पासका रेशम अधिकारीले बताउनुभयो। जेएनजी आन्दोलनमा जलाइएपछि उक्त दमकलको भग्नावशेष अहिले पनि पालिका प्रांगणमै छ। उक्त भग्नावशेषले तुलसीपुरवासीलाई आग लागि हुँदा जोगाउने यन्त्र छैन भन्ने दिइरहेको छ। त्यसको एउटा उदाहरण पनि यो घटना हो। बजार नजिकै बस जलेर खरानी भयो तर जोगाउन सकिएन। आजको नयाँ राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: करेसा बारीमा लगाएको तरकारी बाली सुक्न थालेपछि शान्तिनगर गाउँपालिका 5 काशीपुरकी पुतली चौधरी चिन्तित हुनुहुन्थ्यो। उहाँले रोपेको बोडीको झाल सुक्दै गएको थियो भने भिन्डीका बोटहरू समेत ओइलिन थालेका थिए। आफूले जानेको घरेलु उपचार अपनाउँदा पनि समस्या समाधान नभएपछि उहाँ सुक्दै गएको बोडी, भिन्डीको बोट र लौकाको फल बोकेर गाउँमै सञ्चालन गरिएको बाली उपचार शिविरमा पुग्नुभयो। शिविरमा कृषि विज्ञको टोलीले उहाँले ल्याएका बालीको परीक्षण गर्दा बोडीमा भाइरस तथा ढुसी संक्रमण, भिन्डीमा थोप्ले रोग र फड्के किराको समस्या तथा लौकाको फल कुहिने समस्या देखिएको पत्ता लाग्यो। कृषि विज्ञले फड्के र लाही जस्ता चुसाहा किरा नियन्त्रणका लागि पहेँलो पासो प्रयोग गर्न सुझाव दिए। समाधानको उपाय पाएपछि पुतली आशावादी हुँदै घर फर्किनुभयो। शान्तिनगर 5 कै चीजमानी चौधरी पनि गोलभेडा, बोडी, लौका र खुर्सानीका नमूना लिएर शिविरमा सहभागी हुनुभयो। परीक्षणका क्रममा गोलभेडामा टुटाले पात खाने समस्या, लौका, करेला र फर्सीमा फल कुहाउने, औंसा बोडीमा गम्बारो तथा खुर्सानीमा लाही र जरा कुहिने समस्या देखिएको थियो। कृषि विज्ञहरूले लहरे बाली तरकारी बालीमा लाग्ने औंसा नियन्त्रणका लागि क्युपोल्स पासो, टुटाल्स बत्ती पासो तथा निमजन्य जैविक विषादी प्रयोग गर्न सुझाव दिएका थिए। यसै गरी शान्तिनगर गाउँपालिका 4 गिधनियाकी लवर्नी चौधरी पनि गाउँमै बाली उपचार शिविर सञ्चालन हुने खबरले उत्साहित हुनुहुन्थ्यो। उहाँले पनि लौका, भिन्डी, करेला र फर्सीका बोटहरू लिएर शिविरमा पुग्नुभयो। कृषि विज्ञहरूसँगको परामर्शपछि उहाँले विभिन्न मोहिनी पासो तथा घरमै तयार गर्न सकिने निमजन्य जैविक विषादी प्रयोग बारे जानकारी लिएपछि कृषि व्यवसायमा अपनाउन थालेको छ। पुतली, चिजमानी र लबर्नी जस्तै धेरै किसानले गाउँमै कृषि सेवा पाएपछि आफ्नो बालीमा देखिएको समस्या समाधान गर्न सहज भएको बताएका छन्। हेफर इन्टरनेशनल नेपाल शान्तिनगर गाउँपालिका र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा संचालित भिटा परियोजना अन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा बाली उपचार शिविर संचालन गरिएको हो। शान्तिनगरमा बिउ उपचार शिविर, रोगको उपचार मोहिनी पासो, आजको गोरक्ष दैनिकमा आरकेसितले यो खबर लेख्नु भएको छ।
2: राजपुर गाउँपालिका दुई गहिरा निवासी रामकृष्ण चौधरी हिम्मतवाली महिला किसान हुनुहुन्छ। उहाँले गडेउला मल उत्पादन गरेर नमूना कामको शुरूआत गर्नुभएको छ। उहाँको काम देखेर धेरैले हौसला र प्रेरणा थपेका छन्। गडेउला मलले खेती हुँदैन, सफलता मिल्दैन जस्ता कुरा पनि उहाँलाई सुनाइएको थियो, तर उहाँपछि हट्नु भएन। अगाडि सरेर गरेको उहाँको यो कामले अहिले सर्वत्र चर्चा पाएको छ। घरको आँगनमा एउटा डोर छ, त्यो डोरमा तयार भएका गडेउला छन्। बिक्रीको लागि तयारी अवस्थामा राखिएको यो उद्यमको काममा रामकृष्ण चौधरीले सफलता हासिल गर्नुभएको छ। कुनै बेला उहाँलाई खेतमा देखिने गडेउला पनि घिन लाग्थ्यो। केही

0: स्त्री गृहिणी काम गर्दा गर्दै उहाँले गढेउला मल बनाउन थाल्नुभयो। अहिले यो कामले उहाँको उचाइ बढ़ाएको मात्र होइन गढेउला मलको व्यवसाय पनि फस्ट्याउँदै गएको छ। दशरथ घिमिरेले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: महको उत्पादन उपभोग्य तथा बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक मह महोत्सव हुने भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजनामा जेठ 13, 14 र 15 गते घोराहीमा 3 दिन महोत्सव हुन लागेको हो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा आयोजना हुने महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्ता माझ यसको महत्व बारे जानकारी तथा मौरी पालक व्यवसायको सम्भावना उजागर गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। जिल्लामा पहिलो पटक यस प्रकारको महोत्सव आयोजना हुन लागेको भन्दै आयोजकहरूले यसलाई मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्। नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीले महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार महोत्सवमा जिल्लाभरका मौरी पालक किसान, मह व्यवसायी, कृषि प्राविधिक तथा सर्वसाधारणहरूको उपस्थिति रहने बताइएको छ। महको बजारीकरण र प्रवर्धन गर्न मह महोत्सव आजको गोरक्ष दैनिकमा अमर आचार्यले खबर लेख्नु भएको छ।
0: लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको कसरत चलिरहेको छ। प्रदेशमा सरकार चलाइरहेका दलहरू आगामी आर्थिक वर्षको बजेटपछि मात्रै सरकार परिवर्तन गर्नुपर्नेमा छन् भने मुख्यमन्त्री त मन्त्री बन्न ठिक्क परेर बसेकाहरू चाँडै सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छन्। विपक्षले केही साना दलहरूले भने विगतमा ठूला भनेका दलहरू जनताका मुद्दा छाडेर सरकार परिवर्तन गर्ने र मन्त्री बन्ने खेलमा मात्रै लागेको बताउँदै आएका छन्। एक रिपोर्ट।
2: संघ सरकारले 100 दिनमा 100 बुदा राखेर काम अगाडि बढ़ाइराखेका बेला प्रदेश सरकारहरू भने सत्ता फेरबदलको कसरतमा लागेका छन्।
3: लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बन्दा गत चैतसम्म एमाले नेतृत्व गर्ने, त्यसपछिको बाँकी अवधि नेपाली कांग्रेसले सरकार सञ्चालन गर्ने सहमति थियो। गत भदौमा भएको जेएनजी आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभाको निर्वाचनमा आएको कांग्रेस एमालेको अनपेक्षित नतिजाले प्रदेशमा पनि के गर्ने के नगर्ने अन्यल बन्यो। अहिले देखिएको भूमिहीन सुकुम्बासीहरूको समस्या, आउँदै गरेको वर्षातको समय र किसानका समस्या भन्दा अहिले प्रदेशमा सरकार परिवर्तनको मुद्दाले प्राथमिकता पाएको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश सरकार लागेको छ। तर अबको प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको कांग्रेस, जसको नीति उसैको नेतृत्व भनेर बजेट अघि नै सरकार परिवर्तनको खेलमा लागेको छ। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी,
4: सरकार परिवर्तन सम्झौता अनुसार वैशाखमै छ, मिया सकिएको हो, अब जो परिवर्तन हुनुपर्ने हो र हामीलाई लाग्छ कि यो बजेट अगाडि नै अब सरकार परिवर्तन हुनुपर्छ, किनकि अब यो बजेट सकिएपछि अब एउटाले बजेट बनाउने अर्को कार्यान्वयन गर्ने भनेपछि अलिकति नमिल्लो पनि हो, फितलो पनि हो। त्यस कारणले अब यो बजेट सकिएपछि अर्को मन्त्रीमण्डल फेरि आयो भने त्यसले कार्यान्वयन गर्नलाई त्यसलाई अब अलिकति कयौं कुरा बुझ्न पनि लाग्छ, कयौं कुरा अब समस्या पनि हुन्छ, त्यस कारणले उसलाई खल्लो पनि हुन्छ पछि गएर कार्यान्वयन गर्दाखेरि। त्यस कारणले अब यही बजेट भन्दा अगावै अझै भर्खर प्राथमिकता सिद्धान्त प्रवेश त गर्यो, यति बेलै ठ्याक्कै यति बेलै अब सरकार परिवर्तन भएर नयाँ सरकार आएर बजेटले कार्यान्वयन गरिदियो भने भोलिका दिनमा कार्यान्वयन गर्नेलाई धेरै सहज त हुन्छ।
3: प्रदेश सरकारलाई स्वायत्त भने पनि सरकार परिवर्तनदेखि कसलाई मन्त्री बनाउने भन्ने सम्मको अघोषित अधिकार केन्द्रले नै राख्ने गरेको छ। लुम्बिनी प्रदेशमा अब सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने पक्का पक्की भए पनि मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन। यसअघि पनि मुख्यमन्त्री बनिसकेका नेपाली कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीको सम्भावना बलियो रहे पनि कांग्रेसको निर्देशन के आउँछ भन्ने अवस्था छैन। अहिलेका मन्त्रीहरू भने तत्कालै सरकार परिवर्तनको पक्षमा छैनन् भने सत्ता पक्षकै अन्य सांसदहरू भने चाँडै सरकार परिवर्तन भए मन्त्री बन्ने पालो आउँथ्यो कि भन्ने आशामा छन्। लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका सचेतक तुलसी प्रसाद चौधरी,
5: लुम्बिनी प्रदेशमा चाहिँ यो सत्ता परिवर्तनको वा चाहिँ मन्त्रीमण्डल परिवर्तनको दुईटै कोणबाट कुराहरू भइरहेको गरिराखेका छन् होइन अब केही कुराहरू के छ भन्दाखेरि

0: कि हाम्रो पार्टी केन्द्रसँग रिलेटेड हुन्छ त्यो पार्टी केन्द्रबाट चाहिँ यसको बारेमा छलफल भइराखेको भन्ने कुरा हामीले सुनिराखेका पनि छौं र बुझी पनि राखेका छौं। अब यो विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस यो लुम्बिनी प्रदेशमा यही दुईटा दलको बीचमा सहकार्य हुने र त्यो सहकार्य कायम रहने भन्ने गरी चाहिँ हामीले बुझेका छौं। त्यही अनुसारले अगाडि बढ्छ र जहाँसम्म मलाई के लाग्छ भन्दाखेरि माथि पार्टी अध्यक्ष र पार्टी सभापतिको बीचमा चाहिँ छलफल भइराखेको छ र यसले अलि चाँडै एउटा निष्कर्ष निकाल्छ भन्ने गरी हामीले बुझेका छौं।
1: सत्ता पक्ष सरकार परिवर्तन र कसलाई मन्त्री बनाउने भन्ने खेलमा लागिरहँदा विपक्षीले भने त्यसको विरोध गरेका छन्। विगतमा ठूला भनिएका नेपाली कांग्रेस नेकपा एमाले र नेकपालाई नागरिकका मुद्दा भन्दा पनि सरकार कसरी परिवर्तन गर्ने र आफू मन्त्री बन्ने भन्नेमा मात्रै ध्यान रहेको प्रतिपक्षको आरोप छ। राष्ट्रिय जनमोर्चाबाट लुम्बिनी प्रदेशसभा सदस्य तारा थापा र नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य राजकुमार चौधरी।
2: अहिले लुम्बिनी प्रदेशमा अब ठूला राजनीतिक दल कांग्रेस एमाले र माओवादीहरू अहिले चाहिँ सत्ता समीकरण गरेर बजेट बढाउन खोज्नु भएको छ। तर जनताहरू यस्तो समस्यामा छन्, यस्तो चपेटामा छन्, 81-82 को बजेटमा छुट्याइएका बजेटहरू अहिलेसम्म कार्यान्वयन हुन सकेको अवस्था छैन। जनताहरू रोएर भौतारिएको अवस्था छ। त्यस्तो अवस्थामा पनि लुम्बिनी प्रदेश सरकारले अहिले पनि सत्तालाई आफूले कसरी जोगाउने, कुर्सी कसरी जोगाउने भन्नेतिर मात्रै लाग्नु भएको अवस्था छ।
3: जनताको आवश्यकता अर्कोतिर छ। अहिले देशैभरि भूमिहीन सुकुम्बासी भूमिहीन दलितहरूको एउटा चर्चा छ। उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने र कहाँ के गर्ने भन्ने कुरा अलग चलिरहेछ। डोजर चलिरहेको अवस्था अर्कोतिर छ। त्यसका समाधानहरू, त्यसका उपायहरूतिर ध्यान छैन। यो भागबन्दा तानातान त्यो अन्तिम क्षणमा त्यो मर्ने बेला हरियो काँक्रो भने जस्तो देख्न अहिले पाइरहेको छु म। त्यसले गर्दा चाहिँ जनतामा निराशता ल्याउँछ। त्यसले चाहिँ पोजिटिभ भाइब चाहिँ दिँदैन।
1: संघीय सरकार 100 दिनमा गर्ने 100 कामको सूची तयार पारेर काम गरिरहेका बेला प्रदेशमा भने सरकार परिवर्तनको सरमा गर्मी बढेको छ। मधेस प्रदेशमा मन्त्री हेरफेर गरेर पुरानै नेतृत्वलाई निरन्तरता दिइएको छ भने लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशमा सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा एमाले अनि नेकपाका बीचमा छलफल चलिरहेको छ।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाँत। फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे, इको
13: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठीक अगाडि फोन 082-5563-509 र मोबाइल 98453-0653-23।
13: अब अन्य खबर प्रसंग लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेश सभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर भर्तिमगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास सुशासन उत्पादन रोजगारी कृषि पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो। यस्तै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुभएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा खबर छ।
16: साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरहरूको विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आइतबार घोराईमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तम कृष्ण मजगैया, राप्ती साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनाल लगायतका अतिथिहरूले मुक्तक संग्रहको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो। कार्यक्रममा मुक्तक संग्रहको समीक्षा गर्दै साहित्यकार डाक्टर हिमलाल पन्थीले भावनाका लहर लय तथा वर्ण विन्यासका दृष्टिले उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निम्ति मुक्तकको माध्यमबाट सन्देश प्रभाव गरिएको बताउनुभयो। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
13: नेपाल निर्वृत्त शिक्षक समाज गढवा र राजपुरको चौथो परिषद जनता माध्यमिक विद्यालय गढवामा संयुक्त रूपमा शनिबार सम्पन्न भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपिल देव खनालको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित संयुक्त चौथो परिषदमा गढवाका सचिव खगेश्वर शर्माले गढवाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टंक बहादुर बुढाथुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसैगरी राजपुरका अध्यक्ष पूर्ण बहादुर चौधरीले सांगठनिक प्रतिवेदन र सल्लाहकार योग बहादुर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सबै पालिकाका प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो। संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निर्वृत्त शिक्षक समाजको पहिचानका लागि प्रकाशनलाई निरन्तरता दिनुपर्ने, निर्वृत्त शिक्षक उपयोगी र समाज उपयोगी वार्षिक कार्यक्रम बनाएर आगामी दिनमा लागू गर्नुपर्ने, शिक्षक तथा विद्यार्थी हित अनुकूलको रचनात्मक काम कुरा अगाडि सार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
16: घोराई उपमहानगरपालिका तीन दाङमा अवस्थित 300 शैयाको संजीवनी टिचिङ अस्पतालले स्थानीय थारू समुदायसँग अस्पताल परिसरमै छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालले स्थानीय समुदायसँग सम्बन्ध विस्तार, अस्पतालमा रहेका सेवा सुविधा बारे जानकारी गराउन तथा समुदायका सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा थारू समुदायको अगुवा, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा करिब 50 जना सहभागीहरूले अस्पतालको ओपीडी, विभिन्न उपचार कक्ष, सेवा प्रवाह प्रणाली तथा अन्य विभागहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। गणतन्त्र दैनिकमा खबर छ।
13: सर्वोदय बाल क्लब गोराहीले एएससी 2082 उत्तीर्ण सदस्यहरूलाई शनिबार गोराहीमा सम्मान गरेको छ। क्लबका कार्यवाहक अध्यक्ष अम्सु सेडाईको अध्यक्षता एवं पतञ्जली एक लुम्बिनी प्रदेश सह प्रभारी शारदा पोखरेलको प्रमुख आतिथ्यतामा एएससी उत्तीर्ण सदस्यहरूलाई बधाई तथा शुभकामना र बाल शिक्षा कार्यक्रम गरिएको थियो। नम्बर धेरै र थोरै ल्याएको विषयमा चिन्ता नगर्न प्रमुख अतिथि पोखरेलले आग्रह गर्नुभयो। चरित्रमा दाग लाउने काम नगर्नुहोला, प्रमुख अतिथि एवं योग प्रशिक्षक पोखरेलले भन्नुभयो। आफ्नो चरित्रमा दाग लाग्ने काम गरियो भने सकियो, जतिसुकै सफल भए पनि केही काम छैन। उहाँका अनुसार चरित्रमा दाग लाग्ने काम गरिएन भने अर्काले दोष लगाएर केही पनि हुँदैन, सबैभन्दा राम्रो म मेरो परिवार भनेर अघि बढ़न आग्रह गर्नुभयो। यसैगरी अर्का प्रशिक्षक प्रकाश खनालले संस्कारको बारेमा प्रशिक्षण दिनुभएको थियो। उहाँले दुई हात जोडेर नमस्कार गर्न सिकाउनु भएको थियो, एक हात उठाएर गर्न नहुने उहाँको भनाइ थियो। यस अवसरमा सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, बैलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भूषाल, सिद्धार्थ गौतम नगर टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्य, एएससी उत्तीर्ण सम्मानितबाट अदिति केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। बाल बालिकाले कविता वाचन पनि गर्नुभएको थियो। क्लबका सदस्य जेनिस आचार्यको स्वागत, मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार नवीन श्रेष्ठले र संचालन सहसचिव सौम्या आचार्यले गर्नुभएको थियो। आजको नागवत राष्ट्रिय दैनिकमा गोविन्द खड्काले खबर लेख्नु भएको छ।
16: दाङको घोराही छ रावत गाउँ जयसर माध्यमिक विद्यालयमा शनिबार बिहान देखिएको दृश्य सामान्य दिनभन्दा फरक थियो। सार्वजनिक विदाको दिन भए पनि बिहानैदेखि विद्यालयको मूल मुख्य गेट र कक्षा कोठा खुला थिए, तर विद्यालयमा विद्यार्थीहरूको उपस्थिति थिएन। बरू कक्षा कोठा र विद्यालय परिसरमा अभिभावक तथा शिक्षकहरू विद्यालय सुधार कार्यमा व्यस्त देखिन्थे। कोही फुटेका भित्ताहरू लेपिरहेका थिए भने केही चर्किएका भुइँ सम्याउन जुटेका थिए। विद्यालय परिसरमा कतिपयले सिमेन्ट र बालुवा मिसाइरहेका थिए भने अन्यले मसला बोक्ने र पानी छम्काने काम गरिरहेका थिए। उनीहरू ज्यालादारी मजदूर नभई आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन विद्यालय सुधार मा निशुल्क श्रमदान गर्न आएका अभिभावक र शिक्षक थिए। सरकारी विद्यालयको सीमित स्रोत साधन र कमजोर भौतिक अवस्थाका बीच विद्यार्थीको अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले अभिभावक र शिक्षकहरू विद्यालय पुनः संरचनामा जुटेका हुन्। गणतन्त्र दैनिकमा खबर छ।
13: तुलसीपुर एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। घटनामा एकजना फरार छन्। तुलसीपुर उपमहानगरपालिका 10 बनगाउ निवासी 24 वर्षीय ओम चौधरी, 22 वर्षीय राजेन्द्र चौधरी सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। सोही ठाउँका अन्दाजी 25 वर्षीय राजेश चौधरी भने फरार रहेका छन्।
16: अब लागौं यिनी पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा अमेरिकाको चीन प्रतिको नफरत कूटनीति शशिधर भण्डारीको विचार छापिएको छ। तातो हावा र गर्मीले पारेको स्वास्थ्य जोखिम डाक्टर प्रकाश बुढाथोकीको विचारलाई नयाँ युगबोध राष्ट्रिय दैनिकले छापेको छ भने सड़क सुरक्षालाई प्राथमिक एजेण्डा बनाऊ शीर्षकमा सम्पादकीय छापेको छ।
13: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा चीनी निर्यात रोगको असर शंकरमान सिंहको विचार छापिएको छ। प्रधानमन्त्री बालेनको समय किशोर नेपालको सामग्री छ, भ्रष्टाचारको खोजीमा सरकार केन्द्रित, उपेन्द्र सुवेदीको विचार छ भने आध्यात्मिक पुनर्जागरणको अभियान गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
16: यसै गरी आजको गणतन्त्र दैनिकमा सुन्तला अर्थतन्त्रको आधार डाक्टर श्रीमन राज खनालको विचार छापेको छ भने आजको गणतन्त्र दैनिकले घोराई उपमहानगरपालिकाले उत्पादनमुखी बजेट बनाउनुपर्छ शीर्षकमा सम्पादकीय लेखेको छ।
13: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा रेडियो हिजो आज र भोलि शरद अधिकारीको यो सामग्री प्रकाशित छ। कमजोरीको तालचा सम्पादकीय राप्ती पोस्टमा प्रकाशित छ।
16: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
13: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
17: हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको आग्रह। बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन कार्यतालिका सार्वजनिक असारको 7 गतेदेखि चितवनमा महाधिवेशन हुँदै। अत्याधिक गर्मीका कारण तराईका जिल्लाको जनजीवन प्रभावित। पोखराको फिर्के खोलामा सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा सैनिक बोकेको रेलमा गरिएको आत्मघाती विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.aspatiicare.com
17: समाचार अब विस्तारमा गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले छानबिन टोली गठन गरेको जनाएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तीमा टोलीलाई तुरन्तै कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको उल्लेख छ। केही दिन अघि स्थानीय रानी सैनको विषयलाई लिएर हुम्ला र बाजुरामाका बासिन्दा बीच झडप हुँदा दुवै तर्फका केही व्यक्ति घाइते भएका थिए। सरकारले बाजुरा र हुम्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। दुवै जिल्लाका बासिन्दाले सो क्षेत्र आफ्नो जिल्लामा पर्ने दावी गर्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै यही जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। त्यस्तै जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिनुभयो। रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ। नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको आकलन र पार्टीको समीक्षात्मक अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू पद्मा अर्याल, छविलाल विश्वकर्मा र 8 प्रदेशका इन्चार्जहरू सदस्य रहनु भएको छ। समीक्षाको अवधि 1 महिना रहेको उहाँले बताउनुभयो। बैठकले लोकतन्त्र अनुरूप कार्य गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। बैठकले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। संविधान संशोधन सुझाव कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल, अमर थापा सदस्य रहनु भएको छ। बैठकले पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन मदन नगर बल्कुमा निर्माण गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित समारोहमा मन्त्री खनालले अन्तर्राष्ट्रिय स्तरमा मुलुकको गरिमा र छवि बढ़ाउन बलियो कूटनीति प्रयासको खाँचो औल्याउनु भयो। उहाँले वैदेशिक लगानी, पर्यटन विकास र प्रवर्धन, प्रविधि हस्तान्तरण र नेपाली उत्पादनको बजार पहुँचका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई सक्रिय रूपमा उपयोग गर्न परम्परागत दृष्टिकोण रूपान्तरण हुनुपर्ने बताउनुभयो। मन्त्री खनालले परिवर्तनशील विश्वमा परराष्ट्र सेवाको विशिष्ट भूमिका रहेको उल्लेख गर्नुभयो। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 हिजो आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सड़क ढल बिजुली खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ़ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इण्डो प्यासिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजद्वारा हिजो काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयक उच्चस्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढ़ा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पूँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाई थियो। उपसभामुख रूबी कुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बाल विवाह विरूद्ध निरन्तर लड़िरहने बताउनु भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले हिजो आयोजना गरेको बाल विवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बाल विवाह र दाइजो प्रथा मधेसबाट मात्र नभई देशबाट उन्मूलन हुनुपर्नेमा जोड़ दिनुभयो। छोरीलाई बोझ मान्ने लैंगिक विभेदका कारण बाल विवाह हुने गरेको भन्दै उपसभामुख ठाकुरले छोराछोरी बीच हुने विभेद अन्त्य गरी छोरीलाई शिक्षित बनाउन अभिभावकलाई आग्रह गर्नुभयो। तराईका धेरैजसो जिल्लाहरूमा केही दिनदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। अझै केही दिन तातो हावाका कारण गर्मी थप बढ़न सक्ने भएकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सकेसम्म घाममा ननिस्कन जनस्वास्थ्य विद्हरूले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको यो रिपोर्ट।
19: तराईका जिल्लाहरूमा केही दिनदेखि बढ़ेको अत्यधिक गर्मी तथा तातो हावाको लहर अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो जिल्लाहरूमा अधिकतम तापक्रम 28 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियस र त्योभन्दा पनि बढ़ी रहने सम्भावना रहेको र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
20: लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा चाहिँ अधिकतम तापक्रम 28 डिग्री सेल्सियस वासो भन्दा पनि बढ़ी रहने सम्भावना देखिन्छ भने थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढ़ी हुने देखिन्छ। विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ क्षेत्रहरूमा तातो लहर देखिने र बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अरखाँची, रूपन्देही र कपिलवस्तुका जिल्लाहरूमा चाहिँ तातो दिन रहने देखिन्छ। यो चाहिँ करिब अबको तीन दिनसम्म पनि यस्तै रहने देखिन्छ।
19: पछिल्लो समय बढ़ेको गर्मीका कारण दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर उच्च सतर्कता अपनाउनु पर्ने जिल्लाको सूची रहेका छन् भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अध्यावधिक रहनुपर्ने अथवा सचेत रहनुपर्ने सूचीमा राखिएको छ। पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको र लगातार बढ़दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महत
21: अलिक बढ़ी नै गर्मी हुने, बढ़ी नै हिटवेभको सम्भावना भएका जिल्लाहरू भनेर चाहिँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र डोटीलाई छवटा जिल्लाहरूलाई लिएको छ भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी 11 जिल्लाहरू अलर्टमा बस्नुपर्ने, अलिक ध्यान दिनुपर्ने जिल्लाहरू छन्। हामीले भएसम्म घाम भएको दिउँसोको समयमा चाहिँ बाहिर दूर गर्नु भएन, घरभित्र नै शीतल बस्नुपर्ने हुन्छ। केही गरी निस्कने पर्यो भने पनि हामीले छाता ओढेर, पातलो कपडा लगाएर, आँखामा पनि ग्लासहरू लगाएर छोटो समयमा हिँड्न सक्नुहुन्छ र कपडा पनि सुत्तिको अलिक खुकुलो शीतल हुने खालका कपडाहरू लाउनु पर्यो।
19: अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जनस्वास्थ्य स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्नुका साथै सावधानी अपनाउन सुझाव दिनुहुन्छ। जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फोन।
0: गर्मी महिनामा आलस्य हुने हाम्रो शरीरबाट आवश्यक पर्ने जुन लवणहरू छ प्रशस्त मात्रामा बाहिर निक्लिने भएको हुनाले शरीरमा एक प्रकारको डिहाइड्रेसन हुन्छ र त्यसले गर्दाखेरि मुटु कलेजो किडनीहरू भयो त्यसमा चाहिँ प्रभाव पार्ने हुने गर्छ। दीर्घ रोगी ज्येष्ठ नागरिक बाल बालिकाहरू चाहिँ विशेष गरेर जुन बेलामा एकदम तापक्रम उच्च भएको हुन्छ त्यो बेलामा सकेसम्म घरबाट बाहिर ननिक्लिएन र प्रशस्त मात्रामा चाहिँ पानी अथवा जीवन जल बनाएर खान सक्छ। यदि दीर्घ रोगी छ र यदि पहिले औषधिहरू खाइराख्नु पर्छ भने केही स्वास्थ्यमा समस्याहरू देख्यो भने तुरन्त आफ्नो चिकित्सकलाई भेटेर स्वास्थ्यसँग सम्बन्धित जानकारी चाहिँ लिनुपर्छ।
19: जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो तथा तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
17: अत्याधिक गर्मी बढ्न थालेपछि कञ्चनपुरका स्थानीय पालिकाहरूले विद्यालयमा विदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा दिने निर्णय गरेको त्यहाँबाट हाम्रा संवाददाताले उल्लेख गरेका छन्। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोला घर भित्र बनेका संरचना हटाउन शुरू गरेको छ। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले हिजोदेखि अभियानका रूपमा तीन ठाउँबाट खोला घर खाली गर्ने कार्य शुरू गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरेका छन्। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको महानगरपालिकाले जनाएको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संरचनागत संरचना निर्माण गरिएका छन्। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाइएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने अझै सावधानी अपनाउनु पर्ने देखिन्छ। वर्षाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरपालिकाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौँडा सिमेन्ट उद्योगको हिजो निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाइने बताउनुभयो। उद्योग निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु दुःखद भएको पनि बताउनुभयो। छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्साल र संगीत रचनातर्फ किरण कणेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। यस्तै गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमरेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्वर्गीय रमोला देवी शाह छिन्नलताको जन्मदिन आगामी साउन 9 प्रदान गरिनेछ। बर्दियाको खाता क्षेत्र स्थित पत्थर बोझी गाउँको एउटै आँगनमा वर्षौंदेखि संयुक्त रूपमा बस्दै आएका 59 सदस्यीय थारू परिवार अहिले छुट्टिएर आफ्नो घर बनाउने तयारीमा छन्। 4 पुस्तासम्म एउटै घरमा बस्दै आएका परिवार माघीमा गरिएको निर्णय अनुसार छुट्टिएको भए पनि आत्मीयता अझ मजबूत हुने उनीहरू बताउँछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
2: खारू समुदायको अंशमण्डा गर्ने शैली आफैमा विशिष्ट छ। यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका इट्टा काठ र भाँडाकुँडा समेत बराबरी गरिन्छ। बर्दियाको एउटै आँगनमा 59 जनाको एउटा विशाल परिवार वर्षौंदेखि सँगै बस्दै आएको थियो। काठ र खरबाट परम्परागत शैलीमा बनाइँदै गरेका घरहरू लहरै उभिँदैछन्। सामूहिक श्रमदान मार्फत सबैले एक अर्काको घर निर्माणमा सघाइरहेका छन्। चार पुस्तादेखि संयुक्त रूपमा बस्दै आएको यो परिवार माघी पर्वमा गरिएको निर्णय अनुसार छुट्टिएको हो। तर यो अंशमण्डाले सम्बन्ध भने छुट्याउँदैन। परम्परा अर्थात सामूहिक श्रम प्रणालीले उनीहरूलाई अझै एक सूत्रमा बाँधेको घरमूली मंगल थारूले बताउनु भएको छ।
3: हामी 60 जनाको परिवार थियौँ। 3 बुवाको हामी 9 भाइमा फेरि हामी साल माघीबाटी बाह्र घर भएको छौँ।
2: संयुक्त परिवार हुँदा कामको आलो पालो हुने गरे पनि अहिले प्रत्येक घरले आफ्नो काम आफैले गर्नुपर्ने भएको छ। संगलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो। एकजनाको 1.5 महिना खाना पकाउने पालो पर्ने गरेको जेठी बुहारी रामदुलारी चौधरीको भनाइरहेको छ।
22: सामूहिक रूपमै पकाइरहेछौँ खाना चाहिँ। भोलि त मान्छे गरेछन्, घर बनाउन बोलाछन् बाहिरको मान्छेलाई।
2: पारिवारिक संरचना फेरिए पनि यो बस्तीको एउटा चुनौती भने फेरिएको छैन। त्यो हो जंगली हात्तीको त्रास। पत्थरबजी क्षेत्र नेपाल र भारत जोड्ने खाता करिडोरमा पर्छ। हात्तीहरूको यो मुख्य हिँड्ने बाटो भएकाले यहाँ बासिन्दाले वर्षेनी धनजनको क्षति बेहोर्नु परिरहेको छ।
3: यो ठाउँमा इन्डियाबाट आउँदा पनि हात्तीले छुने, निकुञ्जबाट जाँदा पनि हात्तीले छुने भएकोले यसरी दुःख पाइन्छ।
2: वन्यजन्तुको यो जोखिम कम गर्न स्थानीय स्तरमा प्रयास नभएको होइन। खाता सामुदायिक वन समन्वय समितिले विद्युतीय भार र लघु बीमा जस्ता कार्यक्रम अघि सारेको छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ,
23: मिनिमम 7,000 लिएर 1,08,000
2: तर समस्या अझै गम्भीर छ। परम्परागत माटो बाँस र खड्का घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन्। आर्थिक अवस्था कमजोर भएकाले सबैले पक्की घर निर्माण गर्न सक्ने अवस्था छैन। संयुक्त परिवारबाट अलग भएर नयाँ जीवन शुरू गर्न लागेका मंगल थारूका सन्तानहरूका लागि अहिले सांस्कृतिक पहिचान जोगाउने कि सुरक्षाको चिन्ता गर्ने भन्ने दोहोरो चुनौती खड़ा भएको छ।
24: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ। दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटामा सैनिक बोकेको रेलमा भएको आत्मघाती कार बम आक्रमणमा कम्तीमा 24 जनाको मृत्यु भएको छ भने 50 भन्दा बढ़ी घाइते भएका छन्। हिजो भएको आक्रमणको जिम्मेवारी अलगवादी समूह बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ। आक्रमणमा रेल मार्ग नजिक रहेका धेरै घर तथा भवनमा गम्भीर क्षति पुगेको बताइएको छ। विस्फोटका कारण रेलका केही डिब्बा पल्टिएका र आगलागी समेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। स्थानीय संचार माध्यमका अनुसार क्वेटाका सरकारी अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ भने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई ड्यूटीमा रहन निर्देशन दिएको छ।
25: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
26: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
25: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
26: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
25: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
26: एकपटक दङ्गालीबाट किनेर हेर न।
25: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
27: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
26: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
28: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
29: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
26: प्रोप्राइटर सोमराज रैदास।
30: सम्पर्क फोन नम्बर 0825567775।
26: सम्पर्क नम्बर 98478-26873।
27: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: किराले खाएको दाँत निकाल्ने,
28: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
28: दाँतको जरैदेखि उपचार गर्ने,
4: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
28: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
6: आया, मम्मी मम्मी दाँत दुख्यो।
7: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-595-222।
7: पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
14: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
30: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
14: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
28: शुद्ध महका लागि कहाँ जाने त?
31: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
28: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
10: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
1: सम्पर्क मोबाइल नम्बर 985-78-31-840 र 98-478-20-440।
10: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
28: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
32: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
4: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
8: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
13: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
8: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन नआएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराहीदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
16: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
16: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
17: सम्पर्क मोबाइल नम्बर 98578-44722, 98578-35060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
18: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
19: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
20: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
21: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
22: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
23: तालिममा दिइने विषयहरू
33: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
34: स्पेशल सेफ तालिम,
35: जापानिज सुशी तालिम,
36: वेट्रेस,
37: टुरिस्ट गाइड।
38: हाम्रा विशेषताहरू
39: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
40: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
41: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
42: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
43: तालिम
41: साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
40: सम्पर्क मोबाइल 98410170 98410170।
41: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
0: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
0: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
4: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
5: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
4: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
5: यातायातको सुविधा भएको,
4: स्वच्छ खाने पानीको व्यवस्था भएको
5: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
4: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साथ हामीले घरेलु उद्योगमा व्यस्त भोजपुरका दुई दिदी बहिनी सम्बन्धी खोजमूलक सामग्री प्रस्तुत गर्नेछौ। त्यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र दाङ राप्ती साहित्य परिषद दाङ शाखाद्वारा संयुक्त आयोजना गरिएको दाङमा बादी समुदायको सामाजिक अवस्था र रूपान्तरणका चुनौती विषय प्रागी गोष्ठीमा प्रमुख अतिथि भएर आउनुभएकी डाक्टर कौशिला रिसालले राख्नु भएको धारणालाई राख्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा बारीबाट बजारसम्म अर्ग्यानिक खाना सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ घरेलु उद्योगमा व्यस्त भोजपुरका दुई दिदी बहिनी सम्बन्धी खोजमूलक सामग्री।
4: भोजपुरका दुई दिदी बहिनीले पछिल्ला 4 दशक भन्दा बढी लामो समयदेखि परम्परागत ऊनी कपड़ा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आउनु भएको छ। आधुनिक प्रविधि र रेडीमेड कपड़ाको बढ़दो प्रयोगका बीच पनि परम्परागत सिपको संरक्षण र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले 42 वर्षदेखि निरन्तर रूपमा यो पेशालाई जीवित राख्दै आउनु भएको हो। परम्परागत चर्खा तथा होजियारी मेसिनको प्रयोग गरी उनी धागोबाट स्वेटर, चौबन्दी चोलो, ब्लाउज, मफलर, टोपी लगायत कपड़ा उत्पादन गर्दै आएको रसिला ताम्राकारले बताउनुभयो। विद्यार्थी, स्थानीय बासिन्दा तथा विशेष अर्डरका ग्राहकको माग अनुसार डिजाइन र साइजमा कपड़ा तयार गर्ने गरिएको उहाँको भनाइ छ। विगतमा भोजपुरमा आधा दर्जन भन्दा बढ़ी यस्ता घरेलु ऊनी उद्योग सञ्चालनमा रहे पनि पछिल्ला वर्षहरूमा अधिकांश बन्द भइसकेका छन्। विविध चुनौतीको सामना गर्दै आफूहरूले 4 वर्षदेखि यही पेसालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो। हामीले 2040 सालदेखि निरन्तर यही पेसा गर्दै आएका छौं। रसिला ताम्राकारले भन्नुभयो, पहिला धेरैको रोजगारी बनेको यो पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ। परम्परागत सिप जोगाउने उद्देश्यले नै हामी यसमा टिकिरहेका छौं। अजीमा उनी वस्त्रालय नामबाट सञ्चालन भइरहेको यस उद्योगबाट वार्षिक करिब 7 लाखसम्मको कारोबार हुने गरेको छ। कच्चा पदार्थ तथा अन्य खर्च कटाएर पनि करिब 50% आमदानी हुने गरेको उहाँहरूको भनाइ छ। यहाँ उत्पादन भएका ऊनी कपड़ा उपहारका रूपमा देशका विभिन्न जिल्लासँगै विदेश पनि पुग्ने गरेको हीरामाया ताम्राकारले जानकारी दिनुभयो। उद्योग सञ्चालनका लागि धागो तथा अन्य कच्चा पदार्थ धरान इटरी लगायत शहरबाट ल्याउने गरिएको छ। स्थानीय तहबाट प्रवर्धन सिप हस्तान्तरणका कार्यक्रम तथा बजार व्यवस्थापनमा सहयोग भएमा परम्परागत घरेलु उद्योगले रोजगारी सिर्जना गर्नका लागि साथै स्थानीय संस्कृति संरक्षणमा पनि योगदान पुग्ने यहाँका ज्येष्ठ नागरिकहरू बताउँछन्।
3: यो खोजमूलक सामग्रीसँगै यो साता हामीले लिएका छौ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र राप्ती साहित्य परिषद दाङ शाखाद्वारा आयोजना गरिएको दाङमा बादी समुदायको सामाजिक अवस्था र रूपान्तरणका चुनौती विषय प्रागिक गोष्ठीमा सामाजिक शास्त्र विभाग प्रमुख डाक्टर कौशिला रिसालले राख्नु भएको भनाइ।
5: नेपाल एउटा बहुलवादी समाज हो, बहुलवादमा आधारित छ। यहाँ 124 भाषा बोलिन्छ, विभिन्न जात जातिका भाषाहरू 124 भाषा रेकर्ड भएको छ। त्यस गरी 142 जात जाति हुनुहुन्छ अहिलेसम्मको रेकर्ड अनुसार, र त्यस्तै गरी विभिन्न संस्कृति छ, संस्कारहरू छन्, क्षेत्रीय आधारमा विभिन्नताहरू छन्, विविधताहरू छन्। ती सबैलाई प्रबन्धन गर्नु, जोगाउनु हाम्रो दायित्व हो र त्यसको प्रबन्धनमा जुट्नु आजको आवश्यकता पनि हो। नेपाल प्रज्ञा प्रतिष्ठानले मुख्य गरी 3 काम गर्छ। एउटा अनुसन्धानको काम गर्छ, दोस्रो गोष्ठी गर्छ र तेस्रो प्रकाशनको काम गर्छ। त्यही गोष्ठी गर्ने सिलसिलामा मलाई कम्तीमा पनि पूर्व, पश्चिम र तराई लगायत यी मिलाएर सबै ठाउँमा त पुग्न सकिँदैन। 4-5 ठाउँमा चाहिँ नेपालको 4-5 ठाउँमा एउटा गएर त्यहाँका कम्तीमा पनि त्यहाँको मुख्य विशेषताहरू जातिगत हिसाबले त्यहाँको चाहिँ सामाजिक संरचनाको अवस्थाको हिसाबले त्यहाँ के छ महत्वपूर्ण हामीले छलफल गर्ने विषयवस्तुहरू त्यसमा चाहिँ छलफल चलाएर थोरै भए पनि लामो रूपमा अथवा चाहिँ एउटा किताबकै रूपमा त्यो अनुसन्धानलाई चाहिँ हामीले प्रकाशन गर्न नसके पनि एउटा लेखको रूपमा भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्न सकोस् भन्ने मेरो मलाई चाहियो र त्यही सिलसिलामा मलाई चाहिँ दान आउने इच्छा भयो। गत वर्ष मैले कास्कीमा पोखरामा राखेको थिएँ र अस्ति एक महिना जस्तो भयो चार गते हो चितवनमा चेपाङ जातिको संस्कृति र सामाजिक अवस्थाको विषयमा छलफल भएको थियो र अहिले म यहाँ छु र एक महिनापछि नेपालगञ्जमा पनि साथीहरूले कोर्डिनेसन गर्ने कुरा गरिराख्नु भएको छ र अनि पूर्व 13 सम्म चाहिँ मलाई दिवस कार्यक्रम गरौँ भन्ने चाहिँ अपेक्षा सहित उहाँहरूले प्रस्ताव राख्नु भएको छ सोच्दैछु र म सबैभन्दा पहिला अहिले देखिन्छु दान आउन पाएकोमा पहिलोपल्ट यहाँहरूलाई देख्न पाएकोमा र बारी समुदायको विषयमा मैले हामीले नेपाल प्रज्ञा प्रतिष्ठानले त खास गरी कुनै समुदायको जातिको भाषा अनि अवस्थाहरूको विषयमा खोज्ने हो त्यस्तैसँग सम्बन्धित विद्वान व्यक्तिहरूको मतहरूलाई हामीले यहाँ ल्याएर छलफलमा ल्याइदिने हो। हामी आफैमा सबै चाहिँ विज्ञता हुँदैन र मैले पनि यहाँ धेरै कुराहरू हाम्रो जनजीको कार्यपत्रबाट जानकारी पाएँ र त्यसको साथै टिप्पणीकर्ता जुन त्यही समुदायबाट चाहिँ एउटा भोक्ताको रूपमा त्यहीँ हुर्किएर त्यहीँ बसेर त्यहीँ एउटा चाहिँ आफ्नो समुदायको बाह्य समुदायको चाहिँ उत्थानको विभिन्न शैक्षिक आर्थिक सामाजिक सांस्कृतिक उत्थानको चाहिँ अभियन्ताको रूपमा रहनु भएको निर्मलजीका एउटा नीतिगत सहयोगका र अहिलेसम्मका चाहिँ किन पछाडि परेर बाह्य समुदायका व्यक्तिहरू अझ महिलाहरूको अवस्था कस्तो छ र कस्तो थियो भन्ने भन्दा पनि अब कस्तो छ र अब कस्तो हुनुपर्छ भन्ने त्यो हामी जानुपर्छ भन्ने जुन कुरा गरेर जानुभयो मलाई एकदम त्यसले चाहिँ मलाई मन छोएको छ र मैले धेरै लामो होला भनेर केही कुराहरू अघि मलाई मोबाइल चलाए भन्नु चाहिँ भन्ने डर पनि लागेको थियो टिप्दै टिप्दै पनि भएँ सबैले भनेका कुराहरू मलाई त्यो सुन्दा सुन्दै आँखा कुराहरूलाई केही कुराहरूलाई मैले टिपेँ र यो गोष्ठीले चाहिँ कहाँ निष्कर्ष जस्तो कुराहरूलाई चाहिँ मैले टिपेको छु। नेपाल एउटा सांस्कृतिक रूपमा विविधता भएको देश हो अघि भने मैले एउटा बहुलवादी समाज हो नेपाली समाज भनेको बहुलतामा आधारित समाज हो त्यसलाई जोगाउनु प्रवर्धनमा जुट्नु आजको आवश्यकता हो र समय चाहिँ अहिले कस्तो छ भन्दै हामी लोकतान्त्रिक चाहिँ गणतन्त्रको एउटा संरचनामा देशमा त्यो अवस्थामा छौँ र समय चाहिँ धेरै अगाडि बढिसकेको छ। हाम्रो एउटा जस्तै बाह्य समुदायकै कुरा गरौँ जति उठ्नुपर्ने हो जति अगाडि बढ्नुपर्ने हो संविधानले सम्बोधन गरे जस्तो छ कि छैन त अवस्था भन्ने विषय पनि आजको गोष्ठीको एउटा प्रमुख प्रश्न पनि हो र हामी कसरी त्यो चाहिँ समुदायलाई उठाउँछौँ त हामी कसरी सामाजिक रूपमा चाहिँ जुन किसिमको कलङ्कित चाहिँ व्यवहार गरेको थियो अथवा इतिहासले जुन किसिमको कलङ्कको टिका लगाएको थियो त्यसलाई मेट्नु र अनि के हो त भन्दा उठाउनु चाहिँ आजको प्रमुख विषय हो भन्ने पनि यो गोष्ठीमा त्यस्ता विचारहरू आए र नेपाल प्रज्ञा प्रतिष्ठानले चाहिँ यो दान जस्तो भूमिमा यो ऐतिहासिक सांस्कृतिक विविधायुक्त भूभागमा चाहिँ यो बाह्य समुदायको सामाजिक सांस्कृतिक

प्रगामी अनि चाहिँ गाउँपालिकाको एउटा प्रतिनिधिको रूपमा पनि भन्नुभयो नि त्यसलाई लैजानु चाहिँ के हो त भन्दा त्यसलाई चाहिँ आजको गोष्ठीले संकेत गर्छ है। अनि बाढी समुदाय नेपालको चाहिँ एउटा सीमान्तकृत भोइस एउटा चाहिँ समुदाय भनेर पनि उल्लेख गरिएको छ र त्यो एउटा के हो त भन्दा बहु पहिचानको चाहिँ एउटा अस्तित्व भएको समुदाय पनि हो। अघि धेरै कुराहरू वाद्यवादनका कुराहरू आए, नृत्यका कुराहरू आए है, जुन कथक नृत्य आयो, भवत नृत्य आयो, त्यसलाई कस्तो अवस्था कसरी हेर्ने त अब पुरानै परम्परागत रूपमा हेर्ने कि त्यसलाई एउटा सांस्कृतिक एउटा चाहिँ पहिचानको रूपमा चाहिँ उठाउने गरेर हेर्ने त त्यो पनि के छ त भन्दा महत्वपूर्ण छ। र राज्य समाज र शक्ति संरचनाले जसरी असमानता सिर्जना गर्यो त्यो चाहिँ के हो त भन्दा ऐतिहासिक गरेको त्यो कलङ्कलाई चाहिँ आजका बाढी समुदायका व्यक्तिहरूले महिलाहरूले मेट्न चाहन्छन्, त्यस्तो खालको चाहिँ जुन मानसिक यातना थियो त्यो यातनाबाट उठ्न चाहन्छन्, त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ त भन्दा त्यसलाई हामीले सहयोग गर्नुपर्छ, उठाउने जमर्को गर्नुपर्छ। र बाढी समुदायलाई जसरी राज्यले चाहिँ सम्मानजनक रूपमा हेरेन, अब उहाँहरूको जुन पेसा अथवा चाहिँ अनि विभिन्न सिप छ, कला छ, परम्परागत ज्ञान छ भनिएको छ नि, त्यसलाई चाहिँ ती ज्ञानहरूलाई चाहिँ के गर्ने त अब भने एउटा एक किसिमले चाहिँ त्यसलाई सकारात्मक रूपमा चाहिँ ती ज्ञानको सिपको कलाको प्रवर्धन गर्दै उनीहरूको एउटा सामाजिक आर्थिक हैसियतलाई हामीले माथि उठाउनुपर्छ। अर्को कुरो यहाँ केही टिपेको छु, म थोरै गर्छु। र जीवन स्तर, शिक्षा, स्वास्थ्य, रोजगारी, सांस्कृतिक आत्मसम्मानमा चाहिँ जुन परिवर्तन आएको हो कि होइन भन्ने कुरा मुख्य कुरा हो। त्यसलाई परिवर्तन कसरी गर्ने र आत्मसम्मानमा आएको ठेसलाई चाहिँ कसरी हामीले चाहिँ त्यसलाई चाहिँ त्यो घाउलाई चाहिँ निको बनाउने, अघि अहिलेसम्म पनि त्यसरी उठ्न सकेका छैनन् भन्ने कुरा आएको भएर मैले यहाँ टिपेँ, अलिअलि दोहोरियो कि जस्तो लाग्यो। तर त्यो तथ्याङ्कहरूलाई समेट्न भन्दा पनि अब अनुभव ज्ञानका स्रोतलाई चाहिँ के गर्ने त भन्दा त्यहाँका चाहिँ त्यहाँ थुप्रै कथाहरू छन् अनि त्यहाँ थुप्रै चाहिँ साहित्यहरू लुकेका छन् बाढी समुदायहरू पनि। अघि आयो मिथकका कुरा आयो माझैसँग जोडेर, ती कुराहरूलाई पनि कसरी चाहिँ हामीले प्रस्तुति गरिदिएर कसरी चाहिँ प्रकाशन गरेर उहाँहरूको त्यो मनस्थितिलाई जुन मनोविज्ञान छ, हिम भावना छ, त्यसलाई कसरी उठाउने भन्नेतिर चाहिँ हामी लाग्नु पर्यो। त्यसरी अब हामीले ती समस्याहरूलाई चाहिँ के गर्नुपर्छ त भन्दा हामीले आफ्नो तर्फबाट स्थानीय निकायले यहाँ अघि कुरा आयो उहाँले नै स्थानीय त्यो निकाय अहिले त स्थानीय सरकारबाट केन्द्रसम्म संघसम्म चाहिँ पुग्नुपर्छ, त्यसरी जोडिनुपर्छ। संघ प्रदेश स्थानीय तहका लागि चाहिँ के छ त भन्दा फरक फरक चाहिँ यो सामाजिक आर्थिक सांस्कृतिक क्षेत्रहरूमा चाहिँ बजेटहरू छुट्याएको हुन्छ। सकेसम्म स्थानीय निकायले नै आफ्नो समुदायलाई र आफ्ना स्थानीय निकाय भित्र क्षेत्रभित्र रहेका विभिन्न समुदायहरूको सांस्कृतिक पहिचानलाई सम्बर्धन गर्नतिर र त्यहाँ चाहिँ कसरी बजेटलाई चाहिँ व्यवस्थित गरेर त्यहाँ चाहिँ लगानी गर्न सकिन्छ र उहाँहरूको सांस्कृतिक हैसियतलाई उठाउन सकिन्छ भनेर सबैभन्दा पहिला स्थानीय निकायले नै चासो राख्नु पर्यो र काम पनि हालिहाल्नु पर्यो। यो नीतिमा राखिदिएर मात्रै पनि हुँदैन, व्यवहारिक रूपमा लागू हुनैपर्छ। सांस्कृतिक रूपान्तरणको सन्दर्भमा स्थानीय निकाय संवेदनशील हुनैपर्छ। त्यसै गरी अब हामीले पहिला यस्तो थियो र परम्परागत रूप र वर्तमान अवस्थाको त्यो द्वन्द्वका कुराहरूलाई नगरिकन अब त्यो द्वन्द्वको समाधानतिर लाग्नुपर्छ। यो आजको कार्यपत्र अघि जनकजीले पनि केही मैले त्यति धेरै जवाफ त दिनुपर्ने छैन, बरु लेखेर लिखित रूपमा नै सत्याउनु भएको भए हुन्थ्यो भन्ने लागेर पनि अलिक सत्याउनु भनेर ताकिता गरेँ। किनभने अब सुझावहरू आएको छ, त्यही समुदायको अभियन्ताबाट नै सुझावहरू दिनुभएको छ र यहाँले चाहिँ कुन कुरालाई अलिक बढी प्राथमिकता दिएर त्यो कार्यपत्रमा समावेश गर्ने र यो सल्लाह सुझावको आधारमा लेख्नुहोला र अलिकति कोर्डिनेसन मसँग पनि गर्नुहोला। त्यो लेख हामीले छाप्न योग्य बनाउनुपर्छ र कहिले काहीँ के हुन्छ जातिगत रूपमा छापिएका कुनै पनि रचना त्यही समुदायको लेखकले लेखे पनि कुनै पनि जातिको समुदायको लेखकले लेखे पनि अनुसन्धानको कमीले गर्दाखेरि के हुँदो रहेछ भने त्रुटि हुन जाँदो रहेछ। भोलि चाहिँ के हुन्छ त भन्दा नेपाल प्रज्ञा प्रतिष्ठान भनेको त एउटा आधिकारिक निकाय हो र हामीले पनि त्यो छाप्दाखेरि यहाँको कार्यपत्र अब परिमार्जन भएर सुझावको आधारमा आउँछ र त्यही एउटा चाहिँ त्यही समुदायको एउटा अभियानको रूपमा लाग्नु भएको बाट नै आएको हो भन्ने आधिकारिक गरेर छाप्दाखेरि चाहिँ त्यसलाई कुनै कतैबाट पनि भोलि दोष आउने नगरीकन कार्यपत्रलाई चाहिँ सच्याउ राम्रो बनाऊ भन्छु म। र अब बाढी

0: तारिखको खोलेको छ त भन्दा एकदम गहिरो रूपान्तरणको आकाङ्क्षा राखेको छ, खुसी गरेको छ। नयाँ पुस्ता चाहिँ शिक्षा उद्यम र सम्मानजनक जीवनको चाहिँ खोजीमा छन्। अब के गर्ने त, महिलाहरू पहिचान अधिकार र आत्मसम्मानको लागि सङ्घर्ष गरिराखेका छन्। नभएको होइन नि, केही त भएको छ नि त अहिलेसम्म। तर पनि के छैन त भन्दा रूपान्तरण भएको छैन, भने जस्तो भएको छैन। र के रहेछ त भन्दा यो सजिलो नभएको रहेछ। त्यस कारणले संरचनागत विभेदलाई, गरिबीको चाहिँ एउटा चाहिँ अन्तर पुस्ता गत एउटा चक्रलाई, अनि सामाजिक पूर्वाग्रहको भावनालाई के गर्नुपर्छ त भन्दा हामीले त्यागेर निर्मूल गरेर र नयाँ एउटा संविधानले बनाए जस्तै समावेशी समानुपातिक सिद्धान्तको आधारमा सहभागितामूलक हुनु पर्यो। सहभागी बराबर रूपमा चाहिँ हुनु पर्यो, समानुभूति चाहिँ बनाउनु पर्यो, सबैको सहभागिता जस्तै सबैप्रति चाहिँ उत्तिकै आत्मसम्मानको भावना, सबैप्रति चाहिँ उत्तिकै एउटा देशप्रति गर्व गर्ने, जिम्मेवार गर्ने, म देशको नागरिक हुँ भन्ने एउटा चाहिँ आत्मविश्वास हुनु पर्यो। र अब अध्ययनको विषयलाई चाहिँ एउटा ज्ञानको निर्माणको रूपमा नभइकन उनीहरूको अनुभवलाई, सिपलाई, उत्पादनलाई उत्पादनको केन्द्रमा राखेर लैजानुपर्छ भन्ने मलाई लाग्छ। अब धेरै यहाँ जोडिएको छ, मैले अलिक टिप्दै टिप्दै जाँदाखेरि अब एउटा अन्त्यमा बाढी समुदायहरूको रूपान्तरण उनीहरूको मात्रको जिम्मेवारी नभइकन, मैले अघि भने स्थानीय निकायको अनि प्रदेश सरकारको सङ्घीय सरकारको सबै उत्तिकै जिम्मेवारी हो र सिङ्गो राज्यको उत्तरदायित्व हो, समाजको नैतिक कर्तव्य पनि हो। हामी के कुनै समुदाय, हामी एउटै समुदायमा बस्छौँ, एउटै ठाउँमा बस्छौँ, एउटै क्षेत्रमा बस्छौँ, एउटै गाउँपालिकामा बस्छौँ। कोही अपमानित हुने, कोही सम्मानित हुने त हुँदैन नि। सबैजनालाई उठाएर सँगसँगै हिँडाउने काम समुदायको हो, सामाजिक चाहिँ उत्तरदायित्व हो र सामाजिक एउटा चाहिँ समाजको नैतिक जिम्मेवारी पनि हो। त्यसैले चाहिँ अनुसार हामी अगाडि बढ्नुपर्छ। जबसम्म बाढी समुदायले सम्मानका साथ नेपाली समाजको मूल धारमा अरू जस्तै गरेर, अरू जाति जस्तै गरेर उभिन सक्दैन, ती ठाडो गर्न सकेन, तबसम्म के हुँदैन त भन्दा समावेशी लोकतन्त्र भनेका छौँ नि हामीले, त्यो चाहिँ असफल गर्नुहुन्छ, पूर्ण हुन सक्दैन, अधुरो रहन्छ। त्यस कारणले यो गोष्ठीले चाहिँ अनुसन्धान, संवाद र सहकार्यको नयाँ बाटो खोलोस् भन्ने म शुभकामना व्यक्त गर्छु। यो पुरानो संस्था राप्ती साहित्य परिषद, जसले चाहिँ मैले एउटा आउने चाहना राखेर एउटा गोष्ठी राखौँ न भन्दाखेरि सहजीकरण गरिदिनु भयो, र राप्ती साहित्य शाखाका अध्यक्ष एम रेग्मीज्यूले चाहिँ एकदमै यो गोष्ठी सफल पार्नको लागि भूमिका निर्वाह गर्नुभयो। मित्रहरू टिकाराम मुदासी, रामप्रसाद जयसी लगायतले मसँग संवाद गरेर यहाँ चाहिँ कोर्डिनेसनमा हाम्रो अध्यक्षज्यूलाई, जिल्ला अध्यक्षज्यूलाई सहयोग गर्नुभयो, यसको लागि म एकदम आभारी छु र हार्दिक धन्यवाद पनि व्यक्त गर्छु। यहाँ आजको यो कार्यक्रमको यो गोष्ठी पत्र लगायत छलफलको विषयलाई जे होस् जिल्ला शाखा जानुको पत्रकारहरूले, गाउँका पत्रकारहरूले राम्रोसँग चाहिँ सम्प्रेषण गरिदिनु होला। नेपाल प्रज्ञा प्रतिष्ठान हाइलाइटमा हुने होइन कि, यो कार्यक्रममा कस्तो छलफल भयो र कस्तो निष्कर्ष आयो त्यसलाई चाहिँ हाइलाइट गरेर राखिदिनु होला। यहाँहरू सबैजनालाई फेरि पनि धन्यवाद। कतिपय कुराहरू छुट्यो होला, बोल्छु भन्दाखेरि छुट्टा हस्।
1: यो जानकारीमूलक भनाइसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौँ। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौँ बारीबाट बजारसम्म अर्ग्यानिक खाना सम्बन्धी जानकारीमूलक सामग्री।
2: दाङको घोराईमा एउटा यस्तो घर छ जहाँ बिहानको चिया पनि आफ्नै बारीको तुलसी मिसिएको हुन्छ, भान्सामा पाक्ने दाल चामल आफ्नै खेतको हुन्छ र बजारमा बेच्न जाने तरकारी दाल चामल महसम्म चम्काउने र छिटो बढाउने कुनै रसायनको स्पर्श नपाएको हुन्छ। यही घरमा 50 वर्षीय गीता रावत हुनुहुन्छ। उहाँ अर्ग्यानिक खेतीलाई केवल व्यवसाय होइन जीवनशैली र सामाजिक अभियानका रूपमा अगाडि बढाइरहनु भएको छ। गीताले उत्पादन गरेका कृषि उपज अर्ग्यानिक भनेर मात्रै चिनिँदैनन्, उहाँ आफैले पनि उपभोक्ता सामु उभिएर त्यसको कथा सुनाउने गर्नुहुन्छ। खेत कसरी तयार गरियो, बिउ कहाँबाट आयो, मल के प्रयोग गरियो, किरासँग कसरी जुडियो, यी सबै प्रश्नको उत्तर उहाँ सँगै छ। त्यसैले उहाँका उत्पादन प्रति विश्वास पनि गहिरो छ। आफ्नै बारी र खेतमा उत्पादन गरेका कृषि उपजलाई जस्ताको तस्तै बजारमा लगेर बिक्री गर्दै उहाँले अर्ग्यानिक ब्रान्ड नै स्थापित गर्नुभएको छ। दाङको घोराईमा स्थायी घर भएकी गीताको अभियान अहिले अर्ग्यानिक कृषि उपजको रूपमा अगाडि बढाउने र जनस्तरमा यसलाई खोजी र रोजीको वस्तु बनाउने तर्फ केन्द्रित छ। उहाँले विभिन्न स्थानीय जातका बिउहरू उत्पादन गरेर किसानलाई बेच्दै आउनु भएको छ। यसले किसानलाई बाहिरबाट महँगो रासायनिक बिउ किन्नुपर्ने बाध्यता हटेको छ भने स्थानीय जातको संरक्षण पनि भएको छ। खेतीलाई अर्ग्यानिक बनाउने उहाँको सोच व्यवहारमै देखिन्छ। गीताले दाङमा करिब 5 बिघा खेतमा विभिन्न प्रकारका दाल, चामल, तरकारी, तिल, तोरी जस्ता बालीसँगै स्थानीय जातका मह उत्पादन गरिरहनु भएको छ। उत्पादन मात्रै होइन, बजारसम्म पुर्याउने जिम्मा पनि उहाँ आफै लिनुहुन्छ। यसका लागि उहाँले अलग्गै एग्रोभेट अचार पसल सञ्चालन गर्नुभएको छ। किसानका लागि बिउ, जैविक मल, कृषि सामग्री उपलब्ध गराउनेदेखि उपभोक्ताका लागि अर्ग्यानिक खाद्यान्न बिक्री गर्नेसम्मको चक्र एउटै ठाउँबाट चलिरहेको छ। उहाँको फर्ममा अहिले करिब 50 जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। कोही खेतमा काम गर्छन्, कोही प्याकेजिङमा काम गर्छन्, कोही बिक्री वितरण गर्छन्। गाउँमै रोजगारी सिर्जना गरेर शहर पलायन रोक्न सकिन्छ भन्ने उदाहरण गीताको कामले देखिएको छ। खेतीले पेट मात्र होइन, भविष्य पनि धान्न सकिन्छ भन्नुहुन्छ उहाँ। शर्त यति हो, इमान्दारी र धैर्यता चाहिन्छ। अब कुरा रह्यो, मान्छे किन स्वास्थ्यलाई ख्याल नगरी पैसाको पछि दौडिन्छ? मलाई केही नपुगेर होइन, समाज सुधार्न यो अभियानमा हिँडेकी हुँ, उहाँले भन्नुभयो। गीताको पारिवारिक पृष्ठभूमि हेर्दा यो बाटोमा हिँड्नु अनिवार्य थिएन। उहाँका श्रीमान आफै जानेको पेसा मेडिकल सञ्चालन गर्नुहुन्छ। छोराले फार्मेसी पढेर काठमाडौँ बसेका छन् वा आर्थिक हिसाबले परिवार सहजै अवस्थामै थियो। तर गीताले जीवनमा पैसा कमाउन व्यवसाय गरेर मात्रै नहुने थान्नुभयो। समाजप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण थान्दै उहाँले अर्ग्यानिक खेतीलाई आफ्नो कर्म बनाएर अघि बढ्नु भएको छ। उहाँले भन्नुभयो, आज मानिस बिरामी पर्नुको मुख्य कारण खानपान हो। विषादी प्रयोग भएको खाना खाएर स्वस्थ समाज बनाउँछौ भन्ने सोच आफैमा गलत छ। मैले सकेको ठाउँबाट परिवर्तन शुरू गरेकी हुँ। यही सोचले उहाँलाई विभिन्न औद्योगिक प्रदर्शनी, मेला, महोत्सवमा स्टल राखेर आफै बसेर उपभोक्तालाई सचेतना दिन प्रेरित गरेको छ। धेरै जसो प्रदर्शनीमा उहाँ आफूले उत्पादन गरेको सामग्री बेच्ने भन्दा पनि बुझाउने काम गर्नुहुन्छ। आफ्नो जिल्लामा मात्रै होइन, विभिन्न स्थानमा पुगेर यो अभियान चलाउँदै आउनु भएको छ। यही अभियानमा उहाँ 15 दिन रूपन्देहीमा बसेर सचेतना अभियान चलाइरहनु भएको छ। रूपन्देही, बुटोल, तिलोत्तमा लगायतका स्थानमा उपभोक्ताले गीताका अर्ग्यानिक कृषि उपज नियमित प्रयोग गरिरहेका छन्। तिलोत्तमा सञ्चालन भएको मेलामा उहाँ अहिले आफ्नो सामग्री लिएर पुग्नु भएको छ। गीताले भन्नुभयो, पहिले एग्रोभेट राखेकी थिए, अरूको सामान खोज्दा हैरान भएर उत्पादन थालेकी हुँ। विभिन्न स्थानबाट बिउ ल्याएर लगाउने गर्छु। आफ्नै लेभलमा उत्पादन र बेच्न थालेको 6 वर्ष भयो। एग्रोभेट त पहिलेबाट चलाएको थिए, 15 वर्ष जति भयो, उहाँले भन्नुभयो। कृषिमा पहिलेबाट चासो रहेको उहाँको अनुभव छ। रोल्पाको रुम्टीगढीमा जन्मेकी उहाँको बुवाको प्रेरणाबाट यसैमा लागेको बताउनुहुन्छ। बिहे पनि रोल्पा नै भए पनि अहिले घोराईमा स्थायी बसोबास छ। आफूले कमाउन भन्दा धेरैलाई रोजगारी दिन सकेकोमा खुसी छु। दैनिक 7 जनाले प्रत्यक्ष र अप्रत्यक्ष 50 जनाले रोजगारी पाएका छन्। गीताले भन्नुभयो, 3 छोराछोरी श्रीमान र सासु ससुरा सहित बस्ने उहाँको परिवारले भने साथ दिन सकेको छैन। श्रीमानको मेडिकल छ, जेठो छोराको बी फर्मा पढेर काठमाडौँ छन्, छोरी एयर होस्टेज छन्। तर मैले आफ्नो काम गरेकी छु, उहाँले भन्नुभयो। रोगीको संगतले रोगी, जोगीको संगतले जोगी हुने भएको यता लागेको हुँ। पैसा कमाउन होइन, काम गरेर मरिन्न। दैनिक 18 घण्टा काम गर्छु, रोगी भएर बस्नुपर्दा काम गरेर खाने हो। उहाँले 5 बिघा खेतमा सबै रैथाने बिउ संरक्षण गर्ने अभियान चलाएको बताउनुहुन्छ।
3: यो जानकारी सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
4: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार घोराई जाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
5: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
6: प्राविधिक साथी शालिकराम चौधरीलाई
5: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य
4: म रञ्जिता शर्मा
5: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
4: हस्त नमस्कार।
7: यो दाँत दुखेर मर्नु भयो।
8: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
8: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
8: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 082-85-63-027,
13: 98-41-68-46-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-4-98-87-741।
18: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन मापस्य गरेर सवारी साधन चलाउँदा 124 सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। त्यही दुर्घटनामा परि 12 जनाको मृत्यु भएको र 174 जना घाइते भएको तथ्याङ्क छ। काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा 37 वटा सवारी दुर्घटनामा परेका थिए। ती दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपमहानिरीक्षक अपि नारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशमा 35 सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 53 जना घाइते भएका छन्। मध्य प्रदेशमा 20 सवारी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 वटा दुर्घटनामा 1 जनाको मृत्यु र 19 जना घाइते भएका छन्। त्यसै गरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको मृत्यु तथा 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 वटा दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 वटा दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि 3 दुर्घटनामा 4 जना घाइते भएको प्रहरीले जनाएको छ। पापस्यका कारण सवारी दुर्घटनाको जोखिम बढ़दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गर्नुभएको छ। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेश सभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास सुशासन उत्पादन रोजगारी कृषि पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्छ ल्याउने तयारी गरेको हो। दाङको गोराहीमा पहिलो पटक मह महोत्सव हुने भएको छ। महको उत्पादन उपभोग तथा बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले मह महोत्सव हुन लागेको हो। नेपाल मौरी पालक महासंघ दाङको आयोजनामा यही जेठ 13, 14 र 15 गते गोराहीमा 3 दिने महोत्सव हुन लागेको आयोजकले जनाएको छ। जिल्लामा पहिलो पटक यस प्रकारको महोत्सव आयोजना हुन लागेको भन्दै आयोजकले यसलाई मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा आयोजना हुने मह महोत्सव मार्फत स्थानीय रूपमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्ता माझ यसको महत्वबारे जानकारी तथा मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अझै पनि धेरै उपभोक्ताले शुद्ध महको महत्व तथा मौरी पालन व्यवसायको सम्भावनाबारे पर्याप्त जानकारी नपाएको बताउनुभयो। ग्रामीण क्षेत्रमा उत्पादन भएको मह गुणस्तरीय भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको हुँदा अपेक्षित मूल्य र बजार पाउन चुनौती रहेको उहाँको भनाइ छ। महोत्सवमा मौरी पालन सम्बन्धी प्राविधिक जानकारी प्रदान गरिनुका साथै यस क्षेत्रका चुनौती र सम्भावनाबारे अन्तर्क्रिया तथा छलफल समेत गरिने भएको छ। मौरी पालन क्षेत्रमा कार्यरत विज्ञहरूले आधुनिक मौरी पालन रोग व्यवस्थापन उत्पादन वृद्धि वातावरणीय प्रभाव तथा व्यावसायिक विकासका विषयमा प्रशिक्षण तथा परामर्श दिने कार्यक्रम तय गरिएको आयोजकले बताएको छ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्व रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको
सकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको मन्त्रालयले विज्ञप्तीमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका तीनको लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। अहिले देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका वासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखेमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। दाङमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तुलसीपुरका दुईजना युवा पक्राउ परेका छन्। एक फरार छन्। पक्राउ पर्नेमा तुलसीपुर 10 वनगाउँका 24 वर्षीय ओम चौधरी र 22 वर्षीय राजेन्द्र चौधरी रहेका छन् भने अर्का एकजना फरार छन्। तुलसीपुर उपमहानगरपालिका दुईका एक 19 वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ। र साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरको विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा हिजोको राहीमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्रागिक व्यक्तित्व उत्तम कृष्ण मजगैया, राप्ती साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनाल लगायतका अतिथिहरूले मुक्तक संग्रहको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो। कार्यक्रममा मुक्तक संग्रहको समीक्षा गर्दै साहित्यकार डाक्टर हिमलाल पन्थीले भावना, लय एवं वर्ण विन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निम्ति मुक्तको माध्यमबाट सन्देश प्रवाह गरिएको बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
2: डाक्टर आउने बारे सूचना
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
2: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
5: बिरामी जाँच्ने मिति यही जेष्ठ 16 गते शनिबार
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
7: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: घर घर अनि गृहिणीको साथ हुलाले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: गजिनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
10: रहने होइन, जसबाट चाहिँ यो पछि फाटाफुट्टै मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन। इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालका इबोला प्रजातिका भाइरसहरू चाहिँ अब त्यहाँ पश्चिम मध्य अफ्रिकामा केही चमेराहरूमा देखिएको छ होइन, तर ठ्याक्क यो चमेरामै देखिन्छ भनेर यो मानिसहरूमा सर्ने किसिमका इबोलाका प्रजातिहरू चाहिँ पुष्टि भइसकेको छैन। त्यही भएर यो अझै पनि अध्ययनको विषय छ र यो तर अब इबोला चाहिँ हान्टा भाइरस भन्दा हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो होइन, त्यो अहिलेको लागि विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्तौंसम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ। पहिलो कुरा चाहिँ यो कङ्गोको जुन क्षेत्रमा यो अहिलेको आउटब्रेक भयो जहाँ यो मान्छेहरू संक्रमित भएर मृत्यु भइरहेको सुरुमा समाचारहरू आए, त्यहाँ चाहिँ एकदमै युद्धग्रस्त गृहयुद्ध होइन एकदम अशान्ति भएको र अनि सरकारी संयन्त्रहरू चाहिँ नभएको होइन त्यस्तो खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो। अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठूलो महामारी भयो इबोलाको होइन, हजारौँ मान्छेहरू संक्रमित भए, यो दुई तिनवटा देशमा फैलियो होइन, अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वले लियो, त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यो निको भयो के भन्छ त्यो आउटब्रेक बन्द भयो होइन, र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो, त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबडिज जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू बने, तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो। अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको अब त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्डी बुजो भन्छ होइन, बुन्डी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो यो। अनि यस यो बुन्डी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो होइन, यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ होइन, र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन, यसको त्यो भ्याक्सिन पनि छैन, र यसको त्यो पीसीआर गर्ने जुन जाँच छ पीसीआर पनि एकदमै कम उपलब्ध छ होइन, त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्तौंसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो, तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यो प्रजाति डायग्नोस भएको थिएन होइन, अनि त्यही भएर ढिलो डायग्नोस भयो होइन, ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ होइन, हामीले पत्ता लगाएर
11: अर्को ठाउँमा सरिसकेको भनेर पनि आइरहेछ,
10: र अनि अहिले अब युगान्डामा पनि देखिएको छ, र विशेष गरी अब चाहिँ ठूलो सहरहरू एकदम जनसंख्याको हिसाबले पनि धेरै बाक्लो बस्ती भएका सहरहरू होइन, गोमा भन्ने सहर एउटा कङ्गोमा, अर्को युगान्डाको राजधानी कम्पालामा पनि पुगेको भएर त्यो चाहिँ यस र हामीले थाहा पाएका मान्छे भन्दा पनि धेरै बढी मान्छेमा यो छ कि त्यो स्पेसली यो बुन्डी बुजो प्रजातिको लागि चाहिँ टेस्ट पनि धेरै ठाउँमा उपलब्ध नभएको भएर त्यो पत्ता लाग्न नसकेको हो कि भन्ने एउटा ठूलो डर छ, र मोडलिङ गर्ने अहिले यो कतितिर फैलिसकेको होला कतिजनामा फैलेको होला भन्ने जुन त्यो अध्ययन गरिरहेका हुन्छन् वैज्ञानिकहरूले, त्यसो गर्दा पनि अहिले भनिएको संख्या भन्दा होइन कम्तीमा 10-12 गुणा बढी संख्यामा मान्छेहरूलाई संक्रमण भएको, र यो चाहिँ अहिलेसम्मको सबभन्दा ठूलो संक्रमण भनेको महामारी भनेको यो 2013-14 सालको महामारी भन्दा यो ठूलो हुने हो कि भन्ने चाहिँ त्यो अनुमान छ।
11: हजुर, जस्तो डाक्टर साहबले भन्नुभयो कि इबोला भाइरस चाहिँ अब इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो, अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
10: हजुर, अरू भाइरल इन्फेक्सनमा जस्तै होइन भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ, अनि यसमा अब अलि बढ्दै जाँदाखेरि पेट दुख्ने, वाकवाकी बान्ता हुने अनि एकदम शिथिल हुने, र एउटा पोइन्टमा पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउने कि, अब जस्तो नाकबाट रगत आउने, रगत खोक्दाखेरि रगत आउने, अथवा कालो दिशा जाने, कालो दिशा भनेको चाहिँ यो आन्द्रा यो पाचन प्रणालीको माथिल्लो भागतिर ब्लिडिङ भयो भने चाहिँ त्यो दिशासम्म पुग्दाखेरि कालो हुन्छ होइन, कालो दिशा जाने, त्यस्ता चिजहरू भएर अनि सकमा गएर मृत्यु हुने होइन हेमोरेजिक फिभरको प्रकार हो.
11: भनेपछि धेरै ढिला भएपछि यो चाहिँ हेमोरेजवाला लक्षणहरू चाहिँ देखा पर्न सकिने भएन. जस्तै अलिकति इबोलाकै चर्चा गर्दाखेरि चाहिँ यो जुन समस्या छ नि यो एकबाट अर्कोमा सर्ने सम्भावना र जोखिम चाहिँ कतिको छ यो?
10: हजुर यो पनि अब यो कोरोना भाइरस जस्तो अब हावाकै उसले मात्रै सर्दैन होइन. भन्नु खोजेको अब कोभिडमा चाहिँ तपाईँ र म एउटै कोठामा छौँ, तपाईँ कोठाको एउटा कुनामा हुनुहुन्छ, म 10 फिट पर अर्को कुनामा छु भने पनि सर्न सक्छ कोरोना भाइरस होइन, हावाबाटै सर्न सक्छ. त्यो एकदमै मसिनो एरोसोल्स भन्छौँ जुन चाहिँ हावामा टाढा टाढा पुग्छन् त्यस्तोबाट पनि सर्न सक्छ होइन. अब इबोला चाहिँ त्यसरी सर्दैन होइन. इबोला चाहिँ एकदमै त्यो संक्रमित मान्छेको ऱ्याल सिँगान होइन अब दिसा पिसाबहरूसँग चाहिँ सम्पर्कमा आइयो भने होइन अनि मात्रै सर्ने हो अधिकांश त. अनि अब हामीले त्यही भएर सावधानी अप्नाउँदाखेरि त्यो निकट सम्पर्कमा नजाँदाखेरि अलिक टाढा बस्दाखेरि चाहिँ सुरक्षित हुन्छौँ.
11: भनेपछि कोविडमा जस्तो आइसोलेसनमा बस्नुपर्ने अवस्था चाहिँ यसमा हुन्छ कि हुँदैन?
10: त्यो त बस्नै पर्छ. आइसोलेसन अब इबोलाको चाहिँ तपाईँलाई लक्षण देखिएको छ भने चाहिँ होइन तपाईँबाट अरूलाई सर्ने सक्छ, लामो समयसम्म तपाईँबाट अरूलाई सर्न सक्छ होइन. अनि यो चाहिँ अब तपाईँको निको नहुन्जेल होइन तपाईँबाट चाहिँ यो ऱ्याल सिँगान अथवा यस्ताबाट सर्न सक्छ, अथवा तपाईँले खोक्दाखेरि एकदम नजिक त्यो अर्को मान्छे छ भने अब मसिना थुक्का छिटाबाट पनि सर्न सक्छ होइन, त्यो नजिक एउटा केही फिटभित्रको दूरीभित्र होइन. अब त्यस्तो भएकोबाट त यसमा त हामी संक्रमित मान्छेलाई आइसोलेसनमा राख्छौँ नै, राख्नुपर्छ नै होइन. अब संक्रमित मान्छेसँग अब चाहिँ यो हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अब निको भइसकेपछि पनि विशेष गरी शरीरको यो विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ कि. भन्नु खोजेको जस्तो यो के भन्छ अण्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने, त्यो चाहिँ यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ होइन. 6 महिनापछि सरेको रिपोर्ट होइन कि, तर त्यो पीसीआर गर्दाखेरि चाहिँ अन्डकोषमाको त्यो वीर्यमा चाहिँ होइन त्यो हान्टा भाइरस देखिएको 6 महिनापछि पनि होइन. त्यस्तो अध्ययनले देखाएको छ भने इबोला चाहिँ जीवित भाइरसै पनि महिनौ पछाडि त्यसरी देखिएको छ. तर त्यो भनेको चाहिँ संक्रमण भएर निको भएको मान्छेसँग तपाईँले हात मिलाउनुभयो, गफ गर्नुभयो होइन, तपाईँले चाहिँ त्यो छुने ऊ भयो भने पनि सर्दैन. खालि अब यौन सम्पर्क गर्दाखेरि चाहिँ सर्न सक्छ त्यस्तो चाहिँ होइन. अब त्यो चाहिँ अब साँच्चै नेपालमा इबोला आएछ, हान्टा भाइरस आएछ, कोही कोही मान्छे संक्रमित भएछन् होइन, अनि र उनीहरू निको भएछन् भने पनि अब त्यस्तो कुराहरू त अब सावधानीका कुराहरू त सिकाइन्छ होइन. अहिले हामीले त्यसको बारेमा चासो खासै राख्नु परेन, खालि तर सर्न सक्ने त्यस्ता तरिकाहरू चाहिँ छन् भनेर मात्रै मैले जानकारी दिएको.
11: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बधिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामीले नेपालमा इबोला र हान्टा संक्रमणको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं. संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
12: यो भने होइन त
13: जान्न,
12: किन
13: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
12: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
13: पाइने भएर त जान लाग्यो नि.
12: हो र, कहाँ
13: भन्दिन के?
12: साथै भन्दिनौ.
13: आई लभ यु पिङ्कुली भनेको
12: हो. एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
13: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
12: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्.
14: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
13: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
12: फोन नम्बर
13: 082562452
12: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
15: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बंद जीव दुखे को आदि सबै का लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
12: घोराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082-581-210 थप सम्पर्क का लागि हिमालय स्टोर बाल मन्दिर अगाडि नीरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा
2: कुराही को लागि आधिकारिक क्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 0825812110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: हान्टा भाइरस लगायतका अन्य संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौ। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
4: धन्यवाद।
3: विशेष गरेर जुन हामीले हान्टा र इबोलाको चर्चा गर्यौं, यो बाहेक पनि हाम्रो नेपालमा चाहिँ यतिखेर यो मौसममा चाहिँ कस्ता खालका संक्रामक रोगहरू चाहिँ देखा पर्न सक्छ?
4: अब हाम्रो गर्मी चढ्दैछ होइन, अनि बर्खा पनि अब भइरहेकै छ, अनि अब मनसुन सुरु हुँदैछ होइन। यो मौसममा देखिने भनेको चाहिँ बढी एउटा त यो अलि हामीले विचार गर्नुपर्ने यो लामखुट्टेबाट सर्ने रोगहरू हो होइन। अहिले चाहिँ देशभरि नै धेरै देखिएको भनेको डेङ्गी हो होइन। डेङ्गु ज्वरोको लक्षणहरू त अब हामी सबैलाई थाहा छ होइन, ज्वरो आउने, टाउको दुख्ने, अनि त्यसपछि यो विशेष गरी आँखाको पछाडि होइन टाउको दुख्ने धेरैलाई, कसै कसैलाई यो डाबरहरू पनि आउँछ होइन, अनि त्यसपछि अब गाह्रो हुँदै गयो भने मान्छे बढी कमजोर हुने, वाक वाकी बान्ता हुने, पेट दुख्ने, र अब कसै कसैलाई त्यही अघि इबोला भने जस्तै हेमोरेजिक फिभरसम्म पनि हुनसक्छ होइन। तर एउटा डेङ्गी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, निश्चित यो विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन, पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, तर यो यता कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। यो अर्को चाहिँ अब यो खाना बड़ सर्ने फोहोर खाना, प्रदूषित पानीहरू, किटाणुको भएको त्यस्तो पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ। झाडा पखालाका रोगहरू होइन, त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, यिनीहरू चाहिँ सफा नभएको पानीबाट होइन। भनेपछि यसमा चाहिँ हामीले मुख्य ध्यान दिनुपर्ने चाहिँ उमालेर मात्रै पानी खानु पर्यो कि चाहिँ एकदमै त्यो फिल्टर गरिएको होइन त्यस्तो पानी खानु पर्यो
3: भनेको सुरुमा। अब यो मौसममा देखा पर्ने भनेको एउटा किट जन्य रोग भयो, अर्को चाहिँ पानी जन्य रोग चाहिँ देखा पर्ने भयो।
4: हजुर,
3: अब यो किट जन्य र पानी जन्य बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ?
4: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन। अब सामान्य रुगाखोकी गराउने धेरै थरी भाइरसहरू हुन्छन्, अनि त्यो चाहिँ बढी जाडोमा हुन्छ। अलि कडा यो श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन। एउटा चाहिँ इन्फ्लुएन्जा भयो, इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ। अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै वात धेरै केस बढेको देखिन्छ, अनि फाटाफुट्टा चाहिँ गर्मी वर्षैभरि यो केसहरू देखिन्छ। गर्मीमा पनि सानो तिनो त्यो संख्या चाहिँ बढेको त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ। र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ यो जुन गोलार्ध छ नि त, हामी उत्तरी गोलार्धमा बस्छौँ, अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिणी गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले, अनि त्यहाँ चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन। अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रो अस्ट्रेलियातिर बस्छन् होइन, त्यताबाट घर फर्किँदा होइन त्यस्तो किसिमको यो ट्राभल यस्तैबाट चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटोफुटो नेपालमा गर्मीमा पनि देखिरहेका हुन्छ। अनि अब अर्को अलिक कडा संक्रमण हुन सक्ने भनेको कोभिड हो, तर अब कोभिड धेरैचोटि भएको भएर मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ। अनि नयाँ प्रजातिको कोभिडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे सिकिस्त भएर आइसियू जाने होइन कडा निमोनिया हुने त्यस्तो सम्भावनाहरू चाहिँ पहिलाभन्दा धेरै कम भएको छ। तर खालि के भने अब केही गरी यो कोभिड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ। अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरूभन्दा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक सिकिस्त बनाउने सम्भावना हुन्छ। त्यस्तो भयो भने चाहिँ हाम्रो अब यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्।
3: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन, त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन। जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौँ, हान्टा भाइरस भनौँ, या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छ नि, यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ, कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
4: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन, हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन। जस्तो अब अहिले यो पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन, त्यहाँ चाहिँ जति मान्छेमा संक्रमण देखाएको छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमै यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् होइन। अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अनि अब जस्तो नेपालको सेनाको होइन केही सय मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन, र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन, उसले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ, त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ। अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन। अब अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त सुरु हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटो देखिन थालिसक्यो होइन, र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन, कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन, र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने सकेसम्म छोप्ने होइन, शरीर त्यो मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ अलि टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको त्यस्तो मलमहरू लगाउने होइन, अथवा स्प्रेहरू अब नेपालमा स्प्रे त्यति उपलब्ध छैन होइन, त्यो तर त्यस्ता स्प्रेहरू हुन्छन्,
3: शुद्ध झुल प्रयोग गर्ने
4: अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने त्यो सबैभन्दा महत्वपूर्ण भयो। केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ, बरु हामी आफू चाहिँ जोगिन्छौँ, ठुला मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन सावधानी पनि अप्नाउँदैन, त्यसमा त उनीहरूलाई चाहिँ जोगाउन अलि ठुला मान्छेहरूले याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो। अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्वपूर्ण छ होइन, काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन, यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन, यहाँ आएर बाहिर केही खायो भने भोलिपल्ट अथवा पर्सिपल्टदेखि नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि क्या, एकदमै धेरै देखिन्छ। अनि हामी त अलिअलि त्यो यहाँको कीटाणुहरूसँग अभ्यस्त हुन्छौँ धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो हुँदैनन्, अनि उनीहरूले नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि चाहिँ के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डक्टरहरूसँग सल्लाह लिन्छन् क्या। म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन, अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने, म पहिला अङ्ग्रेजीमा भन्छु होइन, बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ नि, भनेको कि उमालेर खाऊ कि ताछेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन, भन्नु खोजेको के भने उमालेर खान मिल्ने चिज उमालेर खाऊ, तासेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो, तासेपछि त्यो केरा खान मिल्यो होइन, किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर किटाणु भए पनि भित्र सफा हुन्छ होइन। अब तासेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन, के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किटाणु मर्छ होइन, अर फर्गेट इट भनेपछि हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो के भन्छ यो पानीपुरी खान्छौँ चना चटपटे खान्छ, अब त्यो सबै काँचो हुन्छ त्यहाँ होइन, त्यो प्याजदेखि होइन त्यो सबै चिज काँचो हुन्छ, त्यो अब जसले बनाइराखेको हुन्छ उसको हात अब उसलाई के भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि, जानेर त उसले तपाईँलाई रोग सार्दैन तर उसलाई आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन, उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन, हाम्रो अब त्यो भयो साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
3: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदै
4: नखाऊ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के, कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ के अनि उहाँहरूले भन्नुहुन्छ डाक्टर साहब मैले त एकदमै सावधानी अपनाउँछु काँचो कुरा केही खान्न, घरमा उमालेको पानी मात्रै खान्छु, सबै चिज पकाएर खान्छु, त्यही पनि मलाई यस्तो डायरिया भयो किन भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँले पानी त उमालेर खानुहुन्छ, उमालेर सेलाएको पानी होइन, खाना पनि पकाएरै खानुहुन्छ, तर भाँडो के हुन्छ त, भाँडो त हामी धाराको पानीमा माझ्छौँ, धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानीमै किटाणु हुन्छ त्यसैबाट सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामीले खास भन्यो भने सफा पानीले पखाल्नुपर्छ
3: अनि मजाले सुकाउने भन्छ होइन
4: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यहाँ जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ।
3: यी ससाना कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन। हामीले विभिन्न यो संक्रामक रोगहरू का बारेमा चर्चा गरिरहेका छौँ, अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन। सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन, अलिकति पानीजन्य रोगबाट बच्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले?
4: हजुर, पानीको चाहिँ हामीले केही कुनै कि त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो, अहिले त आरओ भन्ने प्रविधि भएका फिल्टरहरू पनि छन् जुन

0: रोगीन चाहिँ हामीले मुख्य चाहिँ दिशा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो, खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग, अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन त्यो कुरा, अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने होइन त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खानु अगाडि, अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने र यस्ता कुराहरू विचार गर्नु पर्यो। अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म। यो बजारमा अब मिठो कुरा त पाइन्छ तर विशेष गरी यो मौसममा चाहिँ जुन बेला यो झाडा पखाला अथवा हेपाटाइटिस जस्ता रोगहरू चाहिँ भाइरस ब्याक्टेरियाहरू चाहिँ यो पानी खानाको मार्फत सर्ने यो अहिलेको सिजन हो, यो बेला चाहिँ सकेसम्म काँचो चिज हुने काहीँ पनि केही पनि नखाउ।
1: गर्मी छ, पकाएको खानामा पनि अलिक विशेष ध्यान नै दिनुपर्छ होला।
0: हजुर हजुर, बासी भएको छ, पाकेर निकै समय बाहिर राखिएको छ भने त्यस्तो खाना खानु भएन। केही समय अगाडि चाहिँ बिहेको पार्टीमा चाहिँ चितवनमा धेरै मान्छे चाहिँ संक्रमित भएको, डायरिया भएको, झाडा पखाला लागेको होइन त्यस्तो भएको थियो। भनेपछि अब यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो नि पार्टीको त्यो प्लेटहरूमा होइन, लास्टमा सालाद त राखेको हुन्छ, सकेसम्म त्यस्तो सालाद खानै हुँदैन कसैले पनि।
1: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो, बनाउनेले पनि खानेले पनि,
0: बनाउनेले पनि खानेले पनि है। अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट बस्न पनि राति सुत्दा झुल ठाङ्ने, घरको झ्यालडोकाहरूमा जाली लाउन सकिन्छ भने जाली लगाउने, अनि त्यसपछि आफ्नो अलिकति विशेष गरी यो लामखुट्टे बढी घुम्ने बिहान साँझ अथवा राति होइन को समयमा चाहिँ लामो बाहुला को लुगा लगाएर मात्रै बाहिर निस्किने, अथवा त्यो मस्किटो रिपेलेन्ट लामखुट्टे भगाउने खालको त्यो स्प्रेहरू अथवा मलमहरू लगाउने, र सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन, त्यस्ता सावधानीहरू अप्नाउनु पर्छ।
1: अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनु पर्छ भनेर हामीले अघि नै भनिसकेका छौँ। विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
0: अहिले नेपालमै त आएको छैन, अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ, त्यहाँ मान्छेहरू कसरी बसेका छन्, त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेछ, कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको घरमा होम आइसोलेसनमा राखेको छ, अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन, अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन्, अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो। अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन, मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिराखेको हुन्छ होइन, त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो। त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो, र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने, ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ, त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनु पर्छ। मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो, साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ।
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन,
0: अहिले छैन। युरोप अनि त्यसपछि यो थाइल्यान्ड त लाग्छ, अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन, युरोपका धेरै देशहरू, अमेरिका, सबैलाई आफ्नो देशमा फर्काइएको छ। तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन, अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ। उहाँहरूले अब यसको लागि गृह कार्य गरिरहनु भएकै होला होइन, अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो, आफू एकदम चनाखो भएर त्यसलाई याद गर्नु पर्यो। अनि त्यसपछि कतै संक्रमण बढ्न थालेको लक्षण त्यस्तो के रे समाचारहरू देखियो भने त्यसको लागि अब हाम्रा नेपालीहरू त्यहाँ कति छन्, कति आउने जाने त्यहाँका विदेशी पर्यटकहरू नै अथवा अरू मान्छेहरू आउने जाने

0: कस्तो हुन्छ त्यो त्यो प्याटर्नहरू पनि हामीले चाहिँ एक हिसाबले याद गर्नु पर्यो, अनि त्यसका लागि आँकडाहरू हुन्छन्, अनि त्यस अनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि, अथवा त्यस्ता कुराहरू पनि याद गर्नु पर्यो. अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेका छ होइन, त्यसमा अब बाहिर साँच्चै रोग बढ्न थालेको जस्तो देख्यो भने त्यसलाई अलि बढी कडा बनाउनु पर्ने हुनसक्छ, फिभर स्क्रिनिङदेखि लिएर यो उनीहरूको चाहिँ फर्महरूबाट भर्न लगाएर निश्चित किसिमका जानकारी लिने, निश्चित जस्तो यो देशको फलानु ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन लाई चाहिँ हामीले अब आइसोलेसनमा राख्ने, के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालका त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ. अनि अब र अहिले चाहिँ अब सरकारले गर्न सक्ने कुराहरू भनेको चाहिँ मुख्य अब टेस्टमा एकदम समस्या छ होइन, हामीसँग इबोलाको टेस्टको अवस्था के छ, मैले बाहिर बसेको हुनाले मलाई यो जानकारी छैन, हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म, भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन, यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन, त्यो त्यसो भयो भने मात्रै हामीले थाहा पाउन सक्छौँ.
1: जस्तो अघि यहाँले भन्नुभयो कि नयाँ भेरिएन्टको पीसीआर टेस्ट गर्ने नहुँदाखेरि चाहिँ धेरै ढिला मात्र पत्ता लाग्यो होइन, भनेपछि हामी त पीसीआर टेस्टको लागि पनि तयारी हुनु पर्यो र नयाँ कस्ता कस्ता भेरिएन्टहरू आइरहेछ त्यो अनुसार पनि तयारी अवस्थामा बस्नु पर्यो.
0: हजुर कङ्गोमा अनि भनेपछि त्यो एउटा टेस्ट नै ठुलो प्राथमिकता हो, अनि त्यसपछि चाहिँ अब कोही मान्छे अब एउटा मात्रै कोही सम्भावित संक्रमित मान्छे होइन अथवा एक्सपोजर भएको मान्छे चाहिँ हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो, कसरी राख्ने, त्यो राख्ने ठाउँ त अहिले होइन सरकारले गरेको पनि होला तर त्यो राख्ने ठाउँको टुङ्गो, त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने, त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने होइन, त्यस्ता कुराहरू चाहिँ अब अनि त्यहाँ जुन किसिमका अब त्यो ऊ चाहिन्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिन्छ, अरू विभिन्न साधन स्रोतहरू चाहिन्छ, त्यो अहिले नै होइन त्यो तयारी अवस्थामा राख्ने. अनि अब आर्मीले जसरी हामीले चाहिँ यो कङ्गोबाट आउने सैनिकहरूलाई चाहिँ हामी यसरी क्वारेन्टिनमा राख्छौँ भनेको छ, त्यस्तो किसिमको चाहिँ तयारी हामी हुनु पर्यो यहाँ.
1: हजुर व्यक्तिलाई र समुदायलाई चाहिँ सुरक्षा सतर्कता अप्नाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
0: अब हान्टा भाइरस र इबोलाको केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन, विशेष गरी हान्टा भाइरस भन्दा पनि इबोला चाहिँ अलिकति बढी फैलिने होइन ठूलो डर छ, अनि त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने र अनि सही जानकारी लिने है, मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु, हाम्रै छिमेकी देशमा फलानु देशमा इबोला आइपुग्यो यस्तो रे उस्तो रे भन्ने खालको होइन भनिरहेको सोसियल मिडियामा गइरहेको त्यस्तो सुनेको छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो होइन, आधिकारिक स्रोतहरू चाहिँ मात्रै फलो गर्नु पर्यो, कसैले केही भनिहाल्यो अथवा काहीँ तपाईँको सोसियल मिडियामा चाहिँ केही त्यो आइहाल्यो अल्गोरिदमले पठाइहाल्यो केही चिजहरू भने पनि त्यसलाई पत्याएर होइन अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन होइन, तपाईँलाई कसैले केही भन्यो अथवा तपाईँको फेसबुकमा त्यो आयो भने पनि तपाईँले चाहिँ त्यो आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन त्यस चिज आएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन होइन, यस्ता कुराहरू पनि विचार गर्नु पर्यो.
1: अब यतिखेर अघि यहाँले भन्नुभयो कि सरसफाई एकदमै महत्वपूर्ण छ किनभने गर्मी मौसममा चाहिँ एउटा सरसफाई जन्य रोग पनि अत्यधिक रूपमा फैलने जुन चाहिँ अब यो शुरूआतको दिनहरूमा पनि छौँ हामी होइन, सरसफाई जन्य रोगबाट बच्नलाई चाहिँ के सावधानी अप्नाउन सुझाव दिनुहुन्छ?
0: सरसफाई जन्य पनि अब त्यो मुख्य चाहिँ यो पानी खाना बाटै सर्ने कुराहरू हो होइन इन्फेक्सनहरू हो, त्यसो हुँदाखेरि अब यो विशेष गरी चाहिँ शौचालय जानु अघि के अरे जाँदा आउँदा कुकुर सावधानी हुन्छ होइन, साबुन पानीले हात धुने, त्यो बाहेक चाहिँ अरू बेला पनि तपाईँ चाहिँ फोहोरसँग सम्पर्क हुँदाखेरि हात धुने अनि त्यसपछि केटाकेटीलाई समय समयमा नुहाइदिने अब यस्ता यस्ता कुराहरू नै मुख्य हुन्, अनि अघि खानाको लागि जुन सावधानीहरू अघि उल्लेख गरेका थियौँ त्यही चिजहरू चाहिँ पुनः दोहोऱ्याउन चाहन्छु.
1: डाक्टर म धेरै धन्यवाद दिन चाहन्छु आज स्टुडियोमै आएर हामीलाई इबोला हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइदिनु भएकोमा.
0: हस् मलाई पनि यो मौका दिनुभयो यो आफूले जानेको केही कुराहरू यो बताउन मौका दिनुभएकोमा धेरै धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। आज हामीले नेपालमा इबोला, हान्टा लगायत संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराहिदाङ।
6: सम्पर्क फोन 0825907079, मोबाइल नम्बर 98478010030 र 98229554555।
9: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
10: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
13: बिना टाका प्रभावकारी उपचार,
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
13: शरीरको कुनै पनि भागमा मासु पलाएको, अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
13: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 15 गते शुक्रबार।
9: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825907410, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
16: सीता के भो तिमलाई घुम्सेर बसी छौ
17: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
16: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
17: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
18: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस् शिशु क्लिनिक फर्टिलिटी बिपी चोक घोराहाईदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478423572
19: डाडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
20: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
19: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
20: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
19: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब
20: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
19: हजुर
20: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
19: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: मध्यपश्चिम चाङच्याक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। देवसीका स्कूल कलेज कोराहीमा शैक्षिक सत्र 2083 कार्यदिशा शैक्षिक योजना तथा विद्यार्थीहरूको समग्र विकास सम्बन्धी विषयमा केन्द्रित नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रममा विद्यालय र अभिभावक बीचको सहकारी समन्वय तथा आपसी विश्वासलाई अझ सुदृढ़ बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विद्यालयका संचालक समितिका अध्यक्ष माधव शर्माले विद्यार्थीको उज्जवल भविष्य निर्माणका लागि विद्यालय र अभिभावक बीचको निरन्तर सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजनासहित अघि बढ़िरहेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता गर्नुभएका शैक्षिक कार्य संयोजक सन्तोष रेग्मीले शैक्षिक सत्र 2083 योजना विद्यालयको कार्यदिशा तथा विद्यार्थी केन्द्रित कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। उहाँले विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अनुशासन सृजनशीलता नेतृत्व क्षमता र नैतिक शिक्षालाई समेत प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रममा मुख्य प्रशिक्षक धनबहादुर विश्वले विद्यार्थीको समग्र विकासका लागि घर र विद्यालय बीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले बाल बालिकाको मनोविज्ञान बुझेर सकारात्मक वातावरणमा सिकाई प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रम संचालन गर्नुभएका प्रिन्सिपल मनोज बुढाथुकीले विद्यालयले आगामी दिनमा प्रविधि मैत्री शिक्षा अतिरिक्त क्रियाकलाप तथा विद्यार्थी मैत्री वातावरणलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभएको छ। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन मापसे गरेर सवारी साधन चलाउँदा 124 सवारी दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ। ती दुर्घटनामा परि 12 जनाको मृत्यु भएको र 174 जना घाइते भएको तथ्याङ्क छ। काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा 37 वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब निरीक्षक अभिनारायण काफले जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशमा 35 सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 53 जना घाइते भएका छन्। मध्य प्रदेशमा 20 सवारी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 वटा दुर्घटनामा 1 जनाको मृत्यु र 19 जना घाइते भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको मृत्यु तथा 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 वटा दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेश सभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास सुशासन उत्पादन रोजगारी कृषि पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो। र दाङको कोराहीमा पहिलो पटक मह महोत्सव हुने भएको छ। महको उत्पादन उपभोग तथा बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले मह महोत्सव हुन लागेको हो। नेपाल मौरी पालक महासंघ दाङको आयोजनामा यही जेठ 13, 14 र 15 गते कोराहीमा 3 दिने महोत्सव हुन लागेको आयोजकले जनाएको छ। जिल्लामा पहिलो पटक यस प्रकारको महोत्सव आयोजना हुन लागेको भन्दै आयोजकले यसलाई मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा आयोजना हुने मह महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्ता माझ यसको महत्वबारे जानकारी तथा मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। अवस्था बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, डिबिस रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने,
6: सक्कु जे लौ खबर सुने।
5: 300 शैया के संजीवनी टिचिङ अस्पताल आप अपने कनक सेवा
6: आप बिराम पर्ने से बिरुवा तरक लाग डांग से बाहर जाइने पर्ना
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
6: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम के बा
5: ओपीडी सेवा, भर्ना सेवा,
6: सक्कु मेरिक ऑपरेशन सेवा,
5: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
6: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
5: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
6: 082-591-101,
5: 591-102,
6: 082-591-103,
5: 591-104 ओ 591-105।
7: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
8: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथि लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही, दाङ।
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-478-27-977
12: र 98-578-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक खोराहीदाङमा।
18: उपचार हुने रोगहरू,
17: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
12: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
12: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
12: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694। होइन माइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
19: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
20: सित्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
19: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
20: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
19: तालिममा दिइने विषयहरू
20: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
19: स्पेशल सेफ तालिम,
20: जापानिज सुशी तालिम,
19: वेट्रेस,
20: टुरिस्ट गाइड।
19: हाम्रा विशेषताहरू,
20: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
19: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
20: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
19: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
20: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
19: सम्पर्क मोबाइल 98410170909, 98410170909।
20: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
15: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू,
21: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
15: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
21: यातायातको सुविधा भएको,
15: स्वच्छ खाने पानीको व्यवस्था भएको
21: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
15: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033, सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416।
0: माध्यमिक विद्यालय चौड़ियार दाङ।

सायद असल मान्छेहरू अप्ठ्यारो ठाउँको लागि बनेका हुन्छन्। जसरी अप्ठ्यारो पाखामा गुराँस फुल्छ, चिसा पाटनमा बुकी फुल्छन्, जसरी फुल्छन् छिरिङ सामडुप र सोनामहरू।

0: अप्ठ्यारो उपल्लो डोल्पाको छारका भोटमा जन्मेका थिए छिरिङ सामडुप गुरूङ। ऊ बेला काठमाडौँ आएर गुम्बामा पढ्न पाउनु नै ठूलो अवसर थियो। छिरिङ बौद्धको गुम्बामा बसे।
1: म बच्चाको बेलामा म 11-12 उमेरको हुँदाखेरि जहाँ मलाई यो गाउँको याद हुन्थ्यो, त्यतिखेर हुँदाखेरि चाहिँ गाउँमा स्कुलको नाममा केही पनि थिएन। अनि मेरै उमेरको केटाहरू म मात्रै होइन, धेरै जस्तो गाउँबाट चाहिँ काठमाडौँमा गुम्बामा पठाए हामीलाई। त्यही एउटा पढ्ने त्यो थियो, के भन्छ, एउटा मौका जहाँ पैसा तिर्नु पर्दैन।
2: लामा पढ्ने जानु
1: लामा लामा नै हो, भिक्षु थिए 10 वर्षमा।
2: अनि
1: बौद्धमै हुर्किएछ। अनि त्यसपछि चाहिँ फर्केर आयो गाउँमा। फर्केर आउनुको कारण पनि म आफू चाहिँ एउटा पेन्टर हुँ अहिले, अनि त्यही पेन्टिङ सिक्ने सोचमा चाहिँ मैले गुम्बाबाट छुट्टी लिएँ। पेन्टिङ सिक्नलाई इन्कम चाहेको थियो। त्यतिखेर हाम्रो ठाउँ ठाउँमा यतातिर स्कुल्सहरू सुरु भइसकेको रहेछ, संस्थाहरू आएर चाहिँ थप टिचरको भवनको सहयोगहरू गरेर चाहिँ स्कुलहरूलाई सञ्चालनमा ल्याउँदै गरिरहेको छ। त्यस्तै बेला चाहिँ एउटा 3J भन्ने अहिले त्यो गाउँमा चाहिँ एउटा स्कुल थियो, त्यहाँ चाहिँ टिचिङको जब पाएँ क्या मैले। 3 वर्ष त्यहाँ मैले टिचिङ गरेँ,
2: पढाउने जब पाएँ।
1: अनि त्यहाँ भर्खर यता पढाउनु पर्ने, हिउँदो यहाँ स्कुल हुँदैन, यो चितवनले गर्दा। अनि भर्खर यता पढाएँ अनि हिउँदो चाहिँ त्यही पैसाले काठमाडौँमा मैले पेन्टिङको कोर्स लिएँ। 3 वर्ष मैले फाइन आर्ट सिक्न गएँ,
2: 3 वर्षको हिउँदमा।
0: छिरिङलाई चित्रकलामा रुचि थियो। गुम्बाको बसाई सकिएपछि चित्रकला पढ्न मन लाग्यो। खर्च थिएन। 3J गाउँमा संस्थाले चलाएको स्कूलमा शिक्षक चाहिएको थियो। छिरिङ डोल्पा फर्के। बर्खामा स्कूल पढाउँथे, हिउँदमा काठमाडौँ गएर चित्रकला पढ्थे।
1: त्यसकै क्रममा चाहिँ सालैभरि यही गाउँ हुँदै जान्थ्यो। अनि यहाँको स्कुल एकदमै नाजुक अवस्थामा, एकदम अन्डर फन्डेड थियो। स्कुलको भवन पनि एकदमै छत्रो एउटा थियो। अनि 2012मा चाहिँ ठ्याक्कै यताको स्कुल बन्द भयो। भर्खरभरि म 3J पढाएँ, यहाँको स्कुल बन्द रह्यो। अनि यसले चाहिँ दिमागमा कोचि राखेको थियो केही न केही गर्नुपर्दो रहेछ यता भन्ने। अनि 2013मा हामीले काठमाडौँमा डोल्पु टुमोरो भन्ने संस्था स्थापित दर्ता गरे। म मात्र होइन, हामी 4-5 जना केटा छौँ
2: गाउँकै,
1: यहीँबाटै काठमाडौँ गएर पढ्न मौका पाउनेहरू। त्यहाँबाट 2014 हामीले सुरुमा हामीले पाल जाँगेर पढाए। त्यसपछि यो 10 वर्षको हिस्टोरी हो। यो 10 वर्षभित्र यहाँ
2: भइराखेको सरकारी
1: सरकार चाहिँ केही थिएन। अनि सरकारको दरबन्दीमा 3 जना थियो, 3 जनामा चाहिँ 1 जनाको सिधै खाली थियो। 2 जना आउँथ्यो तर भ्याउँदैन थियो कि, थप सहयोग चाहिएको जहाँबाट पनि।
0: पल्लो गाउँको स्कूल पढाइरहँदा छिरिङलाई आफ्नै गाउँको लथालिङ्ग स्कूलको दृश्यले घोचिरहन्थ्यो। छिरिङले मन मिल्ने साथीहरूसँग संस्था दर्ता गरे, पैसा खोज्न थाले अनि आफ्नो गाउँको स्कूलको मुहार फेर्ने काम थाले।
1: अनि काठमाडौँमा हामीले अहिले यो के अरे नयाँ पार्टीमा एउटा होस्टेल राखेको छ, घर ल्यान्ड लिएर अनि बच्चालाई 12 सम्म पढाउने भन्ने। यहाँ हामी यो एक्सट्रिम छ विन्टरमा, अनि टिचरहरू प्रयास ल्याउने काठमाडौँ जस्तो अहिले लो ल्यान्डको मान्छेहरू हो। अनि अक्टोबर हुने बित्तिकै खुसी बस्न चाहँदैन। अनि हिउँदो लोकल टिचरको भरमा यहाँ हिउँदो स्कुल निरन्तर चल्छ, तर बच्चाको अलिकति त्यो भिजुअल लाइफ रड पार्नलाई काठमाडौँमा हामीले 22 होला होस्टेल सुरु गरे। अनि यहाँ कक्षा 8 सम्म यहाँ पर्छ, 8 पछि पनि 10 सम्म यहाँ पर्छ, तर 8 पछिको विद्यार्थी चाहिँ हिउँदो काठमाडौँ जाने।
3: अनि तपाईँले यत्रो स्कुल चलाउन, यत्रो होस्टेल चलाउन कसरी जुटाउनु भएको छ नि खर्च अहिले?
1: यो काममा मैले लाग्दाखेरि मेन कुरा अब त्यस्तै विचार मिल्ने मान्छेले सहयोग गर्छ। तपाईँले मेन तपाईँको काम देख्नु पऱ्यो, तपाईँ स्टोरी मात्र भेजेर मिल्दैन, काम पनि चाहियो मान्छेलाई। साँच्चीकैको आफ्नै गाउँमा खटेर गर्दाखेरि जे होस् अहिलेसम्म मलाई सहयोग गर्ने सबैको चाहिँ विश्वास जितेर नै हो। धेरैवटा संस्थाहरूको ढोका कहाँ पुग्यो, एउटा यो भवन बनाउनेमा अहिले जर्मनको संस्था छ एउटा, अनि माथिको जुन सिसावाला भवन तपाईँले देख्यो होला, त्यो चाहिँ हामीले विशेष विन्टरको लागि भने एकदम थर्मल इन्सुलेटेड हो, कुल युज गरेर एकदम हिउँदोको लागि इन्सुलेटेड एकदम
3: तातो बनाउने।
1: 2019 र 2018 2 मैले युरोपमा घुमेँ पेन्टिङको त्यही एक्जिबिसनको लागि घर जान चाहिँ, सँगसँगै यो आफ्नो काम प्रचार गर्दाखेरि त्यहाँबाट पछि मलाई ठुलो सहयोग भयो। अनि यो अहिले यो भवन बन्दैछ नि, यो किचन हुन्छ यो पछि।
3: तपाईँ आफै खटिरहनु भएको छ है
1: अहिले? अलिकति यता सुपरभिजन हल्का चाहिएको छ। यहाँ सोलुखुम्बुबाट आएको दाइ एकदम स्किल हाइली स्किल्ड काठमाडौँ हुन्, अनि तर अलिकति आफू भयो भने दुःख चाहिँ हुन्छ।
3: अनि पेन्टिङ गर्न चाहिँ कुन बेला समय निकाल्नुहुन्छ नि?
1: हिउँदो थोरै थोरै गर्छु। हिजो अस्तिदेखि एउटा क्यानभास तयार पारे, दिमागमा आएन के गर्ने हो भने।
3: कहाँ छ
1: कोठाभित्र त खाली छ,
3: खाली नै छ।
0: चित्रकला प्रदर्शनमा देश विदेश जाँदा छिरिङले स्कूलकै प्रचार गर्थे र पैसा जुटाउँथे।
1: हामीले यति महँगो छ कि यहाँ हामीले 10 यहाँ पढाउनु भन्दा बरु यहाँको विद्यार्थी सबै काठमाडौँमा एउटा बोर्डिङ स्कुलसँग सम्झौता गर्यो भने त्यहाँ हामीले सस्तो पाउँछ, तर त्यहाँ लगेको बच्चा यहाँ फर्केर नआउनु त्यो हामीले देखे। हामी त्यो फर्केर आउने मात्रै कोही थिए, हाम्रो उता सुप्रेन सर हुनुहुन्छ, उहाँ इनिसिएटर सुरु गरे एउटा फाउन्डिङ मेम्बर, उहाँ अहिलेसम्म यहाँ टिकिरहेको, उता कहाँ पुग्नु भयो युरोपतिर पनि पुगिसकेर आफ्नो पुरै फ्युचर यता उता सेटल हुन्थ्यो, उहाँले गाउँकै लागि फर्केर आएको।
4: तपाईँहरू गाउँको पहिलेदेखिको साथी होइन त?
1: उहाँ पनि कति 12-13-14-15 उमेरसम्म गोठालो गरेर
3: बसेर,
1: म पनि 12 गुम्बामा गएन भने हामी कहीँ घोटतिरै होला, अहिले गुम्बामा जाने मौकाले खुलाइने।
3: मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब लाइफमा सकेसम्म एउटा मिनिङफुल काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ, होइन आफ्नो पेट पाल्नको लागि त काम सबैले गर्छ, त्यो स्योर हो। अनि अरू कुरा एउटा अलिकति मलाई त्यो नेचर पनि मनपर्छ, त्यसैले चाहिँ अलिकति हार्केको जस्तो मन लाग्छ। खुसी छु जे होस् होइन, अब मेन खुसी हुन्छ किनभने हामी जति पनि यहाँ बच्चाहरू छ उनीहरूले चाहिँ पहिला हामी यो स्कुल सुरु गर्दाखेरि उनीहरूले कागा एबिसी के पनि आउँदैन थियो कि, अनि त्यसपछि अहिलेसम्म चाहिँ हाम्रो अगाडि चाहिँ हामीले चाहिँ केही चेन्जहरू देख्दाखेरि चाहिँ त्यसलाई चाहिँ एउटा आफ्नो एउटा इन्जोयमेन्ट चाहिँ फिल हुन्छ।
4: सुन्नु न, तपाईँलाई त सानै उमेरमा काठमाडौँ देख्नुभयो, बाहिरी संसारमा नि थुप्रै अवसर हुन्थ्यो होला, तपाईँको आफ्नै पेन्टिङको छुट्टै छँदैछ, तपाईँलाई के कुराले बाँधेर राखेको यो ठाउँमा?
1: यहाँ चाहिन्छ नि, तपाईँ हेर्नु न, यहाँ हरेक कुरा चाहिन्छ। साँच्चीको यहाँ कमी भनेको एउटा शिक्षाको हो, अफकोर्स होइन, स्वास्थ्य शिक्षा बराबरकै कमी छ, अनि इन्फ्रास्ट्रक्चरमा त हामी भर्खर बिगिनिङ फेजमा छौँ, अनि यहाँको मान्छे रेडी हुनुभन्दा अगाडि यो मुस्ताङबाट बाटो खोलेर गाउँमा मान्छे चेन्नई आइदियो भने सबै एक्सप्लोइट हुन्छ, एक्सप्लोइटेड हुन्छ। टोल्पोको यो सार्का भयो, बाँकी 300-200 सबै हामी एकदमै सेल्फ सस्टेनको रूपमा बाँकी दुनियाँसँग कम्प्लिटली कट अफ भएर बसेको थियो कि आफ्नो तालले। अब यसरी नै हामी बस्छौँ भन्न त मिलेन होइन, अब चेन्ज हुँदैछ, सरकारले पनि बाटो बनाउँदैछ, जोड्दैछ, हरेक कुरा ग्लोबलाइजेसनभित्र हामी छिर्नेवाला छौँ भने त्यो बराबरको हरेक कुरामा हामी रेडी पनि हुनु पर्यो, नत्र हामी सधैँभरि त्यो जुन एकदमै अन्य अत्याचार हुने सब्जेक्टमा पढ्छौँ कि गाउँ, त्यो 100% पढ्ने हो, कोही न कसैले गर्नु पर्थ्यो, नत्र त्यो सरकारको सहयोगको भरमा मात्र होइन, त्यसमा मात्र बस्यो भने हाम्रो सायद हुँदैन, धेरै कुराहरू सोचेको जस्तो।

0: देख्दैछ नि तपाईँ अहिले मुस्ताङसँग हाम्रो यो बाटो जोड्नलाई 10 किलोमिटर मात्र भाग्यो, त्यो पनि अलिकति यो हाम्रो माथिल्लो यो ब्युरोक्रेटिक लेभलमा अलिकति हाम्रो पहुँच पुगेन, अलिकति कुराहरू पुगेन, नत्र यो त एक न एक दिन त भन्छ, त्यो भन्ने बित्तिकै त काठमाडौँ भरे तपाईँ यहाँ फ्लड नै आउँछ हेर्नु, हाम्रै केटाहरू यो हाई एल्टिच्युडमा जानु छ टिकटक बनाउनु छ भनेर त्यत्तिकै आउँछ हेर्नलाई, होइन त्योभन्दा अगाडि यहाँको मान्छेको मेन्टली यताको मान्छे रेडी भएन भने चेतनाको हिसाबले अनि एक्सप्लोइड हुन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरो मौका त यहाँको मान्छेले जिम्मा नै गर्दैन नि, तपाईँको यहाँ हुन्छ नि नुहाउन पाएको छैन, लुगाको कलर एकदम छिटो जाँदो रहेछ, तातो लाउन पाएको छैन, खाना थरी थरीको पाएको छैन, मलाई त अमेरिकन जस्तो एसप्रेसो जस्तो खाना नपाएको हप्ता दिन भयो भनेर त्यस्तो दिमागै दिमागमा राखेको छैन क्या, बिस्तारै त्यो पनि बुझ्छ नि, बिस्तारै हुन्छ नि त्यो ग्रिडी मान्छेको त्यो बढ्छ, हुन्छ नि परिवर्तनको लागि त्यो चाहना भोलि बढ्छ, अनि त्यो बराबरको आफ्नो क्षमता पुगेको छैन भने त एक्सप्लोइट त हुन्छ नि लास्टमा। एकतर्फबाट हेर्दाखेरि यो गाउँको मान्छे रेडी छैन अनि यो छुट्टै हुन्छ नि लाइफ स्टाइल उनीहरू माथि इम्पोज भइराखेको जस्तो पनि देखेकै हुन्छ नि, यो विकास हरेक कुरा अब यसलाई चाहिँदैन भन्न त मिल्दैन, अफकोर्स चाहिन्छ, तर त्यो बराबर उनीहरूको हरेक चेतना पनि बराबर तयारी हुनु पर्यो। यो होस्टेल चाहिँ खास हामीले यो सेटअप मेन चाहिँ एउटा यो छेउको हाम्रै गाउँको अब यो सराउन्डिङ भिलेजेसहरू छ नजिकैको, स्कुलमा डेली कम्युटिङ चाहिँ एकदमै सम्भवै छैन तिनीहरूको लागि, र अर्को चाहिँ यहाँको गाउँको हरेक घरको चाहिँ पशु छ क्या, त्यो नमेट नै हो यिनीहरू, अनि जुलाईदेखि लगभग अगस्तसम्म 2-3 महिना तपाईँको यो मोलापास भन्छ, लगभग दिनभरि लाग्ने डाँडा पछाडि जान्छ, अनि परिवार घरमा कोही हेर्न नहुने रहेछ बच्चालाई, जसको घरमा मान्छे पुग्दैन बच्चाले हेर्नलाई, अनि त्यसको बच्चा चाहिँ यहाँ ल्याएर राख्ने हो। हिउँदो पनि ठ्याक्कै यो गाउँमा सायद अक्टोबर नोभेम्बर पछि एकजना घरबाट पनि धुवा निस्किन्छ, सबै विन्टर पास्चरमा जान्छ। हाम्रो यो प्यास्चर चाहिँ सिजनली हुन्छ, समरमा अलि एकदम अग्लो ठाउँमा 5,000 भन्दा माथिको त्यसमा जानु पर्यो, हिउँदोमा चाहिँ जहाँ अलिकति जाङहरू भरि छ भुसहरू हिउँले घाँस छेक्दै पनि त्यो जाङहरू बस्छ नि, त्यस्तो खालको ठाउँ अनि अलि हावा कम लाग्ने ठाउँमा चाहिँ जान्छ।
1: कस्तो लाग्छ तपाईँलाई यो बाटो यो बनेको यात्रा?
0: धेरै राम्रो हो नि।
1: तपाईँ यो हुँदाखेरि आउनुभयो नि त?
0: यो हुँदाखेरि मैले यो कोठाभित्र 3-4 वर्ष सुते होला।

0: मनको एउटा कुनामा चित्रकार बन्ने सपना भरभराउँदछ, तर क्यानभास रिक्त छ। छिरिङलाई स्कूल कसैको जिम्मा लगाएर फेरि रंगहरूसँग खेल्न मन छ, तर सकेका छैनन्।
1: कोही आइदियो भने मलाई सजिलो हुन्थ्यो क्या अलिकति।
2: तपाईँको मन चाहिँ एउटा पेन्टिङमै छ अझै।
1: मलाई त्यहाँ गर्न पाएन नि, 10 वर्ष काम गरेर 10 वर्षपछि आफ्नोमा लाग्छु भन्ने सोचे मैले। 10 वर्षमा स्कूल एकदम बलियो हुन्छ, एकदम गाउँले बुझ्छ, आफैले सञ्चालन गर्छ कहाँबाट जुटाएर, अनि म चाहिँ बल्ल आफ्नो करियरतिर आफ्नो पेन्टिङतिर लाग्छु, बरु म हुन्छ नि त्यो गर्छु भनेको। 10 वर्ष गयो हाम्रो 2024 छोड्यो भने ल्याप्पै जिरोमा जाने रहेछ।
2: अब कहिले लाग्न पाएन,
1: मान्छे पाएन, मलाई अलि सक्षम मान्छे चाहियो। पर्सनली म जहाँ पुग्नु पर्थ्यो त्यहाँ म पुगेन जस्तै लाग्छ, पर्सनली आफ्नो लागि। तर गाउँको लागि चाहिँ गरेछु होइन, समाजको लागि गरे ठिक छ, तर पेन्टिङमा चाहिँ अलि ठुलो नै रहर थियो, अझै छ। युरोपमा जाँदाखेरि त्यो मेरो लागि एउटा कल्चरल टुर थियो, त्यही पेन्टिङकै लागि गएको हेर्नलाई। कुनै पनि त्यो ग्यालेरीहरू म्युजियम्सहरू छोडेन मैले, आफ्नै लगानी गरेर गएँ। जस त्यहाँबाट चाहिँ आँखा चाहिँ खुलायो। एकाडेमिकली जान पाउनेहरूले चाहिँ त्यो कलेजमा सिकाउँथ्यो होला पेन्टिङको त्यो हिस्ट्री, मैले चाहिँ त्यो लाइफ पेन्टिङ देखेर चाहिँ बुझेँ।
3: त्यो प्रिन्टर हो सबै,
4: ए ओरिजिनल होइन,
3: ओरिजिनल होइन, ओरिजिनल एउटा पनि भागेर जाँदैन मेरो। मैले चाहिँ यसमा एउटा यो हाम्रो सिबेरियन लोकल स्टाइल हो यो बादलहरू लेख्ने चाहिँ, सँगै अलि रियलिस्टिकसँग मर्च गरेर केही हुन्छ कि भनेर स्टडी गरेको। यो चिन्छ होला नि तपाईँ,
4: चिन्दै
3: अनि मैले यो अलिक सस्तोमा दिएँ उसलाई, अनि सहयोग गर्नु पऱ्यो भनेर यहाँ हाम्रो अहिले एउटा पावर अहिले जुन चलेछ भत्ती त्यहाँबाट सहयोग पाएँ, अनि वर्षेपछि एउटा टिचरको स्यालेरी चाहिँ उहाँबाट दिन्छ। पेन्टिङबाटै कनेक्सन भयो प्रयास मान्छेहरू छ
4: है।
3: यो चाहिँ पुरानो हो, म पहिला जाँदाखेरि लेखिसकेको थिएँ प्रयास उता युरोपतिर। मैले
4: एक्जिबिसनकै लागि जानुभयो
3: एकचोटि, दुईचोटि गएँ। यो चाहिँ चाइनाको बोर्डर मार्केटबाट फर्केर आउँदाखेरि, अनि मोटरसाइकल पनि आयो याकमा, यो चाइनिज लेखेकोहरू आयो सामान लिएर। अहिले बुवा चाहिँ कलाकार थियो क्या हाम्रो, आर्टिस्ट लोकल त्यो थियो, थाङ्गा आर्टिस्ट थियो। त्यहाँबाट सानैदेखि चाहिँ त्यसले हो, सानैदेखि अलिकति कलरफुल देख्ने भनेको उहाँकै कलरहरू, उहाँको आर्टवर्कहरू त्यसरी इन्सपायर भएको रहेछ। गुम्बामा जाँदाखेरि त्यो विशेष छुट्टै हामीलाई पेन्टिङ सिकाएन नि, आफैले सेल्फ ट्रेन्ड हो पुरै। आफ्नो त्यो प्यासनलाई मैले छोडेन सानो हुन्थे।
2: घरमा को को हुनुहुन्छ नि तपाईँको?
1: घरमा म चाहिँ उता तिन्जेमा जोइमा गएँ, उतै विवाह भयो मेरो।
2: घर
1: मेरो परिवार तिन्जेमा छ हजुर, बुढीको घरमा गएँ म।
2: ए त्यस्तो चलन हुन्छ यता
1: मजाले?
2: तपाईँको घर तिन्जे?
1: म तिन्जेमा काम गर्ने क्रममा भेटेँ क्या त्यहाँ
2: ए
1: बुढीलाई,
2: तिन्जे पढाउने क्रममा।
1: सासू आमा अनि वाइफ अनि दुईटा बच्चा छ।
2: ए कत्र कत्र?
1: एउटा भर्खर 2 वर्षको भयो, एउटा चाहिँ 10 वर्षको होला, कक्षा 5 पर्छ।
2: गाउँमै?
1: गाउँमै उतै तिजो।
2: अनि हजुरको श्रीमतीले के काम गर्नुहुन्छ?
1: त्यही खेतको काम गर्ने हो, अनि अलगा त्यो बाख्रा बेराहरू छ, गाईहरू छ, उता चाहिँ गाई पनि पाल्छ, गाईहरू छ।
3: यहाँ हरेक कुरा चिलो गएको जस्तो देख्छ, हाम्रो मन उकुस मुकुस हुँदैन, के गरौँ जस्तो रेस्टलेस हुँदैन, किनभने गर्नुलाई अप्सनै छैन, त्यो थाहा हुन्छ, अनि रिल्याक्स।

0: पल्लो डोल्पाका नीला आकाश र तरेली पहाड़हरू घुम्न जानेहरूलाई दुई चार दिन रमाइलो लाग्छन्। वर्षभरिको यहाँको जिन्दगी बाँच्न सजिलो छैन, त्यसैले यहाँ स्कूल पढ़ाउने शिक्षकहरू पाउने गाह्रो हुन्छ। काठमाडौँमै जन्मे हुर्केका सन्दीप भने अपवाद भएका छन्। कुनै दिन फोक्सुन र ताल घुम्न आएका सन्दीपलाई डोल्पाली मायाले यतै बाँधेर राखेको छ।
1: यति छुट्टै हाई फिल हुन्छ कि लाइकको बजारसम्म बस्यो, यसो घुम्यो यताउता, अनि कोजी आउँछ।
2: तपाईँ डेल्पा आएको कति वर्ष भयो? पहिलोचोटि डेल्पा आएको
1: फर्स्ट टाइम त म हजुरको 21 थिएँ। त्यो बेलामा चाहिँ धोगढ उता नुमाला गएर फोक्सन
2: पढाउन नै आउनुभयो?
1: होइन, घुम्न आएर फोक्सन नगुम्न गयो,
2: घुम्न आउनुभयो।
1: त्यहाँ चाहिँ धोगढ जस्तो नुमाला हुँदै त्यहाँ गयो, अनि त्यहाँ गएपछि त्यहाँ ठ्याक्कै धोमा स्कुल देखेँ। त्यसपछि त्यो एउटाले तानी हाल्यो मलाई।
2: घुम्न आउँदैखेरि तपाईँ यहाँको स्कुल देखेर तानिनु?
1: हजुर हजुर, एकदम कन्टेन्ट छु क्या म, लाइक आइम डन भने जस्तो, यो भन्नु बरु मलाई केही चाहिँदैन भने जस्तो।
2: पहिला चाहिँ के गर्छु जिन्दगीमा भन्ने थियो, के चाहिन्छ भन्ने थियो, सपना के थियो तपाईँको?
1: फिल्ममा कुरै भन्ने खाएर एकदमै इच्छा थियो, अनि पछि यतिकै अब इन्ट्रेस्ट हराउँदै गयो भनौँ न।
2: तपाईँको बारेमा भनौँ, तपाईँको पास्ट तपाईँ कसरी हुर्किनु भयो, कुन कुन बाटोले तपाईँलाई यहाँ डोल्पासम्म लिएर आयो?
1: हुर्किन त अब काठमाडौँमै हुर्केँ, हजुरदेखि त्यहीँ पढेँ, त्यही गरेँ, त्यही त सर। त्यहाँ अलिकति एकदम सफोकेट हुने क्या, म अब मान्छेदेखि सफोकेट हुने, त्यो सिचुएसन इन्भाइरोमेन्ट सबै सफोकेट हुने, अनि यहाँ आउँदा चाहिँ सोल प्लेस जस्तो होइन। यो चाहिँ फेसबुकमा एड देखेँ मैले, अनि त्यहाँबाट सिधै अप्लाई गरेर आइहालेँ।
2: अनि त्यो डिसिजन गर्न सजिलो भयो, यतिकै भने जस्तो अप्लाई गरेँ आएँ भन्ने भयो कि
1: घरमा अलिक गाह्रो भयो सम्झनलाई? मेरो ठ्याक्कै त्यो पास चाहिँ ट्रेडिसनल करियर लिने चाहिँ मेरो होइन भनेर चाहिँ त्यो एउटा अहिले चाहिँ अलिअलि बुझ्नुहुन्छ।
2: त्यो ठाउँ के के फरक, के के नौलो लाग्यो सुरुमा आउँदा?
1: त्यो माया हुन्छ क्या मान्छेहरूको, तब अब गाउँमा गयो सत्र चिया खायो उनीहरूसँग, अब म गयो भने उनीहरूसँग छैन भने मलाई के भन्छ पकाएर दिन्छ क्या उहाँहरूले। त्यो कसरी एक्सप्लेन गर्नु आउँदै, त्यो छुट्टै छ क्या, मनै छुट्टै छ क्या, लाइक प्योर फर्म भन्छ नि, हार्टको प्योर फर्म त्यही। अनि बच्चासँग एकदमै रमाइलो हुने क्या, अति नै अब त्यो मलाई त्यो शब्दमा भन्न आउँदैन है, लाइक एकदम कन्टेन्ट छु, त्यो फुल छु क्या, मलाई मलाई एक्स्ट्रा केही पनि चाहिँदैन लाइफ देखेँ, अब
2: जिन्दगी पूर्ण छ,
1: एकदम पूर्ण छ, एकदमै पूर्ण छ, टच हुड। म त्यो बच्चाहरूबाट धेरै नै ग्रो भएको छु जस्तो फिल हुन्छ क्या मलाई चाहिँ, जस्तै एउटा प्रपोज दिएछ क्या मलाई, लाइफको प्रपोज दिएछ क्या बच्चाहरूले। यहाँ यहाँको बच्चाहरू यस्तो रेजिलियन्ट छ, यस्तो विन्टरमा कसरी बस्छ गर्छ है, यहाँ पढ्न आउँछ, त्यसपछि फेरि गोठमा गयो कामबाट, यस्तो काम हुन्छ क्या, यस्तो काम हुन्छ, बिहानैदेखि गऱ्यो, त्यो रेजिलियन्स नै तान्ने क्या, ह्युमन यसरी त सर्भाइभ गरिरहेको छ होइन। अनि त्यही त, अनि त्यो रेजिलियन्स सँगसँगै मान्छे अझ जति के भन्छ त्यो दुःख पाए त्यति टफ हुनुपर्ने हो नि त, तर काइन्ड छ क्या, झन् काइन्ड छ क्या, अनि त्यो पार्ट झन् दामी लाग्ने। त्यही त कहिले तारा हेऱ्यो, अस्ति झ्याप्प तारा लागेको थियो, माथि टोलायो आफू कति सानो छु भनेर ठ्याक्कै थाहा पायो होइन, अवसर छ नि तारालाई हेर्दैमा।

0: खारका स्कूलमा भेटिन् सोनाम भुटी। नर्सरीलाई पढाउँदै गरेकी यही गाउँकी सोनाम बुबा बितेपछि मित बुबाको सहयोगमा काठमाडौँ पढिन्। 11-12 पढ्ने खर्च थिएन। छिरिङले सोनामलाई शर्त राखे, तिमीलाई स्कूलले पढाइदिन्छ, पढाइसकेर यही स्कूलमा पढाउन आउनुपर्छ।
1: अनि तपाईँ काठमाडौँ पढेको मान्छे, उहाँ काठमाडौँतिर हुने पढाइ, त्यहाँ बच्चाहरूले पाउने सुविधा र आफ्नो गाउँको बच्चाहरूले पाउने सुविधा चाहिँ के फरक लाग्यो?
2: यहाँको बच्चाले चाहिँ इम्पोर्टेन्स बुझ्छ नि, पहिला देखेको हुँदैन, कापी कलम देख्यो भने यो के हो मिस भनेर एकदमै मक्क भयो, अब नाच्यातै फेरि पाउँदैन भन्यो भने ए हो र भनेर एकदमै अब जतन गरेर राख्छ।
1: पढाउने तरिका पढाइमा चाहिँ स्कूलहरूमा चाहिँ के फरक?
2: यहाँ चाहिँ सबभन्दा मेन कुरा चाहिँ त्यही हो, टिचर आउने मान्दैन। अब यहाँकै त पढेको लेखेको अब फर्स्ट जेनेरेसन नै हामी हो, पढाइ पाउने नै हामी हो, हामीभन्दा अगाडिकोलाई त पाएको पनि छैन, पढेर ठुलै भएको त्यस्तो देखेको छैन नि त। नर्सरी हो
1: भर्खर। तपाईँले कुन कुनलाई पढाउनुहुन्छ?
2: मैले इसिडी नर्सरी, एलकेजी, युकेजी। त्यही त टिचर पाउँदैन अनि तिनटै क्लास मैले ह्यान्डल गर्नु परिरहेको छ, अनि अरूलाई हायर गर्यो भने पनि अब धेरै हाई छ नि त, अनि टिचरहरू आउन मान्दैन, अनि तलको टिचरहरूले अब जति नै ठुलो स्यालेरी बढाएर दियो भने नि यो वर्ष टिक्ला अर्को वर्ष आउन मान्दैन। प्राय यहाँ छालकाको मान्छेहरूले चाहिँ बाख्रा पालन गर्छन्, किन अरू अरू ठाउँमा त यार्स पाउँछ नि त, छालकामा चाहिँ पाउँदैन। त्यसैले बेलुका बाख्रा पालनको गोठमा जाने, दिउँसो आएर पढाउने। अहिले मम्मी चाहिँ फेरि यार्स टिप्दैछौ त अर्काको डाँडामा, धोको डाँडामा। बेलुका बेलुका चाहिँ साथी गर्न सघाउन जानु पर्यो, खोर भत्किन्छ कहिले काहीँ, गाह्रो हुन्छ।
1: कति टाढा हो त्यो ठाउँ चाहिँ, कहाँ छ तपाईँहरूको बाख्रा?
2: यता यो साइड छ नि हाम्रो, यतापट्टि खेत छ नि, त्यो साइडको भित्रबाट जानुपर्छ।
1: कति बेर लाग्छ यहाँबाट?
2: मेरो त झन् सबभन्दा नजिक हो, 1 घन्टा 30 मिनट त मजाले लाग्छ हिँडेर।
1: तपाईँ गएर काम भ्याएर फेरि फर्किनुहुन्छ?
2: म बेलुका जान्छु, अनि बेलुका गएर साथी सघाएर हाल्न साथी गरेर फेरि बिहान म त्यहाँबाट हिँडेर आएर अनि घरमा गएर अलिकति कामहरू छ भने गरेर यता आएर अनि काम।
1: कति धेरै काम गर्ने त?
2: काम प्याक हुन्छ बिहान बेलुका दुइटै।
1: बेलुका राति गोठमै बस्ने?
2: बेलुका गोठमै बस्ने उता।
0: सोनामलाई भ्याइ नभ्याइ हुन्छ, आमा अर्को गाउँमा यार्सा टिप्न गएकी छिन्। स्कूल सक्ने बित्तिकै सोनामलाई 2 घण्टा टाढाको गोठमा बाख्रा हेर्न जानुपर्छ, अनि भोलि बिहानै हतार हतार स्कूल पढाउन आइपुग्नुपर्छ। आजकल सोनामको दैनिकी यस्तै छ, स्कूल सकिएपछि हामी पनि सोनामकै पछि लाग्यौं। केको दुधो?
2: बाख्राको
0: दुध खाने बाख्राको है?
2: बाख्राको अनि यसको पनि हुन्छ, मलाई त्यो के भन्छ चाहिँ थाहा छैन, हाम्रोबाट चाहिँ ढी भन्छ, याकको बुढी हुन्छ नि हो, त्यसको दुध पनि हुन्छ। हाम्रो चौरी गाई नै छैन, हेर्ने मान्छे केटा चाहिन्छ नि त फेरि, अनि घरमा ड्याडी यताउता दाई कोही नै भएको हुँदैन छैन।
0: तपाईँ जेठी छोरी हो?
2: एक्लै छोरी, छोरा 3 जना छ, एउटा चाहिँ मेरो आफ्नै जाउँले छ ट्विन्स, अनि एउटा दाई छ, एउटा भाइ भइहाल्यो। जेठो दाई त ऊ त्यही फोटोमा भएको वाला चाहिँ हो, आँखा झिम्काइछ नि
0: ऊ, त्यो लामा?
2: लामामै हो, ट्विन्स भाइ पनि लामामै छ, अनि अर्को भाइ यतै भइहाल्यो, ड्याडी हुनुहुन्थ्यो त्यतिखेर चाहिँ। माथिको चाहिँ त्यो हाम्रो फ्यामिली फोटो, मम्मी, हामी 3 जना अनि दाई।
0: लामा दाई चाहिँ कता हुनुहुन्छ त अहिले?
2: अहिले त इन्डियामा पढिरहनु भएछ, के वनराशी के भन्दो रहेछ त, अनि मेरो आफ्नै ट्विन्स वाला चाहिँ काठमाडौँमै छ, फार्पिङमै लामामा पढिरहेछ। मेरो ड्याडी चाहिँ फोटोमा चाहिँ यहाँ छ, तर मेरो ड्याडी चाहिँ पहिला ठुलो मान्छे थियो भन्छ, यहाँ गाउँकै ठुलो त्यो क्या कामहरू गर्नेवाला, अनि पछि चाहिँ त्यही भयो, हामी सानो 4-5 वर्षको बेलामा, अनि त्यो यहाँमा के यस्तै चुनाव चलिरहेको रहेछ नि त, अनि ड्याडी भोटको लागि माथि तल जानुभयो जस्तो छ, अनि पछि त पोखरा बेनी उतातिर कहाँ बित्यो,
0: के भएर बितेको थाहा छैन।
2: ए हुनु चाहिँ सुसाइड गरेको भन्दो रहेछ, त्यो पछि चाहिँ बिस्तारै हामी सानै थियो, अन्त कति सानो सानो थियो, भर्खर 4-5 वर्षको त्यस्तै थियो, अनि पछि अनि जे भए पनि पढाउनु पर्छ भनेर अनि काठमाडौँ लगियो, अनि काठमाडौँमै पढेर अहिले अब यत्रो 14-15 वर्ष बितिसक्यो। च्यापी हुन्न है, कस्तो पुरानो छ है हाम्रो घर, पुरानो लागेन तपाईँहरूलाई? माथि कालो कालो।
0: अनि यो चुलो चाहिँ?
2: यो त उता चाइनाबाट ल्याएको, सब सबै चाइनाबाटै हुन्थ्यो हाम्रो अब भाषा पनि त्यही मिल्ने सबै त्यहाँ मिल्ने सबै त्यही हुन्थ्यो अब अहिले चाहिँ यता मुस्ताङबाट बाटो आइरहेछ अनि ठिक छ नजिक पनि भएको छ नभए पहिला हामी गाउँ आउन त लाग्थ्यो त्यस्तै एक हप्ता त मजाले लाग्थ्यो काठमाडौँबाट गाउँ पुग्न हिँडेर तिन दिन गाडीमा दुई तिन दिन गर्दै झन् दुनैबाट आयो भने त मजाले लाग्छ बाह्र तेह्र दिनै लाग्छ
3: तपाईँलाई त सहरबाट गाउँ आउँदा कस्तो लाग्छ नि
2: तातो ठाउँमा बस्नै सक्दैन म त एकदमै गाह्रो हुँदो रहेछ खै सानोमा होस्टेलमा हुँदाखेरि स्कुलमा खै कसरी बस्यो स्कुलमा त एकदमै रमाइलो हुन्थ्यो मेरो स्कुल चाहिँ ठुलो पनि थियो अनि बाहिर धेरै जान नपाउने स्कुलमै हुर्केँ नि त अनि अचानक एघार बाह्रमा कलेज पढ्न जाऊ गाडीमा चढ भन्दाखेरि त कस्तो गाह्रो हुने रहेछ अनि त्यहाँदेखि सिधै बाह्र सकाएर जस्तो

0: पढ्नु भएको?
1: मैले एजुकेसनै पढेको.
0: एजुकेसनै हो.
1: फर्स्टमा चाहिँ नर्सिङ पढ्ने कुरा भयो अनि मेरो चाहिँ ठ्याक्कै 41 आयो कि. अनि त्यो 40 सिट छ अनि मेरो 41 छ अनि कसले छोड्छ त है. अनि पढ्न पाएन. अनि पछि सर सामदुप सरसँग कुरा भयो अनि उहाँले टिभी पढ्ने भए हामी पढाउँछौँ अनि पछि आएर गाउँमै काम गर न त भन्नुभयो. अब मलाई त्यही ठिक लाग्यो हुन्छ भनेर अनि 12 चाहिँ पढे.
0: ए उहाँहरूले पढाउनु भयो स्कुलबाट?
1: अनि अहिले आएर यहाँ काम गरेको ठ्याक्कै 2 वर्ष भयो. अहिले चाहिँ ठ्याक्कै ब्याचलर वा फर्स्ट इयर अनि त्यस्तै भयो.
0: अब जाँच दिन फेरि जाने फर्स्ट इयरको
1: जाँच त मेरो छुट्टी सक्यो
0: ला.
1: यसपालि त छिट्टो रहेछ नि. अब एक्जाम सुरु हुन आँटिसक्यो. आऊ भन्दो रहेछ. म कसरी छोडेर आउनु? एक्लै पनि जान सक्दैन, कति टाढा छ. अनि म त बरु ब्याक लागोस् अर्को वर्ष म काम गर्न आउँदिन अनि म तलै इक्जाम दिएर बस्छु भनेको. त्यस्तो एक्जाम है.

0: कहाँबाट आएको खोला है यो?
1: माथि छ, यो त चाङ्गु भनेको त्यही खोला ठुलो भयो, चाङजुङ भनेको चाहिँ खोला सानो,
0: ए
1: सानो त्यो ठुलो।
0: ए
1: कान्तु बेदाजी, ओए चिराको थिए
0: है,
1: मजा गयो थु बिन्दु। आज फ्राइडे हो नि त, नुहाई धुवाई खेल्ने सबै चलिरहेछ।
0: के भन्छन्?
1: कहाँ जान आँटेको रे के, गोठमा जान आँटेको भनेको के? त्यो मसँग बोल्नेहरू सबै मेरो बच्चाहरू हो,
0: स्कुल पढ्न चाहिँ सबै
1: जान्छन्, सबैजना अहिले त सबैले पठाएको छ। हाम्रै पालोमा पनि पठाउँदैन थियो पढेर के काम भनेर, अहिले त सब पठाउँछ, जानु बोल्न सक्ने नसक्ने सबै पठाउँछ।

0: बिस्तारै जाउँ, म छिटो गइरहेछ हो,
1: हामी त हिँड्न सक्दैन नि।
0: ए म त म ढिलो गएको जस्तो
1: फिल भइरहेछ कि। पढ्न काठमाडौँ गएपछि
0: हजुर
1: अनि गाउँ आउने गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन?
0: त्यो एकचोटि भुइँचालो आएको थियो त, त्यतिखेर म 4 क्लासमा थियो अनि त्यतिखेर आए। त्योभन्दा अगाडि त कहिले आएन।
1: कति वर्षसम्म आउनु भएन?
0: नर्सरी अनि केजी 1, 2, 3 6-7 वर्षसम्म आएन रहेछ।
1: अनि आमा भेटेन त्यो बेलामा?
0: मम्मी एकचोटि चाहिँ काठमाडौँ आउनुभयो 1 क्लास हुँदाखेरि, अनि त्यो पछि त आएन, पछिसम्म आएन।
1: अनि काठमाडौँ बसेको मान्छे त्यत्रो वर्षसम्म
0: हजुर
1: गाउँमा हिँड्ने बानी छ, फेरि कसरी लागेछ तपाईँलाई?
0: त्यहाँतिर त कम्प्लेन गर्ने ठाउँ छ नि त, अब यो भएन, त्यो साथीहरू सबैजना त्यस्तै हुन्छ, तर यहाँ त म एक्लै नै सक्दिनँ भन्न त मिलेन नि त, सबैजना गरिरहेको हुन्छ अनि आफू पनि बानी पर्ने रहेछ। यतैबाट जानुपर्छ हामी,
1: म पनि फर्किनु पर्यो नि। यो खोलामा बाढी आयो भने चाहिँ कुन बाटो हिँड्ने नि?
0: त्यो टाइममा हामी यहाँ जानु पर्दैन, यो गोठमा, यहाँ छार्कामा चाहिँ अब बाख्रा पाल्न नै सबैभन्दा यो धेरै अब अगाडिको काम भए पछि गोठ महिना महिनामा सरिरहेको छ। डोल्पामा चाहिँ छार्का सबभन्दा ठुलो गाउँ पर्यो नि त, अनि हाम्रो गाउँ झुप्प भयो भने नि डाँडा काँडा यति धेरै छ कि, जति पनि जान मिल्छ, अनि सर्छौँ हामी एक एक महिनामा।
1: ए
0: अहिले यहाँ पछि फेरि त्यहाँ पछि त्यहाँ, एक वर्षमा 11-12 चोटि सर्छ।
1: ए
0: अब हामी यही आउने थर्सडेमा सर्नुपर्छ।
1: कहाँ जाने अनि सरेर?
0: हाम्रो यहाँ सबै त्यो टिबेटियन भाषा बोल्छ नि त, अनि सो पारा भन्छ कि, डाइस हुन्छ नि, सो गर्छ, अनि जसको धेरै आउँछ उसले राम्रो गोठ पाउँछ, जसको छोरी आउँछ उसलाई अब अनि त्यो बाँकीवाला गोठहरू पाउँछ,
1: चिठा जस्तो।
0: त्यो पनि फेरि घरको छोराले मात्र गर्ने रहेछ क्या, अब हाम्रो गोठ सर्दाखेरि मेरो भाइको नाम लिने अनि पारा गर्ने, धेरै आयो भने अनि अब कुन गोठमा जाने भनेर धेरै अप्सन पाउँछ कि।
1: अनि तपाईँहरूको यसपालि चाहिँ धेरै नम्बर आएको गोठ हो कि थोरै नम्बर आएको?
0: खोइ मलाई चाहिँ धेरै राम्रो लागेन, भिरै भिर्छ नि त, अब यस्तोमा चढाउनु जानुपर्छ बाख्रा, अनि कति गाह्रो हुन्छ, आफू फस्छ बिचमा अनि बाख्राको बच्चा आउन मान्छ।

0: हुँदैन यस्तो गाह्रो. अस्ति एक दिन म र हजुरआमा चढाउन गएको बाख्रा, अनि त्यो दिन त धेरै दुःख भएर हजुरआमा झन्डै नै मरेको के, अनि पानी हुँदैन है. अनि पछि बेलुका हामी फिर्ता आउँदाखेरि त उहाँ त मुख सबै सुकेर यस्तो दुःख भएर म त के गर्ने गर्ने भएर नि, अब टावर पनि छैन अनि नेट पनि छैन, अनि हाम्रो त त्यही ओकेटोके युज गर्छ नि त, अनि सबैले अब जसैले अन गरे त सबैले सुन्यो होला. अनि म त ओकेटोकेमा रुइदिएको के, मर्न आँट्यो पानी ल्याएर आऊ भनेर. अनि गाउँलेहरू फेरि दयालु छ नि त, अनि कुदी कुदी आएछ फेरि बिचरा.
1: हामी कुद्यो
0: टुप्पो
1: त्यहाँ पुग्नुपर्छ,
0: त्यहाँबाट पनि माथि पुग्नुपर्छ. यहाँ त हामी आधा पनि पुगेको छैन. पोहोर साल छ नि, पोहोर साल चाहिँ नि हाम्रो गाउँमा कस्तो नराम्रो घटना घट्यो कि. यो हाम्रो पानी आउने ठाउँ है, खोलाको कुलो. यो कुलोमा चाहिँ के भयो भन्दाखेरि माथिबाट ऊ त्यस्तो आएर के दुईजना दिदीलाई च्यापेर दुईजना दिदी नै बित्नु भयो के. त्यसैले यसपालि हाम्रो उतापट्टि खेतमा त्यस्तो केही काम छैन. अब कुलै भत्क्यो त बनाइदिएन त सरकारले, अनि छैन. एउटा चाहिँ भर्खर भर्खर बे गर्नु भएको थियो, अनि अर्को त मेरै साथीकै मम्मी पर्यो. अब अहिले घर जति सबै उसले सम्हालेर बसिरहेछ, अनि उसले पढ्न पाएन.
1: तपाईँलाई त सास फेर्ने फुर्सद नै हुन रहेछ है.
0: बिजी हुन्छ धेरै, अनि कहिले कहिले उता अब अरू टिचरहरू चार बजी चाहन कहिले बसेको देख्छ नि त, अनि म पनि अर्को पर्छ अर्को अर्को ठाउँमा गएर गर्छु जस्तो हुन्छ नि. छोड्छु म गर्दिनँ भने विचार फेरि मम्मीले गर्नु पर्यो,
1: त्यही त.
0: अनि हुँदैन.
1: ढुङ्गा फुटाएको कि झरेको?
0: यो त झरेकै हो माथिबाट. बाख्राको बच्चाहरू चकचके हुन्छ नि त, अनि यसो म फस्छ कि. कसरी जाने अनि?
1: यहाँ यहाँ गइदिन्छ है, त्यहाँ के घाँस हुन्छ र?
0: यस्तो भयो भने नि मान्छेहरू मक्ख हुन्छ है, घाँस छ भन्छ. किन अरू बेला यति हुँदैन नि त, रुखै छैन धेरै. सबभन्दा लामो रुख भनेको यति यति हुन्छ, त्यो पनि उता मात्र छ. अनि अरू त रुख पनि यत्रो यत्रो छ, अनि यहाँको बच्चाहरूलाई रुख भनेर पढाउनु पर्छ, देखेको छैन कस्तो हुन्छ भन्छ कि. यो चाहिँ स्याउको, यो चाहिँ बनानाको भन्दै देखाउनु पर्छ, अनि बुझ्दैन ए सबै यस्तो छ, यस्तो त हामीले देखेको छैन अरूसम्म भन्छ कि.
1: उता काठमाडौँ पढ्न जाँदा कुन बाटो जानुभएको?
0: हामी त मुस्ताङकै हो. हामी त घोडाहरू लगेर जान्थ्यौँ, अनि अहिले घोडामा पनि चढ्दा चढ्दा निन्द्र लाग्ने क्या. त्यो घोडा यसरी हिँडिरहेको छ, आफूले ह्यान्ड दिन लागेको छ, बाँध्यो भने खस्यो, अनि नभन्दा यत्तिकै हिँड्दा पनि. अनि ठाउँको नाम चाहिँ हामीले फाक्टुक केपा भन्छ. भिर मैले रुमाल बाँध्थ्यो, मेरो रुमाल भाइले बाँध्थ्यो, भाइको रुमाल मम्मीले बाँध्थ्यो, अनि हामी यसरी जान्थ्यो कि. एकजना खस्यो भने अर्कोले समातोस् भनेर. त्यतिखेर बाटो आउँछ भन्दाखेरि आफैलाई विश्वास लाग्ने थियो, ए आउँदैन यस्तो ठाउँ बाटो कसरी आउँछ जस्तो लाग्थ्यो. अहिले त अब खोइ तिन चार वर्षमै कस्तो छिटो डेभलप भयो कि. बाटो नि आयो, ट्र्याक्टर हेर्न पायो, जिप पनि आयो. यसलाई चाहिँ हामीले कोकलाङ भन्छ, डाँडाको नाम चाहिँ. अनि यो भित्र चाहिँ हामीले लायाप भन्छ,
1: लायाप.
0: अहिले हामी गइरहेको चाहिँ फिलुङ हो. तपाईँले त्यो घाम लागेको जस्तो येल्लो देखिरहेछ हो, त्यसको पछाडि जानुपर्छ हामी. त्यहाँ त त्यस्तो जे भए पनि स्मेल कहिले आउँदैन कि. तल म त कहिले कहिले दुनैमा नागरिक बनाउन जाँदाखेरि त पोहोर साल त म झन्डैले रोएको. अब यहाँबाट दुनै नागरिक बनाउन जानुपर्छ है. अनि एउटा दुइटा के स्पेलिङ साइन मिले छैन भने फिर्ता पठाइदिन्छ. अनि फेरि यहाँ फिर्ता आयो, फेरि सचायो, फेरि तल गयो. अनि नबुझ्ने मान्छे बिचरा 10-12 दिन बस्छ त्यहाँ, ती खर्च उठ्छ नि. बुझ्दैन, कसैलाई थाहा नै छैन यो ठाउँको बारेमा. केही एक्सिडेन्टले मर्ने भने नि भनिदिने कोही छैन. अनि अब तपाईँहरूले यसरी टिभी बनाउँछ, अनि अब चाहिँ अलिक चिन्छ कि जस्तो लाग्छ है यो गाउँ भनेर.
1: के के जनावर देखिन्छ यहाँ?
0: चितुवा त भन्छ रे, चितुवा हुन्छ. उनीहरू बाख्रा खान आउँछ नि त, अनि हामीले अनौठो अनौठो आवाज निकालेर भगाउनु पर्छ कि. नत्र भए चितुवाले चाहिँ रगत चुस्यो फालिदिन्छ, रगत चुस्यो फालिदिन्छ.
1: चिलले पनि बाख्रा लान्छ भने हो?
0: चिलले लान्छ नि, उनीहरूलाई टिप्न सजिलो हुने रहेछ कि. यति गाह्रो हुन्छ बाख्रा चढाउन, खाना खाना पाउँदैन. उठेर माथि हेरेको हेरे भनेर
1: बस्छौँ यहाँ एकछिन हामी.
0: हुन्छ, यता बस्नु हुन्छ नि. ल, हाम्रो गाउँमा चाहिँ तिनवटा भगवान छ भन्छ. एउटा चाहिँ तपाईँहरू फर्स्टमा आउनु भयो नि उताबाट, एउटा त्यहाँ मान्छ, एउटा यता मान्छ, एउटा चाहिँ हाम्रो स्कुलबाट आउँदाखेरि तपाईँहरू उकालो चढिसकेपछि छोट्टै
2: गुम्बाको मुन्तिरको
0: त्यो तिनवटा चाहिँ हाम्रो एकदमै अब गाउँलाई प्रोटेक्ट गर्ने भगवानहरू भनेर मान्दो रहेछ। अब हाम्रो बाबा धेरै ठुलो मान्छे थिए नि त, अनि सबै कुरा पुगेको थियो, सबै राम्रो, अब फ्यामिली सबै मिलेको कस्तो राम्रो थियो, अनि यस्तो रमाइलो थियो कि जिन्दगी। पछि त बित्यो भनेर हामीले सुन्यो, अनि हामीलाई अब बितेको त कस्तो हो थाहा छैन नि त। अनि एक वर्ष आउनु भएन, दुई वर्ष आउनु भएन, अनि हामी त किन आएन भन्थ्यो नि मम्मीले, बितिसक्यो भने बितेको चाहिँ कस्तो हो भन्थ्यो, हराउँछ हो भन्थ्यो हामी। अनि फेरि हामी त अब तिन चारजना एउटै उमेरको, हामी त दुई तिन वर्ष मात्रै ग्याप छ नि त, बच्चामा सबैजना बच्चै त हुन्छ नि। अनि पछि बाबा बितेपछि सबै जिम्मेवारी मम्मीकोमा आयो, अनि पछि मितबा हुनुहुन्छ नि त हाम्रो दुनैमा चाहिँ, मितबा हुनुहुन्छ अनि एकदमै राम्रो मान्छे हुनुहुन्छ, अनि उहाँले चाहिँ बच्चा यतिकै राखेर के काम गाउँमा राख्यो भने तिमी जस्तो दुःख पाउने हो, अनि पढाउन ल्याऊ भनेरै, अनि उहाँले भनेको मानेर हामी काठमाडौँमा मितबासँगै गएर एडमिसन लिएर अनि पढ्यो। अनि छुट्दाखेरि चाहिँ अनौठो चाहिँ लाग्यो त्यो, अब मम्मी भेट्दैन है, अब यो ठाउँ कस्तो हो। अनि त्यही हो, सानोमा त अब भोटे भाषा मात्र बोल्न आउँछ, नेपाली एकदम बोल्न आउँदैन, अनि उनीहरूले बोलेको केही नबुझ्ने, अनि पछि पछि त नेपाली सिकेर आफ्नै भाषा बोलेर केही आउँदैन आफ्नो भाषा। मम्मी भेट्न आउँदाखेरि त अनि सबै बुझिरहेछ तर केही भन्ने आउँदैन, कसरी भन्ने, अनि मम्मीले फेरि नेपाली बुझ्दैन। दुःख त दुःखै छ गाउँमा, बेलुका जानै पर्यो गोठ
2: पर्यो,
0: अनि बाख्रा हेर्नै पर्यो, अनि बाख्रा छैन भने केही छैन, अरूको ठाउँमा पो यार्चा छ, यो छ त्यो छ, हाम्रो त बाख्रा नै सबैभन्दा यो भयो नि त। तर अहिले रमाइलै छ गाउँमा, आफ्नो त्यो जिन्दगी देखेर अनि ए कस्तो दुखी रहेछु म त, त्यस्तो चाहिँ सोच आउँदैन है, रमाइलो छ त, काठमाडौँमा कति गाह्रो छ बस्न।
2: के छ तपाईँको सपना अबको?
0: मेरो अब अरू त के भन्ने, म त मम्मीलाई खुसी बनाउन चाहन्छु, अब उहाँले यति धेरै दुःख गरेको छ, अनि आफ्नो प्यासन फलो गरेर होस् जस, उहाँलाई सुख बनाएर अनि राख्ने, राम्रोसँग हुन्छ नि, राम्रोसँग सुखले पाल्न सकोस् भन्ने चाहिँ मेरो त्यो मात्र छ सपना।
2: के हो त्यो सुख भन्ने?
0: काठमाडौँमा कति अङ्कल आन्टीहरू देख्छ नि त, हामीले यत्तिकै बसिरहन्छ, मोबाइलहरू चलाएर यत्तिकै बसिरहन्छ, उनीहरू अझै यो पुगेन त्यो पुगेन यस्तो भयो भन्दै हुन्छ नि, तर यहाँ त कम्प्लेन गर्ने ठाउँ छैन, जस म अब रेस्ट गर्छु, अब म यो खान्छु भनेर त्यो चाहिँ होस् के छैन, हतार हतार जहिले पनि कुदेको छ, कुदेको छ, आज पनि त्यही, भोलि पनि त्यही, अनि कस्तो लाग्ने क्या, बरु अब जे जस्तो भयो भने आनन्दले बस्न पाओस्, खान पाओस्, अर्काको आमा जस्तै घरमा, अब म स्कुलबाट फिर्ता आउँदाखेरि के छ भनेर चिया छ छोरी भनेर सँगै खान पाओस्, त्यस्तो चाहिँ होस् जस्तो लाग्छ। त्यो भन्नुभयो बाख्रा बेच्दियो भने अलि यो होला कि जस्तो लाग्छ, अनि बिस्तारै बिस्तारै,
2: अनि त्यो पनि बेच्यो भने के गर्ने नि, के खाने नि त, फेरि अरू छैन भने त आम्दानी
0: छैन, तर आफैले गर्न सकिन्छ नि त। अब म पनि उहाँ जस्तै भएको भए त अब बिहे गरेर तिमी जाऊ अर्काको घर भन्ने हुन्छ, तर म त अब अलि पढेको छु, सोध्न सक्छु आफूले के राइट के रङ बुझ्न सक्छु, अनि कन्टेन्टहरू बनाएर पनि हाल्न सकियो, अनि टिचिङ काम गरेर पनि त अहिले सरकारले कति राम्रो योहरू गरिदिएको छ नि त, आफूले नाम निकाल्न सक्यो भने त तलब कति राम्रो छ, अनि त्यो काठमाडौँमा जस्तो अब पानीको बत्तीको त्यस्तो बिल त दिनुपर्ने छैन नि त, आफ्नै गाउँठाउँमा आनन्दले बस्न पाइयो, सबैजना त्यो बिजी भएको यताउता देख्यो भने मैले आमालाई आमा आज आनन्द गरौँ न, भोलि मर्नु पनि त सक्छ, आज यस्तो गरौँ न भन्यो भने ए त्यसले त्यस्तो गरेर त्यस्तो गर्छ, हामी यसरी बसेर हुन्छ भन्छ कि, अब छर्काको मान्छेहरू त यति बिजी छ नि, म त अचम्म लाग्छ, यति बिजी छ तर छैन केही चेन्ज केही छैन, अनि त्यतिकै मर्छ उनीहरू।
2: तपाईँको प्यासन फलो गर्ने भन्नुभयो नि, के हो तपाईँको प्यासन चाहिँ?
0: टिचिङै गर्न मन छ तर एकदमै अवेर तरिकाले के, त्यो कुनै कुनै बेला त त्यो शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ क्या, बुकमै कस्तो कुरूप भएको केटीलाई चाहिँ अनि अग्ली भनेर लेखिदिएको हुन्छ, अर्कोलाई चाहिँ राम्री, अनि त्यो बच्चाले पनि त्यही त सिक्दैन होइन, जो चिटिक्क परेको छ त्यो चाहिँ ए यो चाहिँ राम्री हो, अनि उनीहरूमा सानैदेखि इन्सिक्युरिटिज आउँछ।
2: कसले दिने होला है शिक्षालाई शिक्षा चाहिँ?
0: खै अब तपाईँ हामी जस्तै मान्छे त होला नि, त्यही हो, मलाई चाहिँ अवेर गराउनु मन छ, अनि घुम्न मन छ, अनि एउटा त त्यही हो, म त भने नि नभने नि तपाईँको भिडियोहरू कति हेर्छ नि त, अनि म त तपाईँ जस्तै गरेर कन्टेन्ट बनाउनु पाएको पनि हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो कि मलाई, अनि त्यही हो।
3: दिस इज द भ्यू गाइज, छोटो नेता छ, अनि यहाँ चाहिँ हाम्रो गाउँ छ, अनि हाम्रो स्कुल चाहिँ यो भित्र छ, हेर्नु नि हिउँ परेर सबै घरहरू यस्तो। Meet a country boy who is very hard working and what?
4: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
5: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
6: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
4: अन्य विशेषज्ञ सेवाहरू
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
4: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
9: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
10: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेश सभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास सुशासन उत्पादन रोजगारी कृषि पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो। दीपशिखा स्कूल कलेज कोराहीमा शैक्षिक सत्र 2083 को कार्यदिशा शैक्षिक योजना तथा विद्यार्थीहरूको समग्र विकास सम्बन्धी विषयमा केन्द्रित नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रममा विद्यालय र अभिभावक बीचको सहकारी समन्वय तथा आपसी विश्वासलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विद्यालयका संचालक समिति अध्यक्ष माधव शर्माले विद्यार्थीको उज्जवल भविष्य निर्माणका लागि विद्यालय र अभिभावक बीचको निरन्तर सहकारी अपरिहार्य रहेको बताउनुभयो। उहाँले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजनासहित अघि बढ़िरहेको जानकारी दिनुभएको छ। कार्यक्रमको अध्यक्षता गर्नुभएका शैक्षिक संयोजक सन्तोष रेग्मीले शैक्षिक सत्र 2083 योजना विद्यालयको कार्यदिशा तथा विद्यार्थी केन्द्रित कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। उहाँले विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अनुशासन सृजनशीलता नेतृत्व क्षमता र नैतिक शिक्षालाई समेत प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रमका मुख्य प्रशिक्षक धनबहादुर विश्वले विद्यार्थीको समग्र विकासका लागि घर र विद्यालय बीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले बाल बालिकाको मनोविज्ञान बुझेर सकारात्मक वातावरणमा सिकाई प्रक्रिया अगाडि बढ़ाउनुपर्ने बताउनु भएको छ। कार्यक्रमको संचालन गर्नुभएका प्रिन्सिपल मनोज बुढाथोकीले विद्यालयले आगामी दिनमा प्रविधि मैत्री शिक्षा अतिरिक्त क्रियाकलाप तथा विद्यार्थी मैत्री वातावरणलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी गराउनु भएको छ। वैशाख महिनामा जाँडक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 गाड़ी दुर्घटना भएको र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी न्याय महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। कोशी प्रदेशमा 2 जनाको ज्यान गएको छ भने मध्यमा 20 गाड़ी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि 3 दुर्घटनामा 4 जना घाइते भएको प्रहरीले बताएको छ। मादक पदार्थ सेवन गरी गाड़ी चलाउँदा दुर्घटनाको जोखिम बढ़दै गएको प्रहरीको भनाइ छ। र दाङको घोराहीमा पहिलो पटक मह महोत्सव पनि भएको छ। अब महको उत्पादन उपभोग तथा बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले मह महोत्सव हुन लागेको हो। नेपाल मौरी पालक महासंघ दाङको आयोजनामा यही जेठ 13, 14 र 15 गते घोराहीमा 3 दिने महोत्सव हुन लागेको आयोजकले बताएको छ। जिल्लामा पहिलो पटक यस प्रकारको महोत्सव आयोजना हुन लागेको भन्दै आयोजकले यसलाई मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा आयोजना हुने मह महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्ता माझ यसको महत्वबारे जानकारी तथा मौरी पालन क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
9: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: र वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम पश्चात साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 9841017099।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
12: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
13: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
12: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
13: यातायातको सुविधा भएको,
12: स्वच्छ खाने पानीको व्यवस्था भएको
13: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
12: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

नमस्कार, परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको अनि तपाईँले एकदमै मन पराउनु भएको यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तबरले इन्द्रणीको बसाई आउँछ, त्यही अन्तर्गत आज सोमबार हो, बिहानीको समय छ अनि तपाईँसँग रहेर सुमधुर गीत संगीतका बानकी तपाईँलाई सुनाउन म चन्द्रमणि छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई दूरदराज पुर्याउनु पर्छ। साँच्चीकै बस्ती बस्ती अथवा शहर बजार सबै ठाउँमा रेडियो कार्यक्रम इन्द्रणीमय बनाउनु पर्छ भन्न तपाईँ लागिरहनु भएको छ। तपाईँ सबै साथीहरू जसले जहाँबाट इन्द्रणीको बसाईलाई अगाडि बढाउन यो साथ दिइरहनु भएको छ, सबैलाई म नमन गर्न चाहन्छु। र कार्यक्रमको शुरूआतमा हामीले विश्वासघाती बोलको यो असाध्यै मन छुने गीतलाई सुनायौं र यो गीतमा सुनितामी परियार त्यसपछि युस्कल छिनाल लगायत कलाकार साथीको यसमा अभिनय आवाज रहेको छ अनि मौसम गुरूङको संगीतमा बिन्दु परियार सुनारको यसमा शब्द छ। पूर्ण संयोगले अरेन्जमेन्ट गर्नुभएको गीतलाई मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ अनि असाध्यै राम्रो अभिनय पनि छ। म सबैलाई नमन गर्न चाहन्छु। साँच्चीकै नेपाली लोकदोहोरीको यो क्षेत्रलाई अझ राम्रो बनाउनको लागि दिन प्रतिदिन कलाकार साथीले राम्रा राम्रा सृजना बजारमा ल्याइरहनु भएको छ, जसका कारण यो क्षेत्र समृद्ध बन्नेतर्फ हामी ढुक्क छौं। त्यसैले सुनितामी परियारले यति राम्रो गीतहरू लिएर आउनुहुन्छ, विशेष गरी मौलिक गीतलाई असाध्यै माया गर्ने अनि समय सापेक्षित हुँदै पनि अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने तर कला संस्कृति बिर्सनु हुँदैन, कला संस्कृतिमा मौलिकपन हराउनु हुँदैन भन्ने मान्यता चाहिँ सुनितामी परियार राख्नुहुन्छ र त्यही सिलसिलामा बजारमा भर्खरै आएको यो गीत यहाँलाई सुनाइसकेपछि म स्वागत गर्छु। इन्द्रणीको बसाई अगाडि बढ्दैछ। नेपाटपले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई तपाईँले सम्झनुहोला। सँगसँगै नेपाटपका त अब विभिन्न उत्पादनहरू छन्, यूपीबीसी पनि छ, झ्यालडोका छ होइन, अनि त्यसपछि नेपाटपको डीडब्ल्यूसी पाइप रहेको छ, सँगसँगै हरित भविष्यका लागि दिगो पाइपलाइनदेखि लिएर

एसएस पाइप र ट्याङ्क ट्याङ्कीहरू पनि उपलब्ध छन् जुन सुन्दरता र मजबुतीको संयोजन असाध्यै राम्रो छ। वातावरण मैत्री छ, यसको ट्याङ्की खियामुक्त छ अनि सुन्दर छ, आकर्षक अनि स्टिलको ट्याङ्की राम्रो देखिन्छ, दिगो छ, बलियो छ, यी सबै कुराहरूले भरिपूर्ण छ। त्यसैले आज नै सुन्दरता र मजबुतीको संयोजनले बनेको नेपाटपको एसएस पाइप र ट्याङ्कीलाई चाहिँ तपाईँले प्रयोगमा ल्याउन सक्नुहुन्छ। हो, नेपाटपसँग सम्बन्धित रहेका थप जानकारी गराउँदै सुमधुर गीत संगीतको साथमा आज तपाईँकै कमेन्टहरू वाचन गर्ने साईमा हामी रहन्छौ र तपाईँकै कमेन्टहरूलाई स्थान दिँदै अगाडि बढ्छौं र यही सिलसिलामा हामीलाई लाइभ मार्फत प्राप्त भएका धेरै कमेन्टहरू पनि यतिखेर छन् र हिजो म इन्द्रणीको बसाईमा आउन पाइन, हिजो आउन नपाए पनि आज सुमधुर गीतहरू म सुनाउँछु। कहिलेकाहीँ त्यस्तै हुन्छ, कहिले कता विभिन्न कार्यक्रमहरूको सिलसिला परिदिन्छ अनि ती सिलसिलासँगै कार्यक्रममा जोडिँदाखेरि कहिलेकाहीँ आउन सकिँदैन, त्यसका लागि चाहिँ साथीहरूले मलाई क्षमा पनि दिनुहुनेछ, त्यो विश्वास मैले लिएको छु। र आजको लागि पहिलो म कमेन्ट लिँदैछु फेसबुक लाइभमा प्राप्त भएको हाम्रो प्यारो मान्छे गणेश अयरले, सुन्दैछु डडेलधुराको अमरगढ़ी नगरपालिका वडा नम्बर एक भेटाबाट म गणेश बहादुर अयर भन्नुभएको छ। रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जका साथीहरूलाई सम्झना, तपाईँलाई धेरै माया चन्द्रमणि सम्झिरहेको छु। हामी गाउँ बस्ती रस्तीमा रहेर इन्द्रणीको बसाई सुन्दै गर्दा साक्षीकै आनन्दपनको आभास हुन्छ। गाउँ बस्ती अनि यिनै उकाली ओह्रालीमा घनकने भाकाहरू प्रस्तुत गर्नुहुन्छ, खुशी लाग्छ भनेर लेख्नुभएको छ। अनि जनक राजाले मगरले पनि गुड मर्निङ मिस यू अल फ्रेण्ड्स भनेर लेख्नु भएको छ। रेडियो प्रेमी प्यारो भाइ प्रेम घरती मगर चाहिँ सबैलाई सम्झना गर्दै प्रेम घरती मगरले हेर्दै र सुन्दैछु डोटीबाट भनेर लेख्नु भएको छ। अनि हाम्रो दिपेश खत्रीले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, म दिपेश खत्री हो है भनेर लेख्नु भएको छ, सबैलाई गुड मर्निङ भन्न चाहनु भएको छ। अनि हेलो नमस्कार, परिवर्तन सम्भव छ, म बझाङ बुनापा तीन खोल्ले तिताकोट घर भई अहिले बांगलोरबाट तपाईँको लोकप्रिय कार्यक्रम इन्द्रणीको श्रृंखलालाई सुन्दैछु भनेर बोहरा छेत्री जनकले गराउनु भएको छ। अर्जुन याक्खाले पनि सबैलाई सम्झना मिठो माया कार्यक्रम सुन्दैछु गुड मर्निङ भन्नुभएको छ। उहाँ धर्मादेवी हुनुहुन्छ संघसभाबाट, अर्जुन याक्खाले सबैलाई मिस गर्न चाहनु भएको छ। अनि सबिन ओली ठुल्दाईले पनि परिवर्तन सम्भव छ, म पनि सुन्दै र हेर्दैछु, निकै रमाइलो लाग्छ, अब बज्ने गीत मेरो नामसँग चिर परिचित रहनुभएका सबै साथीलाई भन्नुभएको छ। सृजना मल्ल हुनुहुन्छ काठमाडौँ पाँचमानेको मान्छे हुनुहुन्छ उहाँ, अहिले बालाजु काठमाडौँबाट इन्द्रणीको बसाईलाई सुन्दैछु, पुरानो कार्यक्रम जति सुने पनि धित मर्दैन, नयाँ नयाँ कुराहरू आउँछन् इन्द्रणीमा अनि साथीभाइसँग जोडिन पाइन्छ, त्यही भएर पनि मेरो मनको साथी बनेको छ इन्द्रणी, म पनि सुन्दैछु भनेर सृजना मल्लले हामीलाई एसएमएस गर्नुभएको छ। जनक बोहराले पनि खोल्लेकबाट सम्झना सबैलाई भन्नुभएको छ। कर्णप्रिय केसी संगीतले पनि भारतको हिमाञ्चलबाट सुन्दैछु, कर्णप्रिय केसी संगीत मेरो घर लुम्बिनी प्रदेशको सुन्दर उपत्यका दाङ घोराईमा पर्छ, रेडियो मध्य पश्चिम मार्फत इन्द्रणी सुन्नुहुने घर परिवारलाई धेरै धेरै सम्झना भन्न चाहिँ उहाँले लेख्नु भएको छ। धर्मराज हुनुहुन्छ ढकाल धर्मराज बिर्तामोड झापा घर भई दुबईबाट कार्यक्रम सुन्दै गर्दा यस कार्यक्रम मार्फत सम्झना राख्नु पर्दा चाहिँ आज जन्मदिन मनाउने प्यारी बहिनी सुकृति ढकाल, झापाका दाई सन्तोष ढकाल, भिनाजु लक्ष्मीकान्त आचार्य अनि इटहरीको दिदी अर्चना पराजुली, इटहरीका साथी एडमन पराजुली, इलामकी साथी पवित्र राईलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार लगायत सबैलाई मिठो माया सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। हामी इन्द्रणीको बसाईमा तपाईँका कमेन्टहरू पढ्छौं, अगाडि बढ्छौं, अब भने एउटा गीत राख्ने बेला भएको छ। मैले यतिखेर घमेश दुलाललाई सम्झिएको छु होइन त, हो भन्नुभएको छ, असाध्यै राम्रो भाका तपाईँलाई मनपर्छ यो गीत सुनाउँदैछु।

सम्पर्क रेडियोबाट तपाईँलाई मनपर्ने कार्यक्रम इन्द्रणी प्रसारणमा छ। रेडियो काठमाडौँ 92.1 हामी बोलिरहेका छौं अनि आज बिहानीको समय सम्भारे बसाई हो। तपाईँका कमेन्टहरू पढ्दै अगाडि बढ्दै गर्दा साथमा कलाकारले बजारमा प्रस्तुत गर्नुभएका यिनै लोभ लाग्दा असाध्यै मिठा संगीतहरू हामी तपाईँलाई सुनाइ नै रहेका छौं। भर्खरै हामीले हाँसामाया हाँसेकै सुहाउँछ घमेश दुलाल र गंगा सोनामको आवाजमा रहेको यो गीतलाई सुनायौं। घमेश दुलाल युट्यूब च्यानल मार्फत आएको यो गीत पछिल्लो समय निकै चर्चामा छ। यसमा एकदम हाँसामायामा घमेश दुलाल गंगा सोनामको आवाज भनी साजन पराजुलीको शब्दमा सुफिक्स मदनको संगीत छ अनि एरिका डिजिटलमा रेकर्ड भएको गीतलाई कुमार सानुपुलले मिक्सिङ र मास्टरिङ गर्नुभएको छ अनि घमेश दुलाल अफिसियल 2025 चाहिँ अडियो भिडियो सार्वजनिक भएको छ अनि निरेन श्रेष्ठको निर्देशनमा दिपेन्द्र सोनाम र अर्जुन देवकोटा अनुजा देवकोटा यसमा भिडियोमा देख्न सक्छौ। असाध्यै राम्रो बनेको तपाईँले मन पराउनु भएको यो गीतलाई सुनाइसकेपछि हामी इन्द्रणीको बसाईमा तपाईँकै कमेन्टहरूलाई स्थान दिइरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले सुनिरहनु भएको छ। टीकाराम सुनवार र तिन्जुरे मिडिया ग्रुपको मेम्बर हुनुहुन्छ। रामेसाप गर्वल भई अहिले काठमाडौँबाट हामीलाई सुन्दै र हेर्दै सम्झनु पर्दा धेरै साथीहरू हुनुहुन्छ। सबै सबैलाई सम्झना मुटु फुट्ने माया भनेर लेख्नु भएको छ। अनि हाम्रो पूर्णबहादुर मगरले पनि रोल्पाको मान्छे अहिले मलेसियामा हुनुहुँदो रहेछ। सम्झनु पर्दा मलाई पूर्णबहादुर बान्ठा मगर भनेर चिन्ने हुने सबै साथीलाई मिठो माया भन्न चाहिँ लेख्नु भएको छ। अहिले छुट्टिन्छु भन्नुभयो। रामजी घिमिरेले पनि आज पनि हाजिर भए। चितवनबाट दाई नमस्कार शुभ बिहानी भन्नुभएको छ। मुकेश रावल बैरागी बझाङ जिल्लाको बित्थरचिर गाउँपालिका वडा नम्बर 9 संसार दुनियाँको साथी मुकेश रावल भन्नुभएको छ अनि कार्यक्रम इन्द्रणी सुनेर बसेका सबैलाई मिठो सम्झना माया भन्नुभएको छ। सृजना मुखियाले पनि नमस्ते गुड मर्निङ म पनि आइसके भन्नुभएको छ। प्यारो दाई काजीमानको गुरूङले पनि यतिखेर लोक दोहोरीलाई माया गर्ने म यता शङ्खसभाको चिचिलाचार कागतीबाट मजाले इन्द्रणी सुन्दैछु साथ दिइरहेको छु। रेडियो अरुण मार्फत इन्द्रणी सुन्दा छुट्टै आनन्द भनेर लेख्नु भएको छ। अनि शुक्रराज रसाईले निर्दोषले पनि पाँच सर हिलियाङ साथ घर भई अहिले फिदिम 4W शुक्रराज रसाईली निर्दोष अब बज्ने गीत सबैको लागि र विशेष गरी जीवन साथी कमला रसाईलीलाई सुनाउँछु भन्नुभएको छ। जीवन थापा जलनले पनि सुन्दर सुदूरपश्चिम डोटी गाजरी घर भई प्रवासबाट निकै रमाइलो मान्दै बिहानीको समयको इन्द्रणी सुन्दैछु भन्नुभएको छ। र हामीलाई टिकटक लाइभमा पनि धेरैभन्दा धेरै साथीहरूले सुनिरहनु भएको छ। हाम्रो प्रतीक्षा बुनुले पनि गुड मर्निङ भन्नुभएको छ। राधिका चौलागाई दिदीले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै भनेर लेख्नु भएको छ। अनि गोमा अधिकारीले पनि गुड मर्निङ हामी पनि सुन्दैछौ राम्रो कार्यक्रम भन्नुभएको छ। त्यस्तै गरी युएसबाट राजन केसीले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ र अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। त्यसपछि हस् हस् हुन्छ दादा फलो ब्याक दिनुहोस् न है भन्नुभएको छ। हस् हुन्छ नि भइहाल्छ। अनि हाम्रो अनुमान छेत्रीले पनि कार्यक्रमलाई सुन्दै हुनुहुँदो रहेछ। गौतम बन्धु प्यारो भाइ यतिखेर सिराज गौतम हामीलाई चाहिँ कार्यक्रम सुन्दै अगाडि बढेको छु राम्रो लाग्छ दाईको रेडियो कार्यक्रम सुन्दा भनेर लेख्नु भएको छ। अनि हाम्रो सफला नेपालले पनि कार्यक्रमलाई सुन्दै गर्दा सबैको सम्झना गर्न चाहनु भएको छ। अर्को साथी चौहान यो नामबाट पनि हेर्दै हुनुहुन्छ। श्रीराज अफिसियलबाट पनि इन्द्रणीको बसाईलाई सुन्दै र हेर्दै हुनुहुन्छ। श्रीराजलाई पनि सम्झना छ धेरै धेरै माया छ। नेपाली गीत संगीतको संरक्षण सम्वर्धन प्रवर्धनसँगै विकृति विसंगतिका लागि आवाज बुलन्द पारि नै रहनुहुन्छ खुशी लाग्छ। अनि हाम्रो शम्भु छेत्री कटुवालले पनि नमस्कार दाजु भन्नुभएको छ। नमस्कार शुभ मंगम शुभम शुभ भवजनी भनेर लेख्नु भएको छ। हाम्रो श्रीराज अफिसियलबाट यहाँलाई पनि सम्मान छ। सुनिल सागरले नमस्कार भन्नुभएको छ। अनि हाम्रो विनोद घतानीले बौद्ध काठमाडौँबाट दाई म लाइभमा हेर्दैछु भन्नुभएको छ। प्यारो यता नवीन कला जैरीले पनि सबैलाई सम्झना भन्नुभएको छ। अविरल मल्लले पनि सुन्दै हुनुहुन्छ। दिलमाया छेत्रीले अब बज्ने गीत सबैको लागि भन्दै यास्के छेत्रीले पनि दाई म दुबईबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। रुकुम पश्चिम बाफीकोटको मान्छे लोक संगीतलाई माया गर्ने राजन केसी युएसबाट हामीलाई हेर्दै हुनुहुन्छ। मनिषा बोगटीले पनि

लाग्छ अहिले युएसतिर हुनुहुन्छ र इन्द्रणीको बसाईलाई लाइभ मार्फत सुन्नुहुन्छ, खुशी लाग्छ। पुरानो मित्र इन्द्रणीलाई सधैँ माया गर्ने भित्र पर्नुहुन्छ। मेलिना लिम्बुले पनि सबैलाई सम्झना, पुष्कर विश्वकर्माले पनि नमस्कार भन्नुभएको छ, कार्तिके माइलोले पनि दाई नमस्कार भन्नुभएको छ, नवीनले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। हामी नेपाटपद्वारा प्रायोजित इन्द्रेणीको बसाईमा पनि छौं। आज मैले हिजोको साटो आज नेपाटपको जानकारी गराइरहेको छु यो भन्दै, अब यतिखेर चाहिँ म गीत राख्छु। हामीले यतिखेर सम्झिएका छौं पशुपति म्युजिक प्राणीबाट प्रहलाद सुवेदीको शब्दमा असाध्यै मन छुने गीत आएको छ, वसन्त थापा र मेलिना राईको आवाज रहेको गीतलाई इन्द्रेणीमा राख्छु। एकै बित्ताको दूरी यहाँको लागि।

0: देशै भरका रेडियोबाट हेर्ने सब मजाले इन्द्रणी सुनिरहनु भएको छ। हामी नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षणका लागि अनि तिनै लोभलाग्दा भाकाहरू इन्द्रणी मार्फत यहाँलाई सुनाइरहेका छौं। लाग्छ यतिखेर रेडियोबाट कतिले सुन्दै हुनुहुन्छ थाहा छैन, तर विश्वास छ मेचीदेखि महाकालीसम्मका धेरै रेडियोबाट इन्द्रणी एकसाथ प्रसारण हुँदा मलाई लाग्छ धेरैभन्दा धेरै साथीहरूले सुन्नुहुन्छ। कति यात्रा गर्दै सुन्नुहुन्छ, कति पसलमा बसेर सुन्नुहुन्छ होइन, अनि कति त बन्दी जीवन गृह बिताइरहनुभएका साथीहरूले पनि सुन्नुहुँदो रहेछ भित्र। कहिलेकाहीँ जब त्यहाँबाट छुटेर आइसकेपछिको अवस्थामा कतिसँग भेट हुन्छ होइन, भेटका क्रममा भन्नुहुन्छ, अनि कति कल कारखानामा काम गर्दै सुनिरहनु भएको होला, कति सवारीमा यात्रा गर्दै सुन्दै हुनुहुन्छ होला होइन, अनि कति अफिस पुग्नु भएको होला। अहिले रेडियो सुन्नको लागि पहिला जस्तो रेडियो नै चाहिन्छ भन्ने छैन, नेपाली पात्र हाम्रो पात्रमा रेडियो काठमाडौँ सर्च गर्नुहोस् अथवा तपाईँले सुनिरहनु भएको साझेदार रेडियो जो हाम्रो समीपमा सँगै छन् ती रेडियो मार्फत पनि तपाईँले विभिन्न अनलाइन माध्यममा हामीलाई सुन्न सक्नुहुन्छ। अनि हेर्नुहोस् त अहिले त हामी टिकटक लाइभमा छौँ, यहाँबाट पनि इन्द्रणीको अवस्थालाई सुन्न सक्नुहुन्छ। रेडियो मार्फत यसरी भइरहँदा टिकटक लाइभमा पनि धेरै साथीहरूले हेरिरहनुहुन्छ, अनि फेसबुक लाइभमा हेर्नुहुन्छ। तपाईँ सबैलाई नमन छ जहाँ जुन अवस्थाबाट सुनेर हेरेर हामीलाई साथ दिइरहनु भएको छ। हाम्रो यति मात्र चिन्ता हो कि नेपाली लोक तथा दोहोरी गीत संगीतलाई माया गर्नुहोस्, विकृति विसङ्गति यो क्षेत्रमा नआओस्, अनि विकृति ल्याउनेलाई चाहिँ तपाईँ हामीले पहिचान गरौं, सँगै यहाँबाट त्यो एउटा अभियान चलाऊ जसले गर्दा भोलिका दिनमा अन्य गीतहरू निकाल्नको लागि एकपटक सोच्नुपर्ने बाध्यता सिर्जना गरौं, हाम्रो ध्येय यही नै रहेको छ। यतिखेर चाहिँ अब कमेन्टहरू नै पढ्छु, धेरैभन्दा धेरै साथीहरूले हामीलाई सम्झिरहनु भएको छ। यतिखेर विष्णुले सर म काठमाडौँबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ, शिवगिरीले पनि नमस्कार भन्नुभएको छ, र भर्खरै योभन्दा अगाडि हामीले जुन उद्घोष गरेको एकै बित्ताको दूरीलाई यहाँको माझमा राखिसकेका छौं। मेलिना राई बसन्त थापाको यसमा आवाज छ, मैले जानकारी गराइसकेको छु, थप जानकारी त म दिन्छु किनभने गीत नयाँ आएको छ, केही न केही जानकारी दिनै पर्छ। पशुपति म्युजिक प्राली यसको निर्माता हो र प्रेजेन्टेशन पनि पशुपति म्युजिकको छ, शिवराज पौडेल यसका निर्माता हुनुहुन्छ, यहाँलाई जानकारी। प्रहलाद सुवेदीको असाध्यै मिठा शब्दमा बसन्त थापा मेलिना राईको आवाज छ, अनि बसन्त थापाको कम्पोज छ, अनि श्यामश्वेत र साइडीले म्युजिक एरेन्ज गर्नुभएको छ, गोविन्द अनेकले रेकर्ड गर्नुभएको छ, अनि साउन्ड एडिटरमा कमल थापा मगर हुनुहुन्छ, अनि प्रिज्मा स्टुडियोमा रेकर्ड भएको यो गीतलाई सुनिल छेत्रीले भिडियो डाइरेक्सन गर्नुभएको छ, शिवराज पौडेल निर्माता, मैले भनिसके गीता ढुङ्गाना सुनिल छेत्रीलाई हामीले भेट्न सक्छौं। अब यसमा धेरै साथीहरू जोडिनु भएको छ, सबैलाई सम्मान छ। यतिखेर म कमेन्टहरू नै पढ्छु, धेरैभन्दा धेरै कमेन्टहरू आइरहेको छ। नमस्कार के छ दाई, म पनि हेरिरहेको छु, प्युठानको मान्छे अहिले युकेबाट, सधैँ तपाईँको कार्यक्रमलाई मन पराउने मान्छे, म शिवगिरी भनेर लेख्नु भएको छ। अनि काठमाडौँको टाउन प्लानिङ बौद्धबाट पम्फा थापा बुढा थोकीले पनि इन्द्रणी सुन्दै गर्दा सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ, र उहाँले सम्झना कटुवाल, सीता बहिनी लगायत सबैलाई सम्झना भन्नुभएको छ, सँगै नमस्कार भनेर उहाँले लेख्नु भएको छ। सुरजले पनि सबैलाई सम्झना, म पनि सुन्दैछु, हेलो सर नमस्ते भन्नुभएको छ। नेत्र मगरले पनि सबैलाई सम्झना गर्दै सुमित्रा जैसीले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। अभागी गुरूजीले पनि सबैलाई सम्झना भन्नुभएको छ, अभागी भन्दा नि अब्बी गुरु हुनुहुँदो रहेछ, उहाँले सबैलाई सम्झना गर्नुभएको छ। सुमित्रा जैसी, इन्द्र राजा लगायतका धेरैभन्दा धेरै साथीहरूले इन्द्रणी सुनिरहनु भएको छ, यहाँहरू सबैलाई नमन छ। यतिखेर कमेन्टहरू बाँकी नै छन्। सुनिता कुलुङले नमस्कार भन्नुभएको छ शङ्कर सभाबाट, गणेश नेपाली सम्झनाले पनि चेन्नईबाट सबैलाई सम्झना, घर मेरो डोटी माया छ भन्नुभएको छ। प्रतीक्षा थुलुङ राईले नमस्कार शङ्कर सभाबाट सम्झना भन्नुभएको छ। विमला भुजेलले लोक साङ्गीतिक अभिवादन चन्द्रमणि दाई नमस्कार, परिवर्तन सम्भव छ, रेडियो काठमाडौँ परिवारमा मिठो सम्झना, इन्द्रणी धेरै राम्रो लाग्छ, नियमित सुन्छु घर परिवार सबैलाई, र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट विभिन्न माध्यमबाट इन्द्रणी सुन्ने साथीहरूलाई सम्झना भन्नुभएको छ। राजकुमार बिक यतिखेर सुन्दैछु, मध्यरात भएको छ न्यूयोर्कमा भनेर लेख्नु भएको छ युएसबाट। मेस्यो अल सबैलाई सम्झना, अब चाहिँ बिस्तार यो कार्यक्रम पछि सुत्नुपर्छ भन्नुभएको छ। प्रशान्त बाबु घरतीले पनि दाङबाट सुन्दै हुनुहुन्छ, अनि राईनी राजकलाले हेलो चन्द्रमणि गौतम दाई नमस्ते, म पनि लाइभ मार्फत सुन्दै र हेर्दैछु, शङ्ख सभाको मान्छे अहिले भने म यो गर्मी बढेर होला, सायद सोलुखुमुतिर छु भन्नुभएको छ। सोलुतिर त चिसै होला होइन राईनी राजकला, के छ अवस्था त्यो पनि लेख्नु पर्यो है। तपाईँ असाध्यै इन्द्रणीलाई माया गर्ने मान्छे हुनुहुन्छ, यसरी नै जहाँ जाँदा पनि इन्द्रणीलाई साथ नछोड्नु होला, मेरो यहाँलाई चाहिँ यही आग्रह छ। परिवर्तन सम्भव छ, तर तपाईँ हामीबाट शुरू गर्न जरूरी देखिन्छ। बागमती लगायतका देशभरिका नदीनालालाई सफा राखौं। बागमती अभियन्ता दुर्गा सापकोटाले यतिखेर सामाजिक सञ्जाल फेसबुकको कमेन्टमा लेख्नु भएको छ, धन्यवाद यहाँलाई। चन्द्र जोशीले पनि सम्झना, थमन परियार, मुना राई लिम्बुले सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना भन्नुभएको छ। माधव ढुङ्गेलले पनि बेतामोड झापाबाट सबैलाई सम्झना, आज जन्मदिन मनाउने प्यारी साथी गीतालाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। प्यारी श्रीमती उषा ढुङ्गेल, बुनु अस्मी सोताङ, रमिला राई, गीता ढुङ्गाना राई, अनिता काली, भूमिका रञ्जिता राई घायल, सबैलाई सम्झना गर्न चाहनु भएको छ। अनि विमला पोखरेल हामीलाई निरन्तर सुन्ने दाङ घोराईको मित्र हुनुहुन्छ। रेडियो कार्यक्रम इन्द्रणी प्रत्यक्ष सुन्दैछु, सुन्दर उपत्यका दाङ घोराईबाट सम्पूर्ण गीतप्रेमी मनहरूमा मिठो माया अनि सम्झना, अब बज्ने जुनसुकै भाका सुनाउन चाहन्छु भन्नुभएको छ। सुनिता वाग्ले पनि सुन्दै हुनुहुन्छ, म सम्झना वाग्ले भन्नुभएको छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
5: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
5: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
3: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9858743123।

0: फ्रेश प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
4: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
4: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
7: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। तुलसीपुर शहरमा रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ। नेपाल भारत विकास सहयोग अन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो। भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,38,000 रूपियाँको लागतमा शल्यक्रिया भवन निर्माण गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले परिसरमा निर्माण गरिएको भवनबाट शल्यक्रिया सेवा शुरू गर्नका लागि व्यवस्थापनको काम भइरहेको बताउनु भएको छ। निर्माण कम्पनीका इन्जिनियर विशाल केसीले समयमै निर्माण सम्पन्न गरी 2083 वैशाख 15 गते तुलसीपुर उपमहानगरपालिकाले भवन हस्तान्तरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार स्थापनादेखि हालसम्म 43,00,000 भन्दा बढ़ी सेवाग्राहीले सेवा लिएका छन्। 2045 सालमा स्थापना भएको अस्पतालमा हालसम्म 2,65,000 शल्यक्रिया गरिएको छ। लुम्बिनी प्रदेशका दाङ, रोल्पा, सल्यान, प्युठान, पूर्वी रूकुम सहित कर्णाली प्रदेशका पश्चिम रूकुम र सल्यानका नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन्। देवसीका स्कूल कलेज गोराहीमा शैक्षिक सत्र 2083 को कार्यदिशा, शैक्षिक योजना तथा विद्यार्थीहरूको समग्र विकास सम्बन्धी विषयमा केन्द्रित नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रममा विद्यालय र अभिभावक बीचको सहकार्य, समन्वय तथा आपसी विश्वासलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको छ। कार्यक्रममा विद्यालयका संचालक समितिका अध्यक्ष माधव शर्माले विद्यार्थीको उज्जवल भविष्य निर्माणका लागि विद्यालय र अभिभावक बीचको निरन्तर सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजनासहित अघि बढ़िरहेको जानकारी दिनुभएको छ। कार्यक्रमका अध्यक्षता गर्नुभएका शैक्षिक संयोजक सन्तोष रेग्मीले शैक्षिक सत्र 2083 योजना, विद्यालयका कार्यदिशा तथा विद्यार्थी केन्द्रित कार्यक्रमबारे जानकारी गराउनु वैशाख महिनामा मादक पदार्थ मापसे गरेर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 गाड़ी दुर्घटना भएको र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। कोसी प्रदेशमा 2 जनाको ज्यान गएको छ भने मधेसमा 20 गाड़ी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। त्यसगरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि 3 दुर्घटनामा 4 जना घाइते भएको प्रहरीले बताएको छ। मापसी गरेर गाड़ी चलाउँदा दुर्घटनाको जोखिम बढ़दै गएको प्रहरीको भनाइ छ। र लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेश सभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
2: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
2: सम्पर्क मोबाइल नम्बर 98577146

0: 6.9 डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार.
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको.
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि.
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है. सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ. दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको.
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने.
2: एकपटक दङ्गालीबाट किनेर हेर न.
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है.
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल.
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ.
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ.
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा.
2: प्रोप्राइटर सोमराज रैदास.
6: सम्पर्क फोन नम्बर 0825567775.
2: सम्पर्क नम्बर 98478726873.
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा. आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा.
8: यो दाँत दुखेर मर्नु भयो.
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन.
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन.
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु.
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
6: सम्पर्क फोन नम्बर 082-63-0027,
4: 98-41-68-46-46.
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्. हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्. अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ. पशुपति आई केयर सेन्टर, कपासी दान. सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com.
12: स्वदेश तथा विदेशका 5-star होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर.
13: सेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो.
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि.
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ. नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्.
12: तालिममा दिइने विषयहरू:
13: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
12: स्पेशल सेफ तालिम,
13: जापानिज सुशी तालिम,
12: वेटर र वेट्रेस,
13: टुरिस्ट गाइड.
12: हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
12: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
12: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
14: सम्पर्क मोबाइल 98410170 98410170
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम उकाली ओराली।

नमस्ते नमस्कार अनि लोकसांगीतिक अभिवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको सुंगालो रेडियो कार्यक्रम उकाली ओरालीको पठाइमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र आजको दिनमा मलाई प्रविधि संयोजनबाट साथ दिनुहुने प्राविधिक मित्र प्रदीप अधिकारी र आजको विजेता हाम्रो अतिथि हुनुहुन्छ जानकी मगर सँगसँगै तपाईँहरूकै सुमधुर आवाजका बाङ्की लोकगीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज के गरिराख्नु भएको छैन के कस्तो अवस्थामा हुनुहुन्छ के गर्दै हुनुहुन्छ आज यो न्यानो मौसम सँगसँगै साह्रै साह्रै गर्मी पो भएको छ हो बाहिर अनि पक्कै पनि तपाईँहरू आज स्वस्थ व्यस्त सञ्चय आरामै हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ हुनुहुन्छ होला पनि आज सोमबार आइपुगेको छ है हामी सोमबारे बसाईमा छौँ आजको हाम्रो यस सोमबारे बसाई यस सोमबारे श्रृङ्खला पनि निकै निकै रमाइलो यात्रासँग अगाडि बढ्नेछ भन्ने कुरा मलाई लागिराखेको छ हामी हरेक साताको यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौँ र करिब करिब 12 बजेसम्म तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै तपाईँहरूको प्रतिभा सुन्दै यहाँ रहने गर्थ्यौं आज हामीले विशेष गरेर अतिथिसँग कुराकानी गर्छौ अघिल्लो बसाईमा गुराई 19 जानकी मगरले आफ्नो मिठो प्रतिभा सुनाउनु भएको थियो टेलिफोन गरेर यहाँ आउनु भएको छ यहाँको मुखारविन्दुबाट मिठो मिठो प्रतिभाहरू सुन्छौ आज अनि तपाईँहरू पनि हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 082-5608-54 बाटो भएर तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने तपाईँहरूसँग रमाइलो कुराकानी हुनेछन् अनि आजको हाम्रो यस श्रृङ्खलालाई गुराई 15 अदालत जीविसा रोड रहेको होटल 3 स्टार अपोजिटमा रहेको छ भिक्टोरिया ट्युसन सेन्टर हाम्रो आजको यस श्रृङ्खलाको प्रायोजक भिक्टोरिया ट्युसन सेन्टरले प्रायोजन गरेको छ यदि तपाईँहरू अध्ययनको क्रममा गुराईमा आउन चाहनुभएको छ लोकसेवा तयारी कोर्सहरू अध्ययन गर्न चाहनुभएको छ कम्प्युटरका विभिन्न कोर्सहरू बेसिक डिप्लोमा यस्तै यस्तै कोर्सहरू कुनै अध्ययन गर्ने क्रममा हुनुहुन्छ आउने क्रममा हुनुहुन्छ गाउँबाट भने भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ अनि आज यति बेला हामी तपाईँहरूमाझ भने 91.4 मेगा हर्जबाट गुनगुनाउँदैछौ आज तपाईँहरू आउनुभयो भने तपाईँहरूसँग कुराकानी गर्नेछौ र भिक्टोरिया ट्युसन सेन्टरको सम्पर्क नम्बर रहेको छ 98478-80302 सम्पर्क गरेर तपाईँहरूले यो नम्बरमा फोन गरेर थप कुराहरू पनि तपाईँहरू जानकारी लिन सक्नुहुनेछ थप कुराहरू बुझ्न सक्नुहुनेछ यो रहेको छ जीविसा रोडमा रहेको छ सहयोग गेट नजिकै तपाईँ त्यहाँ जान सक्नुहुनेछ जानुहोला कुनै अध्ययन गर्न चाहनुहुन्छ कुनै कोर्सहरू बेसिक डिप्लोमा यस्तै कम्प्युटरका थुप्रै कोर्सहरू पढाइ हुन्छ अनि आज हामीलाई यति बेला तपाईँहरूलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगा हर्जबाट सुन्दै हुनुहुन्छ अथवा सुन्न सक्नुहुनेछ तपाईँहरू इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई विभिन्न माध्यमबाट पनि सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्रोमा गएर पनि तपाईँहरूले रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सजिलै सुन्न सक्नुहुनेछ त्यहाँ जानुहोला सुन्नुहोला अनि त्यसपछि हाम्रो रेडियोको वेबसाइट रहेको छ www.radioMP.org लगइन गरेर पनि संसारभरिकी साथ सुन्न सक्नुहुनेछ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला अनि सहज पनि हुनेछ अनि त्यसपछि सामाजिक सञ्जाल फेसबुक पनि रहेको छ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि सजिलै सुन्न पाउनुहुनेछ हामी त्यहाँ लाइभमा नै छौ त्यहाँ गएर कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्ट पनि वाचन गरौंला अनि त्यसपछि अर्को पनि एक रहेको छ प्रायोजकमा हिमालय अफसेट प्रेस जिपरका नजिकै रहेको गुराई 15 हिमालय अफसेट प्रेसमा भने तपाईँहरूलाई छपाई सम्बन्धीका कुनै कामहरू आवश्यक पर्छ कुनै केही कामहरू गराउनु छ भने तपाईँहरू हिमालय अफसेट प्रेसमा जान सक्नुहुनेछ अनि त्यहाँ खेलकुदका मेडल ट्रफीहरू यस्तै थुप्रै पाइन्छ तपाईँ त्यहाँ गएर
किन्न सक्नुहुनेछ, त्यहाँ जानुहोला। अनि त्यसपछि हिमालय अफसेट प्रेसले पनि तपाईँहरूलाई आफ्ना सेवा सुविधाहरू उपलब्ध गराउनेछ, तपाईँहरू त्यहाँ पनि जान सक्नुहुनेछ छपाई सम्बन्धीका कुनै काम र आवश्यक पर्छ भने। अनि त्यसपछि आज होइन जानुहोला, यस्तै यस्तै कुराहरू तपाईँहरूलाई मैले थुप्रै कुराहरू जानकारी गराउनेछु। अन्तिम अन्तिमसम्म हिमालय अफसेट प्रेसको भने सम्पर्क नम्बर रहेको छ 98 5 78 54 790, यो नम्बरमा सम्पर्क गरेर छपाई सम्बन्धीका कुनै कुराहरू केही कुराहरू जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ, थप कुराहरू बुझ्न सक्नुहुनेछ। यति बेला अब हामीले तपाईँहरूमा एउटा मिठो गीत राखिसकेका छौँ, म मात्रै कति बोलौँ र केही समयपछि यो गीतपछि हाम्रो जानकी जीको मुखार बिन्दुबाट मिठो प्रतिभा सुन्नुपर्ने हुन्छ। यति बेला पनि यो मिठो गीत सुन्दै गर्नुहोस् अनि टेलिफोन पनि गर्दै गर्नुहोला, तपाईँहरूको टेलिफोन लिन फेरि पनि यहाँ उपस्थित हुनेछौँ, सुन्दै गर्नुहोस्।

0: यस्तै यस्तै गीत संगीतहरूबाट हामी सुरु गर्छौं कार्यक्रम. आज रमाइलो यात्रा हुँदैछ. जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु. के गरिराख्नु भएको छ, अब पक्कै पनि तपाईँहरूका टेलिफोन आउनेछन्, तपाईँहरूसँग कुराकानी गर्न पाउनेछौं भन्ने कुरा लागिराखेको छ. यति बेला हामी छौ रेडियो कार्यक्रम उकाली ओह्रालीको यो सोमबार बसाईमा, यो सोमबार श्रृंखलामा छौं. आजको यो सोमबार श्रृंखला भने यस्तै यस्तै मिठो रमाइलो यात्रा हुन्छ. आज मसँग हुनुहुन्छ यहाँ अतिथि जानकी मगर हुनुहुन्छ. अघिल्लो बसाईमा टेलिफोन गर्नुभएको थियो र आफ्नो मिठो प्रतिभा सुनाउनु भएको थियो. आज पनि अब यहाँको मुखारविन्दुबाट मिठो मिठो प्रतिभा सुन्न पाउनेछौ. यति बेला हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ, फेसबुकको माध्यमबाट, हाम्रो वेबसाइटबाट, अनि त्यसपछि हाम्रो पात्रबाट कुन कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, अवश्य पनि हामी कुराकानी गर्नेछौ. अनि त्यसपछि भने आज यस्तै रमाइलो यात्रा गर्दै अगाडि बढ्छौं. अब भने हामी यति बेला हाम्रो जानकीजीसँग कुराकानी गर्छौं. जानकीजी, हजुरलाई स्वागत छ आजको हाम्रो यस श्रृंखला, यो उकाली ओह्रालीको सोमबार श्रृंखला. सन्चै आरामै हुनुहुन्छ नि? अघिल्लो बसाईमा त मिठो गीत सुनाएर यहाँसम्म आउनु भएको छ. योभन्दा पहिले यहाँसम्म आउनु भएको थियो कि थिएन?
1: थिएन भन्नुपर्छ, पहिले चाहिँ हो.
0: पहिलो पटक आउनु भएको छ है? आज पहिलो पटक आउनु भएको छ. अब हजुरको मुखारविन्दबाट एउटा छोटो मिठोमा हाम्रो श्रोताहरूलाई आफ्नो परिचय दिनु न.
1: मेरो नाम जानकी मगर, मेरो घर चाहिँ गोराई 1900 भन्नुपर्छ है.
0: गोराई 1900 यहाँ आउनु भएको छ. यहाँको मिठो मिठो प्रतिभाहरू सुन्न पाउनुहुनेछ तपाईँहरू पनि. अवश्य पनि कोही साथीहरू टेलिफोन गर्ने क्रमै हुनुहुन्छ होला, उहाँहरूसँग पनि कुराकानी गर्छौ. अनि आज यहाँ गीत संगीतहरू सुनाउनु पर्छ, सुनाउनुहुन्छ होला नि?
1: हजुर.
0: एउटा मिठो गीत सुनाउनुहोस् अनि त्यसपछि अन्य कुराकानी पनि गरौँला है त.
1: हजुर ल.

0: छु हजुर यति नै त।
1: साह्रै मिठो गीत। यस्तै यस्तै पुराना धेरै गीत गाउनुहुन्छ हजुरले, आज त अलि मिठो पुरानो गीत गाउनु भएको छ। अनि अब एकपटक हजुरले अस्ति विजेता हुँदा अघिल्लो बसाइमा गाएको गीत पनि सुनाउनुहुन्छ एकैछिन पछि, होइन पक्कै पनि पक्कै पनि खाना खाएर आउनु भएको छ होला। कति बिहान हिँड्नु भएको थियो होइन?
0: बिहान लगभग 8 बजीतिर हिँड्यौँ होला।
1: बिहान 8 बजी हिँड्नुभयो, अहिले 10 बजीतिर 10:30, 11 बजे आइपुग्ने। धेरै टाइम लाग्दो रहेछ नि।
0: हजुर लाग्छ भन्नुपर्छ है, माथिबाट झर्नुपर्छ,
1: त्यहाँबाट गाडीहरू आउँछ, अटो चढ्नुपर्छ, के गर्नुपर्छ आउँदा?
0: आउँदा चाहिँ थोरै ओह्रालो छैदिएर आउनुपर्छ, त्यसपछि चाहिँ अटोमा।
1: साह्रै दुःख गरेर आउनु भएको छ।
0: हजुर
1: ठिकै छ, अब भने तपाईँहरू पनि आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ तपाईँहरूसँग पनि, भलाकुसारी गरौँला। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा? कोही साथी हुनुहुन्छ टेलिफोनमा, यहाँसँग कुराकानी गर्छौँ। अनि त्यसपछि भने हाम्रो जानकीजीसँग पनि कुराकानी गर्छौँ। यति बेला फोन कलको साथी, नमस्ते हजुर। नमस्ते नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला क्यारे है?
2: एकदमै पनि सन्चै छु, भर्खरै पनि खाना साना खाएरै यसो रेडियो अनलाइनबाट हेर्दै थिएँ, अनि प्रोग्राम पनि आएको रहेछ, अनि यसो हानि आलम न त भनेको, अनि लाइभ फोन पनि लागिहाल्यो भनौँ न है त।
1: खाना पनि एक्लै एक्लै खाइदिनु भयो, हामीलाई खोइ त लभ स्टारजी।
2: ल आउनुहोस् न, आउनुहोस् छ नि, नभए पनि पकाएर भने खुवाउँछु नि त।
1: पकाउँदासम्म त फेरि साँझै पर्छ कि क्या हो?
2: पर्दैन हौ, पर्दैन, धेरै भनेको त्यस्तै 15-20 मिनट पछि त पाकिहाल्छ नि।
1: ल ठिकै छ लभ स्टारजी, कुनै दिन यदि मौका मिलेछ भने आउँला त्यतातिर है।
2: एकदमै हाम्रो प्रदीप दाइले तपाईँ आउनु थियो, हाम्रो प्रदीप दाइको पनि घर यति हो नि त।
1: हाम्रो प्रदीपजीले मलाई लगिदिन्न म त भन्नुहुन्छ क्या लभ स्टारजी।
2: ए ल्याउनु न ल्याउनु, लग्नुहुन्छ ल्याउनुहुन्छ, धैर्य गर्नु न, प्रतीक्षाको फल अवश्य पनि मिठो हुन्छ नि त।
1: खै यो मिठो हुन्छ भन्छ नि, मिठो हुन्छ कि के हुन्छ है यो कुरा भने। ल ठिकै छ लभ स्टारजी, आज कार्यक्रममा आउनु भएको छ, आज त अब हामीले अतिथिसँग कुराकानी गर्छौँ, हाम्रो जानकीजी हुनुहुन्छ, यहाँको मुखारविन्दबाट प्रतिभाहरू सुन्छौँ सुनाउँछौँ पनि, तपाईँहरू पनि सुनेर साथ दिनुहुन्छ होला पक्कै पनि अन्तिम अन्तिमसम्म है। के छ लभ स्टारजी, हाम्रो अतिथि जानकीजीसँग कुराकानी गर्न चाहनुहुन्छ? ल मैले दिइसकेको छु, यहाँसँग कुराकानी गर्नुहोस् है त।
2: हेलो हजुर, नमस्ते।
0: नमस्कार हजुर,
2: सन्चै हुनुहुन्छ?
0: एकदमै सन्चै भन्नुपर्छ है, अनि तपाईँ सन्चै हुनुहुन्छ?
2: एकदमै एकदमै पनि म त सन्चै छु, अनि तपाईँको अरू के छ, अनि खाना खाएर आउनुभयो होला के अरे?
0: हजुर एकदमै खाना खाएर आएको भन्नुपर्छ है, के गर्दै बसिराख्नु भएको छ, मौसम कस्तो छ?
2: मौसम यतातिर अलिक तर्को गर्मी छ क्या अरे, यसो भित्र बसेर अनलाइनमा यसो तपाईँहरूलाई सुन्दैछु भनौँ है त।
0: ए ठिकै छ,
1: ठिक छ लभ स्टारजी।
2: हजुर हजुर,
1: अहिले चाहिँ अब हामी छुट्यौँ, हजुरको प्रतिभा अर्को बसाइमा सुनाउँला क्या अरे, अहिलेलाई चाहिँ अब साथीभाइ सम्झना गर्नुहोस् है त, अन्य साथीलाई पनि पालो दिनुपर्छ, यहाँको प्रतिभा पनि सुन्नुपर्छ हाम्रो जानकीजीको।
2: सर्वप्रथम त हजुर दुबईलाई मिठो सम्झना, मिठो माया है त। अनि हाम्रो प्रदीपीमा हुनुहुन्छ, एकदमै ह्यान्सी दाई, प्रदीप दाईको लागि मिठो माया, मिठो सम्झना, जति पनि उकाली उराली कार्यक्रम सुनेर बस्नुभएका जति पनि साथी, मेरो नाम मेरो भाइसँग जति पनि चिर परिचित हुनुहुन्छ, उहाँ सबै सबैलाई उस्तै छ माया, उस्तै छ सम्झना, तर म भन्दा पछि आउने साथीहरूलाई पनि लभ यु अल, मिस यु भन्दै ओके बुबाई।
1: ओके बाबा, हाम्रो लभ स्टार विकासजीले टेलिफोन गर्नुभएको छ, यहाँसँग कुराकानी गर्यौं, यहाँले भन्नुहुन्छ जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, साथीभाइ हुनुहुन्छ, यहाँहरूलाई पुरानो पहिले जस्तो माया प्रेम थियो त्यस्तै छ, सम्झिराखेको छु भन्नुहुन्छ। ठिकै छ, तपाईँहरू के गरिराख्नु भएको छ त? तपाईँहरूले हाम्रो फेसबुक पेजमा गएर कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूका कमेन्ट पनि वाचन गरेर होला। यहाँ कतिपय साथीले पनि कमेन्ट गर्नुभएको छ, यहाँहरूका कमेन्ट पनि मैले वाचन गर्नेछु। जानकीजे, अब चाहिँ तपाईँको एउटा मिठो प्रतिभा सुनौ अनि त्यसपछि कुराकानी गरौँ है त।

0: ल साह्रै मिठा मिठा गीत संगीतहरू सुनाउनुहुन्छ यो उमेरमा. तपाईँको यो जोस जागर आइरहेछ, कता कताबाट आउँदो रहेछ यो गाउने जोस जागरहरू जानकीजे?
1: हजुर, यस्तै हो भन्नुपर्छ. अब आफूलाई एउटा साथी भन्नुपर्छ है, त मेरो नन्द हुनुहुन्छ, उहाँले चाहिँ एकदम सधैँभरि कार्यक्रममा फोन गरिराख्नुहुन्छ है. अनि त्यसपछि फोन गर्नुहोस् न भाउजू, फोन गर्नुहोस्, तपाईँ पनि विजेता हुनुहुन्छ, फोन गर्नुहोस् भन्दै भन्नुभएको थियो. त्यसपछि मैले जानी नजानी छो त्यो गीत गाएको थिएँ, त्यही गीतको कारण यहाँसम्म पुगेको छु, एकदम खुसी लाग्छ भन्नुपर्छ. त्यसपछि त्यही अरूको साथ सपोर्ट अनि आफ्नो मनको खुसी हौसला मिल्यो भने चाहिँ अगाडि बढ्न सकिँदो रहेछ जस्तो लाग्छ है त.
0: अनि आज यहाँ आउनु भएको छ, अब योभन्दा पहिले त आउनु भएको थियो कि थिएन?
1: हजुर थिएन.
0: आज पहिलो पटक आउनु भएको छ. अनि यहाँ आउँदा, यहाँ पहिलो पटक आएर बोल्दा, यहाँ गीत संगीतहरू सुनाउँदा, आफ्नो प्रतिभालाई फ्लास गर्दा, अलि तपाईँलाई केही डर त्रास महसुस केही भएको छ छैन?
1: छैन, त्यस्तो मनमा लागेकै छैन,
0: त्यस्तो केही पनि छैन है.
1: हजुर
0: ठिकै छ. अब सबभन्दा धेरै हजुरले कस्ता कस्ता गीत सङ्गीतहरू सुन्नुहुन्छ? अहिले त बजारमा धेरै गीतहरू आउँछन् होइन, कहिले के आउँछ कहिले के आउँछन्. अब हामी भयो भने यहाँबाट पुराना पुराना गीत सङ्गीतहरू सुनाइराखेका कहाँ हुन्छौँ. तपाईँले कस्ता गीत सङ्गीतहरूलाई प्राथमिकता दिनुहुन्छ त?
1: नयाँ गीतहरू भन्दा मलाई पनि पुराना पुरानै गीतहरू मनपर्छ भन्नुपर्छ है.
0: पुराना मनपर्छ, पुराना धेरै सुन्नुहुन्छ होइन?
1: हजुर.
0: अनि त्यसपछि आज यहाँ धेरैजना श्रोताहरूले सुन्नुभएको छ, अनि यहाँ फेसबुकमा पनि कमेन्ट गरेको देखाएको छु, यहाँहरूका कमेन्ट त अहिले वाचन गरौँला. यहाँहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ?
1: सबैजनालाई सुनेर साथ दिनुहुने, अनि लाइभमा हेरेर, अनि त्यसपछि कमेन्ट गरिदिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है त.
0: ल ठिकै छ. अब अवश्य पनि हामीलाई हेरिराख्नु भएको छ होला, अन्तिम अन्तिमसम्म सुन्नुहुन्छ होला यहाँहरूले पनि. अब एउटा तपाईँको मिठो प्रतिभा सुनौँ त है फेरि.
1: ल हुन्छ है त, म एउटा आमाको लागि छोटो गीत गाउँछु है त.
0: ल त सुरु गरिहाल्नुहोस्.

0: Eu, Odilet Neira.
1: साह्रै मिठा मिठा गीत सङ्गीत यहाँहरूले गीतहरू सुनाउनुहुन्छ, हामी सुन्छौँ, तपाईँहरूले के को माध्यमबाट सुन्दै हुनुहुन्छ, यहाँसँग थप कुराकानी पनि गर्नेछौ। आज तपाईँहरूले के को माध्यमबाट सुनिराख्नु भएको छ त सुन्ने भए अस्ति 5 8 8 54 टेलिफोन गर्नुहोला, कुराकानी गरौंला। हाम्रो जानकीजीसँग कुराकानी गर्न चाहनुहुन्छ, मसँग भलाकुसारी गर्न चाहनुहुन्छ, साथीभाइ सम्झन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। अनि त्यसपछि हाम्रो आजको यस श्रृंखलाको प्रायोजकमा भने भिक्टोरिया ट्युसन सेन्टर र हिमालय अफसेट प्रेस रहेको छ। भिक्टोरिया ट्युसन सेन्टर जीविसा रोडमा रहेको छ भने हिमालय अफसेट प्रेस भने कुराई 15 जीपरका नजिकै रहेको छ। त्यहाँ भने छपाइ सम्बन्धीका कामहरू हुन्छ, खेलकुदका मेडल ट्रफीहरू पाइन्छ भने तपाईँहरूले त्यहाँ जान सक्नुहुनेछ। त्यहाँ जानुहोला, आफूलाई चाहिने आफूलाई आवश्यक पर्ने कामहरू हिमालय अफसेट प्रेसमा गराउन सक्नुहुनेछ। अनि त्यसपछि भने तपाईँहरूले कुनै पढ़ाईको सिलसिलामा आउने क्रममा हुनुहुन्छ, भर्खर एसी दिएका स्टुडेन्ट साथीहरू भाइ बहिनीहरू हुनुहुन्छ, बजारमा यो घुराई तुलसीपुरमा पढ्ने क्रममा आउँदै हुनुहुन्छ, कम्प्युटरका बेसिक डिप्लोमा कोर्सहरू यस्तै थुप्रै कोर्सहरू भिक्टोरिया ट्युसन सेन्टरमा पढाइ हुन्छ, तपाईँहरू त्यहाँ जान सक्नुहुनेछ, भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ। अनि इङ्ग्लिस ल्याङ्ग्वेजहरू अनि त्यसपछि लोकसेवाका सम्पूर्ण कोर्सहरू त्यहाँ पढाइ हुन्छन्, तपाईँहरू त्यहाँ जान सक्नुहुनेछ। तपाईँहरूलाई मैले फेरि पनि हाम्रो भिक्टोरिया ट्युसन सेन्टरको मोबाइल नम्बर सम्झाउँछु, 98478 80302 सम्पर्क गरेर थप कुराहरू जानकारी लिन सक्नुहुनेछ भिक्टोरिया ट्युसन सेन्टरबाट। अनि हिमालय अफसेट प्रेसमा भने तपाईँहरूले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ, मोबाइल नम्बर रहेको छ 98578 54790 सम्पर्क गरेर छपाई सम्बन्धीका कुराहरू तपाईँहरूले जानकारी लिन सक्नुहुनेछ। ठिक छ, आउनुहोला है त कुराकानी गरौंला। तपाईँकोतिर मौसम के कस्तो छ जानकीजी? अब यति बेला भने हाम्रो साथीहरूले यहाँ कमेन्ट गर्नु भएको रहेछ, यहाँहरूलाई कमेन्ट वाचन गरौं अनि त्यसपछि तपाईँ हामी कुराकानी गरौंला है त। अनि प्रेमबर अधिकारी भन्नुहुन्छ यहाँले, आई एम फ्रम बौद्ध काठमाडौँ, सुपर हिट प्रोग्राम भन्नुभएको छ, आई एम फ्रम नै लेख्नु भएको होला पक्कै पनि, आई क्याम के लेख्नु भएको छ, ठिकै छ। यहाँले पनि सुनिराखेको जानकारी गराउनु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, मिठो माया मिठो सम्झना छ। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा, यहाँसँग कुराकानी गर्छौ अनि त्यसपछि तपाईँका कमेन्ट वाचन गरौंला। नमस्ते हजुर।
2: नमस्ते दादा।
1: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभनाम
2: घोराई 13 चन्द्र थापा मगर मौलाकोट भन्नु पर्छ है दादा।
1: घोराई कति भन्नुभयो?
2: घोराई 13 मौलाकोट चन्द्र थापा मगर।
1: घोराई 13 मौलाकोटबाट है?
2: हजुर।
1: चन्द्र मगर?
2: हजुर।
1: चन्द्रजी?
2: हजुर दादा।
1: सन्चै आरामै हुनुहुन्छ?
2: एकदमै आरामै भन्नुपर्छ, अनि हजुरहरू आरामै हुनुहुन्छ होला?
1: एकदम ठिक छ भन्नुभएको छ। के गरिराख्नु भएको छ, के गर्दै दिन बिताइराख्नु भएको छ आज?
2: आजको बसाइ चाहिँ बसाबस भइरहेकै छ भन्नुपर्छ है दादा, गर्मी छ, बस्ने लास्टै गर्मी छ।
1: ठिकै छ चन्द्रजी, आज कार्यक्रममा आउनु भएको छ, आज त अब तपाईँको

0: भन्नुपर्छ है, के गर्दै बसिराख्नु भएको छ त?
1: ए अब यतिखेर घाम लागेको छ, अब घरमै छु भन्नुपर्छ है दिदी।
0: ए ठिकै छ
2: हजुर। कुराकानी गर्दै हुनुहुन्थ्यो, के भन्दै हुनुहुन्छ चन्द्रजी?
1: हजुर दादा।
2: ल के भन्दै हुनुहुन्थ्यो फेरि सुनिहालौँ न त।
1: नै कुराकानी भइसक्यो दादा।
2: ल ठिकै छ, चन्द्रजीले के भन्दै हुनुहुन्थ्यो भनेर म फेरि एकैपल्ट सुनिहालौँ भनेर हो चन्द्रजी।
1: हजुर दादा।
2: अब हामी चाहिँ छुट्टिनु पर्ने हुन्छ, यति बेला अब साथीलाई सम्झना गर्नुहोस् है त।
1: ल हस् दादा। अनि दिदीलाई पनि धेरै धेरै धन्यवाद, तपाईँलाई अनि प्रदीप दाईलाई अनि मध्यपश्चिम सुनिदिने कार्यक्रम सुनिदिने नसुनिदिने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते दादा।
2: ओके बाबाई हाम्रो चन्द्रजी, यहाँसँग कुराकानी गऱ्यौँ, अब आउन सक्नुहुनेछ है, कुराकानी गरौँ ल तपाईँसँग पनि। हाम्रो फेसबुक पेजमा कमेन्ट गर्दा गर्दै बिचमा टेलिफोन उठाएको थिए दिल्लु एम फू राई हुनुहुन्छ, गुड आफ्टरनुन, नन मिस यु, के भन्नुभएको यहाँले सुनिराखेको जानकारी गराउनु भएको छ। यहाँको अन्तिममा चाहिँ मैले बुझ्न सकिनँ यो ठिकै छ दिलुजी, सुनिराखेको जानकारी गराउनु भए एकदम खुसी लाग्यो। अनि त्यसपछि सत्यकला इसरा भन्नुहुन्छ मिस यु अल भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मिठो माया मिठो सम्झना छ। अनि त्यसपछि थमन परियार भन्नुहुन्छ नमस्ते, नमस्कार नारायणजी, के छ खबर, सन्चै हुनुहुन्छ, म भारतको दिल्लीबाट सदा जस्तै आज पनि हजुरको कार्यक्रम सुन्दैछु, अब बज्ने गीत मार्फत सम्झनु पर्दा भन्नु लेख्न खोज्नु भएको होला, सम्झनु हजुरहरू दुवैजनामा मिठो सम्झना सँगै मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद, मिठो माया मिठो सम्झना छ है त। अनि करुण प्रिय केसी भन्नुहुन्छ मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट करुण प्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ, कार्यक्रम एकदमै राम्रो छ भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद है त, मिठो माया मिठो सम्झना छ। अझै मैले तपाईँहरूबाट एउटा आशा राखेको छु, के कुरा भने हाम्रो लाइभलाई सेयर गरेर धेरैमा धेरै पुर्याइदिनु हुनेछ भन्ने कुरा, पक्कै पनि यो काम गर्नुहुनेछ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित देशैभरि प्रसारित भइरहेको रेडियो मध्यपश्चिम एफएमबाट, रेडियो मध्यपश्चिमको प्रस्तुत रेडियो कार्यक्रम उकाली ओह्रालीको श्रृङ्खला होइन, रमाइलो यात्रा भइराखेको छ। अब भने तपाईँ टेलिफोन गर्न सक्नुहुनेछ, तपाईँको टेलिफोन पनि लिनेछ, कुराकानी गर्नेछौ। यति बेला अब हाम्रो जानकीजीको मुखारविन्दुबाट एउटा मिठो गीत सुन्छौ, अनि त्यसपछि पनि थप कुराकानी गर्नेछौ। जानकीजे एउटा गीत सुनिहालौ तपाईँको मुखारविन्दुबाट, अनि त्यसपछि भने सायद हामी यही नै अन्तिम गीत हुन सक्छ जस्तो लाग्छ, अलि समय सकिँदैछ, नेट काट्न लागेको छ, यति बेला सुरु गर्नुहोस् है त एउटा गीत।
0: ल हुन्छ।

0: साह्रै मिठो मिठो हाँस्यो देऊ बोली देऊ खोली मन पेटो होइन यस्तै हो साह्रै साह्रै सुनिन्थ्यो पुराना पुराना गीत संगीतहरू सुन्नुहुँदो रहेछ यहाँले धेरै भन्दा धेरै यहाँको प्रतिभाहरू सुनेका छौ आउँदो बसाईमा चाहिँ अब तपाईँको प्रतिभा सुन्ने विजेता हुने पालो तपाईँको आजको यो बसाईबाट भने अब हामी एकैछिनमा विदा हुनुपर्ने हुन्छ जानकीजी यहाँहरू जति पनि साथीहरू हुनुहुन्छ यहाँहरूलाई सम्झना गर्दै अब हामीले विदा माग्नुपर्ने हुन्छ के भन्न चाहनुहुन्छ त यहाँहरूसँग अब यहाँहरूबाट कुनै केही आशाहरू राख्नु भएको छ
1: हजुर जुन ठाउँबाट सुन्नुहुन्छ जहाँबाट सुन्नुहुन्छ सबैजनालाई धेरै धन्यवाद गर्मी छ भन्नुपर्छ जहाँ भए पनि जस्तो अवस्था भए पनि राम्रोसँग केयरफुल भएर काम गर्नुहोला कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद भन्दै बिदा हुन्छु
0: ठिकै छ अब भने म पनि विदा माग्नुपर्ने हुन्छ के गरिराख्नु भएको छ अब चाहिँ तपाईँको टेलिफोन मैले लिन सक्दैन बाहिर चाहिँ गर्मी साह्रै साह्रै गर्मी छ तपाईँहरू कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ कतै जाने क्रममा हुनुहुन्छ अथवा घोटालो जाने क्रममा हुनुहुन्छ भने अलि शीतलताको महसुस भयो भने मात्रै तपाईँहरू यो यात्रा गर्नुहोला यो कामहरू गर्नुहोला ठिक छ आजको यो बसाई आजको यो श्रृंखला जति श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो जहाँबाट सुन्दै हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मिठो माया मिठो सम्झना छ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुबाहरूलाई मिठो माया मिठो सम्झना छ है त हामीले सम्झिराखेका छौं अनि त्यसपछि आजको हाम्रो यस श्रृंखलाको प्रायोजकमा रहेको हिमालय अफसेट प्रेस र भिक्टोरिया ट्युसन सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मिठो माया मिठो सम्झना छ अनि त्यसपछि मलाई आजको यो दिनमा यो समय मलाई प्रविधि संयोजनबाट साथ दिनुहुने हाम्रो ह्यान्डसम सर प्रदीप अधिकारी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ आउँदो बसाईमा पनि यसै गरी साथ मिल्नेछ तपाईँसँग कुराकानी गर्न पाउनेछौ र आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुता नारायणजीसी पनि हाम्रो प्राविधिक मित्र प्रदीप अधिकारी र हाम्रो अतिथि जानकी मगर सँगसँगै आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ यो समय शुभ बितोस् शुभ रहोस् नमस्कार

0: चिन्ता मत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-585-683 र सम्पर्क मोबाइल नम्बर 98-4-79-25-700

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज
1: सुदूरपश्चिम
2: मध्य पश्चिम जान चेक यति बेला मध्याहको 12 बजेको छ।
3: लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर केही दिन कायमै रहने, भोलि मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना, बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी, आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुनसादीको भाव बढ़्यो, सुनतोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरान बीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर। पर्सीसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा तातो दिन तथा तातो लहर कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार भोलि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। पर्सी पश्चिम तराईका जिल्लाहरूमा तातो दिन रहनेछ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यो क्रम पर्सीसम्म नै रहने महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटौल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङमार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1,900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2,800 रूपियाँले घटेकोमा आज 1,900ले बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो। तनहु जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि चितवनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रूख छपान कार्य सम्पन्न भएको छ। आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितवनतर्फका सबै रूखहरूको छपान कार्य पूरा भइसकेको छ भने तनहुमा काम अझै चलिरहेको छ। प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकारमा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरूवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ। डिभिजन वन कार्यालयबाट रूख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र, बाढ़ीका कारण ताप्लेजुङ र पाँचथरमा 55 मेगावाट विद्युत अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू। तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जनौं संरचना रहेका छन्। अहिलेसम्म झण्डै 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढ़ाउने महानगरले जनाएको छ। वर्षा र बाढ़ीका कारण ताप्लेजुङ र पाँच थरको सीमाना भएर बग्ने खोलाबाट उत्पादन हुने 55 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढ़ीका कारण 25 मेगावाटको काबेली B1 सहित चारवटा आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढ़ीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका दुई र इन्द्रावती खोलाबाट उत्पादित दुई आयोजनाको विद्युत ठप्प भइरहेको अमरपुर सब स्टेशनले जनाएको छ। अरूण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट 10 मेगावाट रिडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढ़ीले बाँधस्थल इन्टेक पाइपलाइन विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महीनौदेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल झण्डै 1.5% घटेर 900 डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारेल झण्डै 92 डलर कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृंखला सुध्रिने संकेत गरेको छ। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोलीबीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 5:45 शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह एको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024का संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने। भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बोटवल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुन चाँदीको भाव बढ़्यो। सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरानबीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल 900 डलरमा कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर फेरि आउनेछौ।
2: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही डाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-8563-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
15: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
16: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
21: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक तथा झित्र मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 985-78-44-722, 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
11: मध्य पश्चिम ट्याङ चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। कल्याणमा अदुवा र हलेदोका रैथाने जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्यसहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो। कार्यक्रम अन्तर्गत अदुवाका 63 पहेँलो हलेदोको 105 तथा कालो हलेदोका 15 जम्रोप्लाज्मा परीक्षणका लागि रोपिएका छन्। उक्त परीक्षण मार्फत रैथाने जातहरूको संरक्षण तथा वृद्धि, उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूल क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिश योग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभयो। स्थानीय जात संरक्षण अनुसन्धानको महत्वपूर्ण पाटो भएको भन्दै उहाँले विभिन्न क्षेत्रबाट संकलित स्थानीय तथा रैथाने जातलाई वैज्ञानिक परीक्षण मार्फत मूल्याङ्कन गरिने बताउनुभयो। प्रारम्भिक चरणमा जर्मोप्लाज्मलाई रोपेर परीक्षण गरिन्छ। त्यस क्रममा बिरूवाको वृद्धि, उत्पादन, रोग प्रतिरोधात्मक क्षमता तथा स्थानीय वातावरणसँगको अनुकूल अवस्था अध्ययन गरिन्छ। प्रारम्भिक अनुसन्धानपछि उत्कृष्ट देखिएका अदुवा 17 र हलेदोका 30 जातलाई थप परीक्षणका लागि छनौट गरिएको पनि अनुसन्धान कार्यक्रमले जनाएको छ। त्यसपछि राम्रो नतिजा दिएका जातलाई सीबीटी अन्तर्गत विभिन्न अनुसन्धान स्टेशनमा पठाइने डाक्टर भण्डारीले बताउनुभयो। बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा च्यानचौर रानी सैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वार्ड नम्बर 3 र हुम्लाको खर्कुनाथ गाउँपालिकाले वार्ड नम्बर 2 भनेको छ। हुम्लाले उक्त क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। अदालतको फैसला लामो समयदेखि भोगचलन र तत्कालीन जिल्ला वन कार्यालयले गठन गरेको सामुदायिक वनको प्रमाणका आधारमा हुम्लाले उक्त क्षेत्र आफ्नो भएको दावी गरेको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले हुम्ला र बाजुरा सीमा क्षेत्र लामपाटा च्याचौ क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई आइतबार ध्यानाकर्षण गराउनु भएको थियो। सरकारले बाजुरा र हुम्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वार्ड नम्बर 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हिमुलाको खर्पुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दा बीच रानी सैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको हो। नापी विभागका अनुसार सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। उहाँका अनुसार उक्त समितिलाई कार्यशर्त टीओआर दिएपछि कति दिनभित्र प्रतिवेदन दिने भन्ने यकिन हुनेछ। समितिले उक्त विषयमा छलफल गरी समस्या समाधान गर्नेछ। उक्त समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक एकजना प्रतिनिधि सदस्य रहने जनाएको छ। गृह मन्त्रालयले छुट्टै टोली गठन गरेको छ। यसैबीच बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले पनि छुट्टै टोली गठन गरेको हो। गृह मन्त्रालयको सचिवको संयोजकत्वमा रहेको रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको आकस्मिक बैठकले आइतबार टोली गठन गरेको हो। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यसअघि सीमा विवादबारे घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली गठन गरिसकेको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफले जानकारी दिनुभयो।
तुलसीपुर उपमहानगरपालिका चारमा रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ। नेपाल भारत विकास सहयोग अन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो। भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालले लागत साझेदारीमा 4,24,38,000 रूपियाँको लागतमा शल्यक्रिया भवन निर्माण गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले परिसरमा निर्माण गरिएको भवनबाट शल्यक्रिया शुरू गर्नका लागि व्यवस्थापनको काम भइरहेको बताउनुभयो। निर्माण कम्पनीका इन्जिनियर विशाल केजीले समयमै निर्माण सम्पन्न गरी 2083 वैशाख 15 गते तुलसीपुर उपमहानगरपालिकालाई भवन हस्तान्तरण गरिएको बताउनुभयो। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट सहायक डाक्टर रंजित कुमार शाहले शल्यक्रिया भवन निर्माणसँगै आवश्यक उपकरण तथा प्राविधिक तयारी पूरा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिने बताउनुभयो। अस्पतालका सूचना अधिकारी बालाराम खड्काका अनुसार एक वर्षको अवधिमा मोतीबिन्दुको 2,444 र रेटिना कर्णिया तथा जल बिन्दु सम्बन्धी गरी 5,133 जनाको शल्यक्रिया गरिएको छ। उहाँका अनुसार स्थापनादेखि हालसम्म 43 लाख भन्दा बढ़ी सेवाग्राहीले सेवा लिएका छन्। विक्रमसम्म 2045 सालमा स्थापना भएको अस्पतालमा हालसम्म 2,65,000 शल्यक्रिया गरिएको छ। तीमध्ये 47,958 जनाको निशुल्क रूपमा आँखाको शल्यक्रिया गरिएको छ। लुम्बिनी प्रदेशका दाङ रोल्पा सल्यान प्युठान पूर्वी रूकुम सहित कर्णाली प्रदेशका पश्चिम रूकुम र सल्यानका नागरिकले यस अस्पतालबाट सेवा लिँदै आइरहेका छन्। वैशाख महिनामा मादक पदार्थ मापसे गरेर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। कोशी प्रदेशमा 2 जनाको ज्यान गएको छ भने मधेसमा 20 गाड़ी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। यसै गरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि 3 दुर्घटनामा 4 जना घाइते भएको प्रहरीले जनाएको छ। मापसे गरेर गाड़ी चलाउँदा दुर्घटनाको जोखिम बढ़दै गएको प्रहरीको भनाइरहेको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपल्ट न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9849987741
5: बजाज आरी फ्री सर्भिस क्याम्प
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
5: सर्भिस चार्जमा 50% छुट
2: इन्जिन आयलमा 18% छुट
5: टायर किन्दा 10% छुट
2: पाँच पूर्जामा 10% छुट
5: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
2: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
5: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
5: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825 63 9 19 सम्पर्क मोबाइल नम्बर 9867422656 97055 र 9182845955

को शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेनमा 5200 mAh तथा रेडमी ए सेभेन प्रोमा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।

0: 감히 넘어다니 시카리온 시카리
1: पुरे डायलेक्ट मलाई चाहियो
2: भीएफएक्स सिनेमास कोराही दस नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौं।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
5: स्वदेश तथा विदेशका फाइव स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू:
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू:
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 9841107090, 9841107090।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सभाको दिउँसो एक बजे बसेको आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिरहनु भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास, विज्ञान प्रविधि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याएको हो। मन्त्री परिषद बैठक आज बस्ने भएको छ। आज दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकका एजेण्डा बारे भने जानकारी गराइएको छैन। सल्यानमा अदुवा र हलोदका रैथानी जातका संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथानी अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्य सहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो। कार्यक्रम अन्तर्गत अदुवाका 63 पहेँलो हलेदोका 105 तथा कालो हलेदोका 15 जर्म प्लाज्मा परीक्षणका लागि रोपिएका छन्। उक्त परीक्षण मार्फत रैथाने जातहरूको संरक्षण तथा वृद्धि, उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूलन क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिश योग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यालयका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभयो। स्थानीय जात संरक्षण अनुसन्धानको महत्वपूर्ण पाटो भएको भन्दै उहाँले विभिन्न क्षेत्रबाट संकलित स्थानीय तथा रैथाने जातलाई वैज्ञानिक परीक्षण मार्फत मूल्याङ्कन गरिने बताउनुभयो। प्रारम्भिक चरणमा जर्म प्लाज्मालाई रोपेर परीक्षण गरिन्छ। त्यस क्रममा बिरूवाको वृद्धि, उत्पादन, रोग प्रतिरोधात्मक क्षमता तथा स्थानीय वातावरणसँगको अनुकूल अवस्था अध्ययन गरिन्छ। प्रारम्भिक अनुसन्धानपछि उत्कृष्ट देखिएका अदुवा 17 र हलेदोका 30 जातलाई थप परीक्षणका लागि छनौट गरिएको पनि अनुसन्धान कार्यक्रमले जनाएको छ। त्यसपछि राम्रो नतिजा दिएका जातलाई सीबीटी अन्तर्गत विभिन्न अनुसन्धान स्टेशनमा पठाइने डाक्टर भण्डारीले बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका 4 रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ। नेपाल भारत विकास सहयोग अन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो। भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,38,000 रूपियाँको लागतमा शल्यक्रिया भवन निर्माण गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले परिसरमा निर्माण गरिएको भवनबाट शल्यक्रिया सेवा शुरू गर्नका लागि व्यवस्थापनको काम भइरहेको बताउनुभयो। निर्माण कम्पनीका इन्जिनियर विशाल केसीले समयमै निर्माण सम्पन्न गरी 2083 वैशाख 15 तुलसीपुर उपमहानगरपालिकालाई भवन हस्तान्तरण गरिएको बताउनुभयो। अस्पतालका मेडिकल सुपरिन्टेण्ड सहायक प्राध्यापक डाक्टर रंजित कुमार शाहले शल्यक्रिया भवन निर्माणसँगै आवश्यक उपकरण तथा प्राविधिक तयारी पूरा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिने पनि बताउनुभयो। अस्पतालका सूचना अधिकारी बालाराम खड्काका अनुसार एक वर्षको अवधिमा मोतीबिन्दुको 2,444 र रेटिना कर्निया तथा जलविन्दु सम्बन्धी गरी 5,133 शल्यक्रिया गरिएको छ। उहाँका अनुसार स्थापनादेखि हालसम्म 43,00,000 भन्दा बढ़ी सेवाग्राहीले सेवा लिएका छन्। विक्रमसम्म 2045 सालमा स्थापना भएको अस्पतालमा हालसम्म 2,65,000 शल्यक्रिया गरिएको छ। तीमध्ये 47,958 जनाको निशुल्क रूपमा आँखाको शल्यक्रिया गरिएको छ। लुम्बिनी प्रदेशका दाङ, रोल्पा, सल्यान, प्युठान, पूर्वी रूकुम सहित कर्णाली प्रदेशका पश्चिम रूकुम र सल्यानका नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन्। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराहिदाङ।
1: फोन नम्बर 082-560-7788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98-28-24-072।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825। सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
4: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
4: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
4: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ मा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: सीता के भयो तिमलाई? गुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डा छोर्नी मुवागीले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौं ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यति ठूलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाई लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साँझ कोटका गणेश बहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखिएको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्धचित्तका दाना प्रतिमाला 5,000 देखि 5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्धचित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर, अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्च मार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रीट अफ हर्मुज जलमार्ग पुनः खोल्ने विषय सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा द्वन्द्व शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निक्केई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर. मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्. गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्. राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ. हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो. मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेलले सरकारको अनुरोध. प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने. 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न. 47 प्रक्रिया नै शुरू गरेनन्. 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक. अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग. अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट. जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो. र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए.
7: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
8: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
9: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्टनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
7: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
7: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
12: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-65-2018
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ. नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्.
14: मम्मी दाँत दुख्यो.
15: मम्मी मेरो दाँत बाङ्गो आयो. साथीहरू सधैँ जिस्काइरहन्छन्. स्कुलमा जान लाज लाग्ने भइसक्यो.
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या.
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि. लौ हिँड.
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला.
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ.
18: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है. बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल.
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै.
20: सम्पर्क फोन नम्बर 082-85-90-222.
21: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ. रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश.
13: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
0: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
20: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
20: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
0: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
20: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
0: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
20: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
22: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
23: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
23: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
23: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
11: छाती, दम, निमोनिया, खोकी, छेरोग,
23: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
23: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
23: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
23: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
23: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि सरवान शक्ति जाँच गरी मेसिन राख्ने,
23: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
23: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
27: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-1196 र मोबाइल नम्बर 98-478-26001।

0: नमस्कार, आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। प्राविधिक साथी प्रदीप अधिकारीसँगै म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेख बेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
1: आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। पिपल बोटे दाई नाम गरेको भाका, बसन्त थापा, तेजस रेग्मी, पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको शुभारम्भमा। निकै नै मिठो भाका रहेको छ, पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भने पूर्ण विश्वासका साथ यो भाका तपाईँको माझमा राख्न चाहन्छौ। स्वीकार्नुहोस्।

0: निकै नै मिठो भाका राखेको थिए पिपल बोटे दाई नाम गरेको भाका बसन्त थापा तेजस्वी रेग्मी पूर्णकला विष्टी र सुभाष खत्रीको स्वरमा सजिएको भाका निकै नै मिठो भाका राखेको थिए बसन्त थापाकै शब्द संगीतमा रहेको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यसकारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। मनुङ कोटैमा नाम गरेको भाका बद्री सापकोटा र शान्तिश्री परियारको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। शब्द संगीत रहेको छ बद्री सापकोटाको, यति बेला निकै नै मिठो भाका स्वीकार्नुहोस्।

नेगेटिभ मिठो भाका राखेका थियौं बद्री सापकोटा र शान्ति श्री परियारको स्वरमा सजिएको भाका। यति बेला मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र प्रदीप अधिकारी। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौ। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। लेख बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। धागो र चंगा नाम गरेको भाका खेमसेन्सुरी र दीपिका बयम्बू मगरको स्वरमा सजिएको भाका निकै रमाइलो भाका रहेको छ। यति बेला तपाईँको माझमा स्वीकार्नुहोस्।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र? समयमा नसारेको खेती खलो न संसारको बन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: नि मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

0: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझ मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौं। कार्यक्रम लेख बेसीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेख बेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेख बेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बुकी फूल भिरैमा नाम गरेको भाका टेक बिसी र समीक्षा अधिकारीको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। यो भाकाको शब्द संगीत रहेको छ ऋषि खड्काको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाएका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477977
8: र 98578309।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
12: फोन 562-5221।
9: सम्पर्क मोबाइल
11: 98578-32819
13: र 98578-32223।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
15: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
14: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
15: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, जान।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
8: बजाज आरी फ्री सर्भिस क्याम्प।
19: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
8: सर्भिस चार्जमा 50% छुट,
19: इन्जिन आयलमा 18% छुट,
8: टायर किन्दा 10% छुट,
19: पाँच पूर्जामा 10% छुट।
8: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
19: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गते सम्म रहनेछ।
8: सुनेर हैन हेरेर पत्याऊ, बजाज स्पेयर पार्ट्स को पिंक स्टिकर हेरेर जिन्युन हो कि हैन छुट्याऊ।
13: थप जानकारी को लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
20: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
19: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
21: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: दिउँसो 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार, विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। यस्तै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई प्रदेशको रूपान्तरणकारी कार्यक्रममा रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ। प्रदेश सरकारका काम कार्यवाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन हाल कायम रहेका 12 मन्त्रालयहरूको पुनर्संरचना गरी 2083 साउन 1 गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषितर्फ बाली वस्तु विशेष सघन व्यवसायिक क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने, सरकारी सहुलियतमा सबै कृषकको समान पहुँचको नीति लिइन र प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने उल्लेख गरिएको छ। प्रदेशलाई प्रांगारिक प्रदेशको रूपमा विकास गर्न, अर्गानिक खेतीलाई प्रोत्साहन गर्न एक पालिका एक अर्गानीकरण रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिने उल्लेख गरिएको छ। कपिलवस्तु जिल्लामा प्रादेशिक बागवानी स्रोत केन्द्र स्थापना गरिने, प्रादेशिक स्रोत केन्द्रका रूपमा अर्घाखाँचीमा बाख्रा स्रोत केन्द्र, गुल्मीमा पहाड़ी फलफूल स्रोत केन्द्र, प्युठानमा तरकारी बिउ स्रोत केन्द्र र रूकुम पूर्वमा आलु बिउ स्रोत केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने उल्लेख गरिएको छ। घोराई स्थित संजीवनी टिचिङ हस्पिटलले स्थानीय थारू समुदायसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालले स्थानीय समुदायसँग सम्बन्ध विस्तार, अस्पतालका सेवा सुविधा बारे जानकारी गराउने तथा समुदायका सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा थारू समुदायका अगुवा, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा करिब 50 सहभागीहरूको अस्पतालको ओपीडी, विभिन्न उपचार कक्ष, सेवा प्रवाह प्रणाली तथा अन्य विभागहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। कार्यक्रममा संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकारी दीपक रोकाले अस्पतालको विकास र उन्नयनमा थारू समुदायले पनि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकारी रोकाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत देशभरका सूचीकृत सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूबाट हिमोडायलासिस सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिनुभयो। अस्पतालका निवृत्त मेडिकल डाइरेक्टर डाक्टर वाचस्पति सुवेदीले दाङ तथा आसपासका जिल्लाका बिरामीहरूले अब सुविधा सम्पन्न यस अस्पतालबाट विशेष स्वास्थ्य सेवा लिन सक्ने उल्लेख गर्दै निकट भविष्यमै न्यूरोलोजी, कार्डियोलोजी र युरोलोजी लगायतका सुपर स्पेशियालिटी सेवा समेत सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 निर्माण अवधि तय गरिएको यो आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार कामलाई तीव्रता दिएको जानकारी दिनुभयो। सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा रक्सेट तथा भीर संरक्षण सम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ। पैदल यात्रीका लागि रक्सेटभित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्था समेत गरिनेछ। आयोजनाको प्रारम्भिक लागत अनुमान करिब 10 अर्ब रूपियाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्बमा सम्झौता गरिएको छ। र बारा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा च्याचौर रानीसैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वार्ड नम्बर 3 र हुम्लाको खरपुनाथ गाउँपालिकाले वार्ड नम्बर 2 भनेका छन्। हुम्लाले उक्त क्षेत्र अदालतको फैसला लामो समयदेखि भोक्सलन र तत्कालीन जिल्ला वन कार्यालयले गठन गरेको सामुदायिक वनको प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले हुम्ला र बाजुरा सीमा क्षेत्र लामपाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई आइतबार ध्यानाकर्षण गराउनु भएको थियो। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त समिति गठन गरेको जनाएको छ। उक्त समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक एक जना प्रतिनिधि सदस्य रहने जनाएको छ। यसैबीच बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले पनि छुट्टै टोली गठन गरेको छ। गृह मन्त्रालयको सचिवको संयोजकत्वमा रहेको रक्षा टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। हवस् त, दिउँसो 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
4: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
3: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एकसाथ।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98577175046।

नमस्कार आवाज इनका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जमका भेटमा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भेट सोमबार यसै समय अर्थात अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलसकै व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईहरूसँगको कुराकानी र तपाईहरूकी प्रतिभालाई हामीले स्थान दिनेछौ। गीत गजल मुक्तक फावना शायरी क्याटकेस र अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-8652 टेलिफोन नम्बर डायल गरेर अवधि गर्नुहोस्। हाम कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो सांगीतिक आवाजबाट।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जम्का फेटमा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब दोपहरको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्त फाबुना शायरी कार्यकृषि र अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ। साथी रहनु भयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला पनि मिठो सांगीतिक आवाज फेरि पनि प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौँ है। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम झुम्का फिटमा छौँ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioMP.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आजको श्रृंखलामा गीतको जुलमुक्त भावना शायरी क्यारिकेचर अभिनी तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। हजुरहरू जोडिनु भयो भने पक्कै पनि तपाईँहरूसँगको मिठो कुराकानी र साथसाथै तपाईँहरूकै प्रतिभालाई चाहिँ स्थान दिनेछौँ। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा हामीले प्रस्तुत गर्छौँ। त्यस पछाडि आउने नै छौँ, सुनेको होला।

एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका फेटमा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार फ्रीबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा चाहिँ सोमबार श्रृंखलामा आउने गर्दछ। 4 बजेको मध्यपश्चिम हाइलाइट के व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। सहभागी साथी आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ। यदि आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा। आज मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार
1: दिदी। नमस्ते।
0: नमस्कार। शुभ नाम?
1: म घोराइतेर चन्द्र थापा मगर मौलाकोटदेखि भन्नुपर्छ है दिदी।
0: चन्द्र थापा मगर आउनुभयो है?
1: हजुर एकदमै।
0: चन्द्रजी सन्चो हुनुहुन्छ?
1: हजुर एकदमै आरामै छु। हजुर पनि आरामै हुनुहुन्छ होला है?
0: एकदम हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो चन्द्रजीले? घरमै हुनुहुन्छ। एकदमै धेरै गर्मी छ, बाहिरतिर पनि कता जानु है?
1: हजुर मस्तै गर्मीले सताइसकेको छ धेरै नै।
0: एकदम धेरै गाह्रो छ। आजभोलि चाहिँ एकदम धेरै चर्को चर्को चाहिँ घाम लागिरहेको छ। आफ्नो ख्याल पनि गर्नुहोला। आज के सुनाउनुहुन्छ हाम्रो चन्द्रजीले?
1: म एउटा गीत सुनाइदिन्छु हुन्छ दिदी?
0: हजुर गर्नुहोस्।
1: रानी मन माया देख्दा मनै कस्तो भो, देख्दा मनै कस्तो भो, सपनीमै हेर्दा पनि दिपनी जस्तो भो, आज मनको कुरा भन्ने पर्ने हो, तिमीलाई मन पर्यो आमै दिल बस्यो, कस्तो गर्ने हो तिमीलाई मन पर्यो आमै दिल बस्यो, कस्तो गर्ने हो।
0: एकदमै मिठो गीत गाउनुभयो, सुनिराखो लाग्ने जस्तो। आगामी दिनहरूमा पनि आउँदै गर्नुहोला भन्ने छुट्टिनुपर्छ। आफ्नो सङ्गसाथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम हजुरलाई अनि प्रदीप दाईलाई धेरै धेरै धन्यवाद। अनि यो सम्पूर्ण मध्यपश्चिम कार्यक्रम सुन्ने नसुन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु दिदी। नमस्ते।
0: अस्टियो नमस्कार। सम्झनु भएको थियो चन्द्र थापा मगर खोलाइतिरबाट फन्दै हुनुहुन्थ्यो। एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब पालो तपाईँको सही 082-5508-54 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। आजको श्रृंखलामा चाहिँ तपाईँलाई मन परेको प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। गीत गजल मुक्तको भावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रतिभा अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ। साथी रहनुभयो भने पक्कै पनि हामी कुराकानी जोड्नेछौ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम झम्का फेटमा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डाकी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। तपाईँहरूको माझमा चाहिँ अब कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौँ। छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले तीनजनासम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु र सहभागिता जनाएर आफूलाई मन परेको प्रतिभा सुनाउने साथीलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबुझ्न भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 9841170909 9841170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
9: मध्यपश्चिम चाङ च्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 974
9: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच्ने मिति एजेट 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी
2: बजाज आरी फ्री सर्भिस क्याम्प।
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
2: सर्भिस चार्जमा 50% छुट,
3: इन्जिन आयलमा 18% छुट,
2: टायर किन्दा 10% छुट,
3: पाठ पूर्जामा 10% छुट।
2: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
3: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
2: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
2: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चोक, घोराही दाङ।
5: सम्पर्क फोन नम्बर 082-5563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
6: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
7: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
6: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
7: यातायातको सुविधा भएको,
6: स्वच्छ खाने पानीको व्यवस्था भएको
7: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
6: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: now eat like pro.
1: Rasi Thapa from True and Prasad. Chayat ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदै छ परिवार एक साथ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
3: हीरा काट्ने हीरै मा राखे।
4: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4।

0: नपास गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरू

0: किपाड 6683 र सम्पर्क मोबाइल नम्बर 9847525700।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
2: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
9: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: अन्य सेवाहरू,
4: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082560694, सम्पर्क मोबाइल नम्बरहरू 98578030145, 98478030153 र 98649194।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
6: डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू,
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
6: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
13: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
14: बिरामी जाँच्ने मिति 8 जेष्ठ 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर।

0: भोराही चौदह बाल मंदिर चोक दाङ। संपर्क फोन नंबर 9847571193 र 9818890028।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेम का साथ में मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसार राम्रो व्यवस्था भएको
1: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
7: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-5-91-101 591-102 591-103 591-104 र 591-105
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825
10: होइन भाइला लखर लखर कहाँ हिँडिस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-4-98-87-741
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
14: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
14: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
13: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
14: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बोडा मगरसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiompi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेश सेवामा पेश कृषि पर्यटन पूर्वाधार विकास रोजगार शिक्षा स्वास्थ्य तथा सुशासनलाई प्राथमिकता।
1: दाङमा पहिलो पटक 3 दिने मह महोत्सव गरिँदै महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्य।
0: सम्झौता कार्यान्वयन नभएको भन्दै बंगला चुलीका चुनढुङ्गा खानी पीड़ित स्थानीय बासिन्दाहरू आन्दोलित। आजदेखि खानी तथा त्यस क्षेत्रमा सञ्चालन हुने ट्रिपर अनिश्चितकालका लागि बन्द।
1: र तुल्सीपुरमा रहेको राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन हस्तान्तरण, आँखा उपचारमा सहजता आउने अपेक्षा।
0: अब खबर विस्तारमा।
1: कृषि पर्यटन पूर्वाधार विकास रोजगार शिक्षा स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम ल्याइएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई प्रदेशको रूपान्तरणकारी कार्यक्रमका रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभएको छ। कृषितर्फ बाले वस्तु विशेष सघन व्यावसायिक क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने, सरकारी सहुलियतमा सबै कृषकको समान पहुँचको नीति लिइने र प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
2: कृषिको आधुनिकीकरण, आन्तरिकीकरण, व्यावसायिकरण तथा बजारीकरण मार्फत तुलनात्मक लाभ एवं प्रतिस्पर्धात्मक क्षमताका बाली वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रोत्साहन गरिनेछ। एकीकृत कृषि तथा सिंचाई विकास कार्यक्रम मार्फत सिंचित क्षेत्रको विस्तार गर्दै बसन्ते बालीलाई समेत प्रवर्धन गरी बाली सघनता वृद्धि गरिनेछ। उच्च सम्भावना भएका कृषि बाली तथा वस्तुहरूको पहिचान गरी उत्पादन प्रशोधन मूल्य अभिवृद्धि र बजारीकरणलाई एकीकृत रूपमा विकास गर्ने गरी बाली वस्तु विशेष सघन व्यावसायिक क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनेछ। कृषि अनुदान प्रदेशलाई प्रांगारिक प्रदेशको रूपमा विकास गर्न अर्ग्यानिक खेतीलाई प्रोत्साहन गरिनेछ। मानव स्वास्थ्य र पोषण सुरक्षा प्रवर्धनको लागि स्थानीय तहसँगको सहकार्य र समन्वयमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिनेछ। जैविक मल, झोल मल, गोठे मल, गण्यौली मल उत्पादन गर्ने कृषक कृषि समूह, कृषि सहकारी र गौशालाहरूसँग सहकार्य गरिनेछ।
1: सीमान्तकृत विपन्न, मुक्त कमैया, मुक्त कमलहरी, भूमिहीन, दलित लगायतका समुदायको जीवनस्तर सुधार गर्न रोजगारी तथा आय आर्जन अभिवृद्धिमा सहयोग कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश स्थित हुलाकी मार्ग आसपासका क्षेत्रमा मासु र दुग्धजन्य उत्पादन वृद्धिका लागि भैंसी प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने विषय पनि नीति तथा कार्यक्रममा परेको छ।
2: उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई प्रदेशको रूपान्तरणकारी कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवा र देशभित्रै उद्यम गर्न इच्छुक व्यक्तिहरूलाई स्टार्टअप अफ नवप्रवर्धन र उद्यमशीलताका कार्यक्रमहरूमा प्रोत्साहन गरिनेछ। साथै उद्यम विकास कोषको विस्तार मार्फत बिउ पुँजी कर्जाको सहज उपलब्धता र सुरक्षा ब्याज सहुलियत लगायतका कार्यहरू प्राथमिकताका साथ सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गरिनेछ। प्रदेश स्तरका उत्कृष्ट उद्यमीहरूलाई सम्मान गर्ने व्यवस्था मिलाइनेछ। लुम्बिनीका महिला उद्यमशीलतामा पहिलाको मर्मलाई आत्मसात गर्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम सिपयुक्त तथा आत्मनिर्भर बनाउन स्थानीय तह समेतको सहकार्यमा महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
1: प्रदेश सरकारमा काम कार्यवाहीलाई चुस्त मितव्ययी र प्रभावकारी बनाउन हाल कायम रहेका 12 मन्त्रालयको पुनर्संरचना गरी 2083 साउन 1 मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै काली गण्डकी करिडोर, मध्य पहाड़ी लोकमार्ग, मदन भण्डारी राजमार्ग, सालझुण्डी सन्धिखर्क धोरपाटन सड़क, गोरूसिंगे सन्धिखर्क सड़क, दाङ प्युठान सड़क, चकचके रोल्पा सड़क, शहीद मार्ग र पूर्व पश्चिम राजमार्गको स्तर उन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै पर्यटनलाई लुम्बिनीमा आकर्षित गरी बसाई अवधि लम्ब्याउन, उनीहरूको खर्च बढ़ाउन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचार प्रसार गर्नुका साथै पर्यटकीय पूर्वाधार विकास गर्ने कार्यलाई जोड़ दिने नीति तथा कार्यक्रममा उल्लेख छ।
2: स्थानीय समुदायको सक्रिय सहभागिता, स्वामित्व र लाभ सुनिश्चित गर्दै समुदायमा आधारित पर्यटनको सीबीटी विकास तथा प्रवर्धन गर्ने नीति अवलम्बन गरिनेछ। ग्रामीण क्षेत्रको संस्कृति र जीवनशैलीलाई पर्यटनसँग जोड्न, स्वरोजगारका क्षेत्र बढ़ाउन तथा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न होमस्टेलाई प्रोत्साहन गरिनेछ।
1: कोइलाबासदेखि गोरक्ष रत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथको रूपमा विकास गरिने र लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथको प्रवर्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक तथा अन्य संरचना विकास गरी प्राविधिक उच्च शिक्षाको उत्कृष्ट केन्द्रको रूपमा कायम गरिने र उक्त विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गरी संचालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक मह महोत्सव 2083 हुने भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राविधिक सहयोगमा यही जेठ 13, 14 र 15 3 महोत्सव हुन लागेको हो। महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीले जानकारी दिनुभएको छ। जिल्लामा पहिलो पटक आयोजना गर्न थालिएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाई आदान प्रदानसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवका माध्यमबाट महको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको पहिचान स्थापित गर्न र व्यावसायिक प्रोत्साहनमा सहयोग महोत्सव उपयोगी हुनेछ। महोत्सवमा मौरी पालन सम्बन्धी प्राविधिक जानकारी प्रदान गरिनुका साथै माहुरी पालनका क्षेत्रमा देखिएका चुनौती र सम्भावना बारे अन्तर्क्रिया तथा छलफल समेत गरिने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङका प्रमुख कोमल शाहीले बताउनुभयो। उहाँका अनुसार दाङमा 450 बढ़ी किसान व्यावसायिक रूपमा मौरी पालनमा जोड़िएको र वार्षिक रूपमा 315 टन मह उत्पादन गरेको बताउनुभयो। महोत्सवमा मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण, प्रविधिको प्रदर्शनी, बिक्री पनि गरिनेछ। आधुनिक घार, मह प्रशोधन सामग्री लगायतका सामग्री स्टलमा राखिनेछ। दाङमा सेरेना र मेलिफेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। मह महोत्सवको उद्घाटनका दिन घोराही बजारमा प्रभात फेरी कार्यक्रमको समेत आयोजना गरिएको माहुरी पालक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरि शर्माले जानकारी दिनुभएको छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सचिव सरस्वती सुवेदीले गर्नुभएको थियो।
1: तुलसीपुर उपमहानगरपालिका चारमा रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ। नेपाल भारत विकास सहयोग अन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो। भारतीय दूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,38,000 रूपियाँको लागतमा शल्यक्रिया भवन निर्माण गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले परिसरमा निर्माण गरिएको भवनबाट शल्यक्रिया सेवा शुरू गर्नका लागि व्यवस्थापनको काम भइरहेको बताउनुभयो। निर्माण कम्पनीका इन्जिनियर विशाल केसीले समयमै निर्माण सम्पन्न गरी 2083 वैशाख 15 गते तुलसीपुर उपमहानगरपालिकालाई भवन हस्तान्तरण गरिएको बताउनुभयो। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट सहायक प्राध्यापक डाक्टर रंजित कुमार शाहले शल्यक्रिया भवन निर्माणसँगै आवश्यक उपकरण तथा प्राविधिक तयारी पूरा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिने बताउनुभयो। अस्पतालका सूचना अधिकारी बालाराम खड्काका अनुसार एक वर्षको अवधिमा मोतीबिन्दुको 2,444 र रेटिना कर्निया र जलबिन्दु सम्बन्धी गरी 5,133 जनाको शल्यक्रिया गरिएको छ। उहाँका अनुसार स्थापनादेखि हालसम्म 43,00,000 भन्दा बढ़ी सेवाग्राहीले सेवा लिएका छन्। विक्रम सम्बत 2045 सालमा स्थापना भएको अस्पतालमा हालसम्म 2,65,000 शल्यक्रिया गरिएको छ। ती मध्ये 47,958 जनाको निशुल्क रूपमा आँखाको शल्यक्रिया गरिएको छ। लुम्बिनी प्रदेशका दाङ, रोल्पा, सल्यान, प्युठान, पूर्वी रूकुम सहित कर्णाली प्रदेशका पश्चिम रूकुम र सल्यानका नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन्।
0: दाङको बंगला चुलीका खानी पीड़ित स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। स्थानीय तह, टिपर व्यवसायी र पीड़ित स्थानीय बीच भएको सम्झौता लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले आजदेखि खानी क्षेत्रमा सञ्चालन हुने टिपर अनिश्चितकालका लागि बन्द गर्दै थप आन्दोलित भएका हुन्। विगतमा भएका सहमति तत्काल कार्यान्वयन हुनुपर्ने माग सहित पीड़ित स्थानीयहरू आन्दोलित भएका हुन्। बंगलाचुली गाउँपालिका चार जुम्ले पानी स्थित 1 किलोमिटर कच्ची सड़क खण्ड कालो पत्रे गर्ने सम्झौता भएको 5 महिनासम्म कुनै प्रक्रिया अगाडि नबढ़ेको भन्दै आन्दोलन गर्नुको विकल्प नरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्। सो क्षेत्रमा कालो पत्रे गर्नका लागि गत पुस 4 गते स्थानीय जनता, सरकारवाला, स्थानीय निकाय, खानी र ट्रिपर व्यवसाय बीच सहमति भएको थियो। सबै पक्षको सहमति अनुसार 2082 फागुन मसान्तसम्म सड़क कालोपत्री गरिसक्ने भनिए तापनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ़न नसकेको स्थानीय बासिन्दाको गुनासो छ। जुम्लेपानीका स्थानीयवासी टंकु भण्डारीको अध्यक्षतामा आज भएको भेलाले चुनडुंगा उत्खनन र ढुवानीमा का क्रियाकलापबाट धूलो, ध्वनि लगायत अन्य वातावरणीय प्रदूषणबाट स्थानीयहरू प्रत्यक्ष प्रभावित भएको भन्दै ट्रिपर सञ्चालन रोक तथा उत्खननमा रोक लगाइएको र सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ। साथै भेलाले पूर्व निर्धारित निर्णयहरू कार्यान्वयन नभएको भन्दै थप संघर्षका कार्यक्रम पनि अगाडि बढ़ाएका छन्। पीड़ित स्थानीय बासिन्दाहरूले भेलाबाट पारित भएका संघर्षका कार्यक्रम अन्तर्गत सहमति कार्यान्वयनको माग गर्दै बंगलाचुली गाउँपालिका अगाडि प्रदर्शन गरेका छन्। पीड़ित स्थानीयसँग भेट गर्दै बंगलाचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले पालिकाभित्र रहेका खानी प्रत्यक्ष रूपमा संघीय सरकारसँग लिंक हुने र स्थानीय सरकारले उत्खननका लागि अनुमति नदिएको बताउनुभयो। पीड़ित स्थानीयहरूले बंगलाचुली गाउँपालिका चारमा रहेको तापा खानी, बंगलाचुली तीनमा रहेको थारा खानी र बंगलाचुली छमा रहेको तिमिली खानीमा पुगेर तत्काल चुनडुंगा उत्खनन कार्य बन्द गरी विगतमा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन्।
1: सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्य सहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो। कार्यक्रम अन्तर्गत अदुवाका 63 पहेँलो हलेदोका 105 तथा कालो हलेदोका 15 15 जर्म प्लाज्मा परीक्षणका लागि रोपिएका छन्। उक्त परीक्षण मार्फत रैथाने जातहरूको संरक्षण तथा वृद्धि उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूलन क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिस योग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभयो। स्थानीय जात संरक्षण अनुसन्धानको महत्वपूर्ण पाटो भएको भन्दै उहाँले विभिन्न क्षेत्रबाट संकलित स्थानीय तथा रैथाने जातलाई वैज्ञानिक परीक्षण मार्फत मूल्याङ्कन गरिने बताउनुभयो। प्रारम्भिक चरणमा जर्म प्लाज्मालाई रोपेर परीक्षण गरिन्छ। त्यस क्रममा बिरूवाको वृद्धि उत्पादन रोग प्रतिरोधात्मक क्षमता तथा स्थानीय वातावरणसँगको अनुकूलन अवस्था अध्ययन गरिन्छ। प्रारम्भिक अनुसन्धानपछि उत्कृष्ट देखिएका अदुवाका 17 र हलेदोका 30 जातलाई थप परीक्षणका लागि छनौट गरिएको पनि अनुसन्धान कार्यक्रमले जनाएको छ। त्यसपछि राम्रो नतिजा आएमा जातलाई सीबीटी अन्तर्गत विभिन्न अनुसन्धान स्टेशनमा पठाइने डाक्टर भण्डारीले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा तथा कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्तागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार वितरण विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै कुनै पनि काम शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ।
1: सरकारले सहकारीको व्यथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको बताउनु भएको छ। प्रवक्ता पोखरेलका अनुसार सरकारले धानको न्यूनतम समर्थन मूल्य समेत तोकेको छ। मोटो धानको न्यूनतम समर्थन मूल्य 3660 र मध्यम धानको समर्थन मूल्य 3860 रूपियाँ प्रति क्विन्टल तोकिएको छ। यस्तै गरी सरकारले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन चेलिमे केरूङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गर्ने निर्णय समेत गरेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतको तेलंगना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक लूबाट कम्तीमा 16 जनाको मृत्यु भएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भोपाल पल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको मृत्यु भएको छ। बार गर्ल अर्बन कमी करीमनगर र निजामाबादमा 3-3 जनाको मृत्यु भएको छ भने जोगु लाम्बा गढ़वाल रंगेली र सूर्यपेटमा 1-1 जनाको मृत्यु भएको खबरमा उल्लेख गरिएको छ। त्यहाँको मौसम विभागका अनुसार तेलंगानामा अधिकतम 46 डिग्री सेल्सियस भन्दा तापक्रम माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढ़ेको छ। त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोश भएर जमीनमा खसेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई समूहले अध्यक्ष र महासचिव विरूद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारण सभामा उपस्थित सबै प्रतिनिधिले सर्वसम्मत अस्वीकृत गरेको छ। नेपाल बुद्धिचाल महासंघको कार्य समितिले जेठ 10 बोलाएको विशेष साधारण सभामा 51% गणपूर्वक संख्या उपस्थित नभएपछि विधान अन्तर्गत दोस्रो पटक आह्वान गरिएको थियो। विशेष साधारण सभाको उद्घाटन सत्रमा बागमती प्रदेश सभासद एकालाल श्रेष्ठले प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघका प्रतिनिधि दिलजीत खन्नाको उपस्थिति रहेको थियो। राष्ट्रिय खेलकुद परिषदद्वारा स्वीकृत विधानको परिच्छेद 3:10 उपदफा 5 घमा व्यवस्था भए बमोजिम एक दिनको फरक गरी 11 गतेका लागि पुनः विशेष साधारण सभा आह्वान गरिएको थियो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 44% रहेको मौसम कार्यालयको प्रमुख श्री यारिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: लुम्बिनी प्रदेशको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश। कृषि पर्यटन पूर्वाधार विकास रोजगार शिक्षा स्वास्थ्य तथा सुशासनलाई प्राथमिकता।
1: दाङमा पहिलो पटक 3 दिने महोत्सव गरिँदै महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्य।
0: सम्झौता कार्यान्वयन नभएको भन्दै बंगला चोलीका चुनडुङ्गा खानी पीड़ित स्थानीय बासिन्दाहरू आन्दोलित। आजदेखि खानी तथा त्यस क्षेत्रमा सञ्चालन हुने ट्रिपर अनिश्चितकालका लागि बन्द।
1: र तुल्सीपुरमा रहेको राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन हस्तान्तरण, आँखा उपचारमा सहजता आउने अपेक्षा।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiompi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यु पिंकुली भन्को।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: हामी जन्मजात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
5: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाकवाका वाशिङटन डीसी जस्ट डब्लु बस। हेलो हेलो हेलो।
5: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एकसा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्श प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 0825 63 387, सम्पर्क मोबाइल नम्बर 98669 86303 र 98662 25183।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय वस्तुको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्य पश्चिम एकानब्बे थुप्लो चार मेगा हर्चमा कार्यक्रम विषय वस्तु सुन्दै हुनुहुन्छ र तपाईँ यो कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र यति बेला प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। यसै क्रममा आज हामीले कार्यक्रममा निम्ति आएका छौं रोल्पा नगरपालिका वडा नम्बर 5 जेतबाङ स्वास्थ्य चौकीका प्रमुख हुनुहुन्छ दिपेन्द्र केसीसँग। खास गरेर त्यहाँबाट हुने खास स्वास्थ्य सेवा लगायत उहाँहरूले गर्दै आएका काम लगायत विषयमा हामी केन्द्रित रहेर आजको बसाइमा कुराकानी गर्नेछौ। कार्यक्रम विषय बसमा स्वागत छ यहाँलाई।
1: धन्यवाद, नमस्कार।
0: जस्तो स्वास्थ्य सेवाको हिसाबले कुरा गर्दाखेरि रोल्पा नगरपालिका 5 जेतबाङका नागरिकहरूले सहज रूपमा पाउनु भएको छ, के छ अवस्था?
1: अब हामीले यसमा बेला बेलामा सेवाग्राहीहरूसँग अथवा चाहिँ हाम्रो जनप्रतिनिधिसँग त्यहाँको कर्मचारीसँग वडाको टिमसँग हामीले बेला बेलामा आफ्नै कोणबाट चाहिँ बुझिरहेका हुन्छौँ। अब आम नागरिकहरूले हाम्रो सेवाप्रति कतिको चाहिँ चासो छ अथवा सेवाप्रति कतिको सन्तुष्टि हुनुहुन्छ भन्ने कुराहरू हामीले बेला बेलामा मापन गरिरहेका हुन्छौँ। चाहे गाउँमा खेल्ने मान्छेहरूसँग होला, चाहे त्यहाँको अभिभावकसँग होला, चाहे त्यहाँको जनप्रतिनिधिसँग होला, हामीले चाहिँ डाइरेक्ट हाम्रो सेवा के छ भन्नुभन्दा पनि आफ्नै कोणले यसो नचिनेको जस्तो गरेर कहिले यता साइडमा गएको बेलामा हुन्छ मान्छेहरू, कोही बालबालिकाहरू बाटोमा भेटिरहेका हुन्छन्, कोही अभिभावकहरू भेटिरहेका हुन्छन्, यसो आफ्नै हिसाबले मैले चाहिँ के छ त सेवा, हाम्रो सेवाप्रति तपाईँहरूको चाहिँ गुनासोहरू के छ, हामीले दिएको सेवामा तपाईँहरू कतिको चित्त बुझाउनु भएको छ, यदि चित्त बुझेको छैन भने हामीलाई सल्लाह सुझाव दिनुहोस्, हामी कसरी चाहिँ अगाडि बढ्ने, हाम्रो सुझाव पेटिकाहरू हामीले राखेका छौँ। हामीसँग डाइरेक्ट रूपमा चाहिँ भन्न नसके तापनि अन्य अन्य कोणबाट पनि सेवाको विषयमा यदि चित्त बुझ्दो छैन भनेर पनि अथवा चाहिँ लिखित रूपमा अथवा चाहिँ मौखिक रूपमै पनि राख्न सक्नुहुन्छ भनेर हामीले बेला बेलामा गरिरहेका छौँ र सकभर हामीले स्वास्थ्य सेवालाई जसरी हुन्छ जनताको चाहिँ चित्त बुझ्ने गरी हामी अगाडि बढ़िरहेका छौँ र यो प्रतिबद्धता पनि हामी गर्न सक्छौँ कि हामी सबै साथीहरू चाहिँ जसरी हुन्छ स्वास्थ्यलाई राम्रो बनाउने, हाम्रो स्वास्थ्य संस्थाले कसरी राम्रो बनाउने र यहाँको जनताले कसैले कसरी चाहिँ सजिलै तरिकाले सेवा दिने भन्ने विषयमा नै हामी केन्द्रित छौँ। यसपालि पनि हामी यो रोल्पा नगरपालिका अन्तर्गतको वार्षिक समीक्षा भर्खर सम्पन्न भएको चाहिँ छ। यो सम्पन्नमा पनि हामी गत वर्ष पनि आफूलाई अब्बल ठान्दै सबैको साथ र सहयोगले गर्दा हामी द्वितीय स्थान हासिल गर्न सफल भएका थियौँ भने अहिले पनि विभिन्न किसिमका उच्च मापदण्डहरूलाई केलाएर हेर्ने बेलामा यसपालि पनि हामी सोही स्थानमा आउन चाहिँ सफल भएका छौँ। यहाँनिरदेखि हाम्रो सेवा चाहिँ आफूलाई पनि ठिकै जस्तो लागिरहेछ, हामीले दिइरहेका छौँ जस्तो लाग्छ र आम नागरिकले पनि अहिलेसम्म त्यस्तो यो भएन ऊ भएन भन्ने चाहिँ छैन। यदि भएको खण्डमा फेरि हामी यसलाई सुधार गरेर कसरी हुन्छ योजनाबद्ध तरिका लिएर चाहिँ हामी काम चाहिँ गर्नेछौँ।
0: अब जस्तो नागरिकहरू अहिले पनि पछिल्लो समय अहिले पनि विभिन्न धामी झाँक्रीको भर पर्ने र अस्पताल अथवा स्वास्थ्य चौकीसम्म नपुग्ने नागरिकहरू पनि हुनुहुन्छ। अब रोल्पामा यो स्वास्थ्य संस्थामा पुग्ने र आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ र त्यो उपचार लिन सकिन्छ भन्ने कतिको ज्ञान पुगेको?
1: हामीले चाहिँ के गरेका छौँ भने यो पहिले अलि पहिला अगाडि चाहिँ के हुन्थ्यो भनेपछि गाउँघरमा सुदेनहरू हुने, त्यसपछि चाहिँ अलि जान्ने बुझ्ने कहाँ उपचार गर्न जाने, झारफुक गर्न जाने, त्यसपछि उहाँहरूले पनि त्यही किसिमको चाहिँ एउटा सिप भएको कारणले गर्दा उहाँहरूले पनि उपचार गर्दै आइरहेको यो यथार्थ कुरो हो। अहिले पछिल्लो चरणमा त्यो बिस्तारै कम भए तापनि अझै पनि बालबालिकाहरूलाई सामान्य किसिमको रोग लाग्यो भने कोही कोही बालबालिकाहरू हामी कहाँ आउनुभन्दा अगाडि त्यहाँ चाहिँ जुन धामी हुनुहुन्छ, झाँक्री हुनुहुन्छ, उहाँहरूसम्म पुगेको हामीले चाहिँ देखेका चाहिँ छौँ। तर हाम्रो चाहिँ उद्देश्य के हो त भनेपछि हामी त्यहाँ बिल्कुल नजानुस् हामीले भन्न चाहिँ खोजेको होइन, तर पहिलो कुरा चाहिँ हामीलाई ध्यान दिनुहोस्, पहिलो कुरा स्वास्थ्यमा आउनुहोस्, त्यसपछि भएन भने अरू उपायहरू निकालौला, छलफल गरौँला, सधैँभरि त्यो कुराले मात्र पुग्दैन भनेर हामीले सम्झाइराखेका छौँ। र अलिकति के हुन्छ भनेपछि आम नागरिकको पनि के जनविश्वास छ भनेपछि एउटा मान्छेको मानसिक उपचार हो कि त्यहाँ गएपछि, होइन, मान्छेले जे विश्वास गर्यो अनि त्यही त्यो रोग लागेपछि यो गरेपछि ठिक हुन्छ भनेर मान्छेले विश्वास गरे नै ठिक भएको हो। अब समाजमा बोक्सी हुन्छ भनिन्छ, धामी हुन्छ भनिन्छ, झाँक्री हुन्छ भनिन्छ र त्यहाँ गइसकेपछि चाहिँ सन्चो हुन्छ भन्ने जो उहाँहरूको विश्वास भएको कारणले गर्दा उहाँहरूले सामान्य सत्तन्त्र मन्त्र गरिदिइसकेपछि उहाँहरूको मानसिक यो चाहिँ मेन्टली रूपमा चाहिँ उहाँहरूको सुधार हुन्छ र सन्चो भयो कि भन्ने चाहिँ उहाँहरूलाई चाहिँ एउटा भ्रमपूर्ण दिमागमा चाहिँ त्यो आएको हो, त्यो यथार्थ चाहिँ होइन, वैज्ञानिक कारण त कुनै छैन, तर पनि त्यो पनि एउटा ठिक छ, हामीले त्यसमा फेरि गर्नै हुँदैन भनेर बन्देज गराएका छैनौँ किनभने हामी समाजमा बस्ने मान्छे हौ, हामी दुर्गममा बस्ने मान्छेहरू, त्यसलाई पनि चाहिँ हामीले चाहिँ व्यवस्थित गर्ने ठिक छ। त्यहाँ आएका धामी जाहिरका आएका बिरामीलाई पनि हामीले के भनेका छौँ, अथवा उहाँहरूलाई पनि पुजारीहरूलाई पनि हामीले के भनेका छौँ भने, हाम्रा आम नागरिकहरू बिरामी भएर हजुरहरू कहाँ आइसकेपछि कम्तीमा पनि स्वास्थ्य संस्था पनि जानुपर्छ है भन्ने सन्देश दिनुहोस्। उहाँहरूलाई एकपल्ट हामीले ओरिएन्टेसन पनि गराइसकेका चाहिँ छौँ, बिरामी कहाँ त हामी कहाँ पनि आउनुहुन्छ र उहाँ कहाँ पनि जानुहुन्छ। यदि उहाँहरू कहाँ गएको बिरामीलाई चाहिँ एकपटक हामीलाई पनि भेट्ने भन्नुहोस् है, यहीँबाट सिधै घर नपठाइदिनु होला, घर जाने गरे तापनि यसो बुझाएर ठिक छ यो गर्दा गर्दै चाहिँ उपचार भएन अरू केही समस्या भइयो भने तुरन्तै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर उपचार गराउनु पर्छ है भनेर उहाँहरूलाई पनि हामीले परामर्श गरेका छौँ। र धामी झाँक्री मार्फत आएका बिरामीहरू पनि छन् हामी कहाँ, त्यसैले रुल्पा जिल्लामा अथवा चाहिँ हाम्रो रुल्पा जिल्लाको नगरपालिका 5 त्यो समस्या नभएको चाहिँ होइन, बिल्कुल चाहिँ सबै चाहिँ त्यसलाई चाहिँ बन्द गरिएको पनि होइन, सँगसँगै त्यो पनि चलिरहेछ र त्यसलाई पहिलेको भन्दा हामीले कम गर्न चाहिँ खोजिरहेछ, कम पनि भइरहेको चाहिँ छ। र यथार्थ कुरा हामीले भन्नुपर्दा मान्छेले विश्वास त्यतातिर गर्ने भएको कारणले गर्दा कोही फेरि सन्चो भए भनेर चाहिँ आएका इतिहासहरू पनि हामीसँग छन्। त्यसैले सन्चै हुन्छन् भने त्यसलाई हामीले बन्द गर्ने भन्नेमा हामी पक्षमा छौँ। हामी के हो त त्यसलाई व्यवस्थित गर्ने, त्यहाँ आएका बिरामीहरूलाई हामी कहाँ कसरी आउन सकिन्छ त्यो सजिलै बनाउने वातावरण हामी बनाइरहेछौँ र त्यो किसिमको चाहिँ भइरहेको चाहिँ छ अहिले।
0: अब यसका लागि सचेतनाका कार्यक्रमहरू हुन सक्छन्, स्वास्थ्य चौकीसम्म पुग्नुपर्छ अथवा यसमा भर पर्नु हुँदैन भन्ने त्यो सचेतनाका कार्यक्रमहरू अथवा अन्य कार्यक्रमहरू के छन्?
1: एकदमै सही विषय उठाउनु भयो यहाँले पनि। फेरि पनि हामीले हाम्रो स्वास्थ्य संस्थामा आएर बिरामीलाई चेक जाँच गरेर औषध दिने मात्रै काम गरेका छैनौँ हामीले। हामीले आम नागरिकले प्रबन्धनात्मक कार्यक्रम कसरी सुसज्जित बनाउन सकिन्छ, कसरी सचेतना फैलाउन सकिन्छ भनेर हामीले कोसिस चाहिँ गरिरहेका छौँ। हाम्रो स्वास्थ्य संस्था मार्फत चाहिँ 12 स्वास्थ्य आमा समूहहरू चाहिँ हुनुहुन्छ, उहाँहरूको प्रत्येक बैठकहरूमा हामी सकभर पुग्ने कोसिस चाहिँ गरिरहेका हुन्छौँ। एघात कहिले कसो फिल्ड भन्ने बेलामा चाहिँ हाम्रो चाहिँ त्यहाँ नपुग्न सकिएला, तर हामीले प्रत्येक पटकको मिटिङमा उहाँहरूको बैठकमा चाहिँ हामीले सहजीकरण गर्न खोजिरहेका छौँ। र हामीले त्यो बैठकमा अथवा त्यहाँको नागरिकहरूलाई हामीले चाहिँ प्रत्येक पटक नयाँ नयाँ विषयमा हामी छलफल गराउँछौँ भने हाम्रो काम भनेको स्वास्थ्य संस्थामा मात्र बसेर होइन, आम नागरिकलाई त्यो विषयमा हामीले उनीहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ जानकारी दियो भने आफै पनि कम हुन्छ नि, रोग लाग्न नदिनु भन्दा रोग लाग्न नदिनु नै बेटर हो। त्यसैले हामीले रोग लाग्न नदिने अथवा हाम्रो स्वास्थ्य संस्थामा आउने बिरामीको चापलाई कम गराउने दरलाई कम गराउनको लागि हामीले यो प्रबन्धनात्मक कार्यक्रमलाई नियमित कार्यक्रम सँगसँगै प्रबन्धनात्मक कार्यक्रमलाई हामीले पनि जोड दिएका छौँ र त्यो काम पनि चलिरहेका छ। र जसरी हुन्छ त्यो हाम्रो नागरिकलाई हाम्रो स्वास्थ्य संस्थाको सम्पर्कमा आएर सजिलै र सानो तरिकाले र सजिलै तरिकाले नागरिकलाई सेवा पाऊ र सामान्य रूपले हुने बिरामीलाई जटिलतिर नलिजाऊ भन्ने उद्देश्यले नै हामीले बढी यो सचेतनाका कार्यक्रमहरू चाहिँ गरेका चाहिँ छौँ।
0: अब जस्तो महिलाहरूमा अहिले घरमै बच्चा जन्म भने अथवा स्वास्थ्य चौकीसम्म पुग्ने त्यो जोखिम आफूले अहिले नबल्ने त्यस्तो अवस्था के छ?
1: त्यो पनि के छ भन्नुहुन्छ भने हाम्रो रोल्पा नगरपालिका 5 अथवा रोल्पा नगरपालिकाभित्र धेरै स्वास्थ्य संस्थाहरू अथवा वडाहरू पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका चाहिँ छन्, जस अन्तर्गत हाम्रो स्वास्थ्य चौकी वा हाम्रो वडा 5 वडा चाहिँ रुल्पा नगरपालिका 5 जेदबाङ योभन्दा अगाडि विगत 3 अगाडि नै हामीले पूर्ण संस्था गट सुटकेरी घोषणा चाहिँ गरिसकेका छौँ। त्यसैले पहिलेको जस्तो घरमै जन्माउने अतेरै गर्ने चाहिँ हुँदैन, किनभने हामीले त्यहाँ 13 प्रतिबद्धताहरू हामीले पारित गरेका छौँ। स्वास्थ्य संस्थामा सुटकेरी हुनुको लागि चाहिँ अथवा पूर्ण संस्थागत सुटकेरी हुने बेलामा 13 घोषणा पत्रहरू हामीले त्यहाँ जारी गरेर लागू गरिरहेका छौँ भनेपछि अहिले खासमा पहिलेको जस्तो घरै जन्माउने अतेरै गर्ने भन्ने चाहिँ छैन, तर अब एकाध मान्छेहरू भेट्टिने रहेछ। फेरि अब हामीले भन्दा भन्दै हामीले चाहिँ सम्झाउँदा सम्झाउँदै पनि अलिकति चाहिँ उहाँहरूको चेतनामा हामीले बुद्धिमा चाहिँ हामीले त्यो छर्लङ्ग पार्न नसके हो अथवा उहाँहरू त्यस्तै भएर हो, एक दुईजनामा चाहिँ अलिकति समस्या छ, अलिकति चाहिँ नबुझेको जस्तो चाहिँ गर्नुहुन्छ, घरै जन्माउने खोज्नेहरू पनि हुनुहुन्छ, नभएको चाहिँ होइन। तर हाम्रो चाहिँ ओडामा अहिलेसम्म त्यस्तो चाहिँ छैन। यो कामलाई कम गर्नको लागि हाम्रो समिति सरकार पनि त्यत्तिकै लाग्नु भएको चाहिँ छ, हामी कर्मचारी पनि पूर्ण रूपमा चाहिँ लागेका छौँ र सँगसँगै जनप्रतिनिधिको राम्रो चाहिँ साथ पाएका छौँ। उहाँहरूले पनि बेला बेलामा हामीले चाहिँ हामीले गरिसकेपछि हाम्रोबाट हामी असफल हुने भयो भने हामीले थाल्यौँ भनेपछि स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष आदरणीय नेतु बहादुर नेपालीज्यू स्वास्थ्यको लागि अति सधैँभरि गहन गर्ने चिन्ता गर्ने उहाँको चाहिँ विषय भनेको अरू क्षेत्रभन्दा हाम्रो स्वास्थ्य क्षेत्रमा अलिक बढी चासो दिएको मैले मान्छु र उहाँसँग चाहिँ फेरि छलफल हुन्छ र उहाँले पनि धेरै कुराहरूमा हामीले राहत उद्धार गर्नुभएको छ। यसरी नै चाहिँ हाम्रो चाहिँ चलिरहेको चाहिँ छ। भन्दा भन्दै पनि कोही कोही चाहिँ अलिकति नमान्ने खालको समाजमा चाहिँ हुनुहुने रहेछ, हामी धेरै सम्झाइसकेपछि पनि त्यस्तो घटनाहरू पनि भएको चाहिँ छ।
0: अब स्वास्थ्य चौकीमा अहिले पर्याप्त स्रोत साधन र जुन स्वास्थ्य चौकीबाट पाउनु पर्ने औषधिहरू पर्याप्त के छ अहिले?
1: अहिलेको अवस्था हेर्नुहुन्छ भने स्वास्थ्य संस्थाले हामीले स्वास्थ्य संस्थाको लेभलले जुन दिने सेवा हो त्यो हामी पूर्ण रूपमा चाहिँ दिन सफल भइरहेका छौँ र औषधिको दाँजोमा पनि सायद रोल्पा नगरपालिका मैले धेरै ठाउँहरू बुझेको छु, जिल्लाको सबै साथीहरूसँग मेरो सम्पर्क हुनुहुन्छ, स्वास्थ्य संस्थामा कति औषधिहरू छन्, कुन कुन प्रकारका औषधिहरू आउँछन् र कति मात्रामा औषधिहरू पर्याप्त मात्रामा छन् भनेर मैले उहाँहरूसँग बुझिरहेको हुन्छु। अन्य पालिकाका इन्चार्ज साथीहरूसँग पनि मेरो सम्पर्क भइरहेको हुन्छ, तर अन्य पालिका वा अन्य संस्थाहरूमा भन्दा हाम्रो नगरपालिका वा हाम्रो स्वास्थ्य संस्थामा औषधिहरू पर्याप्त मात्रामा भएको चाहिँ बुझिन्छ। नागरिकहरूले चाहिँ पाउने जुन औषधि छ त्यो औषधि एक दुई दिन बाहेक एकाध कोही कोही औषधिहरू नआउन सक्छ, त्यो स्वाभाविक कुरा हो जो हाम्रो क्षेत्रभन्दा बाहिरको कुराहरू। तर नेपाली नागरिकले अर्थात् चाहिँ जुन स्वास्थ्य संस्थाबाट उपलब्ध हुने औषधिहरू छन् यो औषधिहरू पर्याप्त मात्रामा हामीले चाहिँ हाम्रो नागरिकलाई दिन चाहिँ सफल भएको छौँ र यसको लागि नगरपालिकाले पनि त्यो किसिमको पहलहरू चाहिँ गरिराख्नु भएको छ। किनभने चाहिँ हामीले अहिले पहिला चाहिँ हातले चाहिँ माग फार्महरू बनाउने औषधि यति चाहियो उति चाहियो भन्ने चाहिँ सिस्टम थियो भने अहिले त्यसलाई हामी चाहिँ छोडेर हामी चाहिँ इन्टरनेटको माध्यमबाट हामीले सजिलै अहिले मलाई औषधि यहाँ चाहिएको छ भने आज नै मैले अर्डर गरेर उहाँ रेडी गर्ने व्यवस्था चाहिँ छ। इलेमा सिस्टम हामीले चलाएका छौँ रोल्पा जिल्लामा, त्यो सिस्टम आएको कारणले गर्दा मेरो स्वास्थ्य संस्थामा औषधि कति छ भनेर यदि चाहनुभयो भने दाङबाट हजुरले पनि हेर्न सक्नुहुन्छ, अर्थात् जुनसुकै ठाउँबाट पनि स्वास्थ्य संस्थामा कति औषधि छ, कुन औषधिहरू बढी प्रयोग भइरहेको छ, कुन कुन क्षेत्रमा चाहिँ औषधिहरू गइरहेको छ भनेर यदि हेर्न चाहेको खण्डमा बाहिरपट्टि पनि हेर्न मिल्ने सिस्टम भएको कारणले गर्दा सम्भवतः नगरपालिका पनि औषधि खरिदको लागि त्यही किसिमको लागिरहनु भएको छ र हाम्रो स्वास्थ्य संस्थामा औषधि अभावको कारणले गर्दा सेवा अवरुद्ध अथवा चाहिँ आम नागरिकले चाहिँ सेवा नै नपाएको भन्ने छैन, तर एकाध चाहिँ कुन कुन औषधिहरू भएन भने हामीले चाहिँ उहाँहरूलाई चाहिँ कहाँबाट ल्याउनु चाहिँ ल्याउनुहोस् यसरी खानुस् भनेर चाहिँ भनिरहेका चाहिँ हुन्छौँ।
0: जस्तो अब यहाँहरूको जेतबाङ स्वास्थ्य चौकीबाट खास गरेर कस्ता कस्ता समस्याहरू लिएर आउनुहुन्छ नागरिकहरू?
1: अब अहिले त यस्तो छ, यो समय अलिकति चेन्ज हुँदै जाँदा हामीले आधुनिक जीवनशैलीतिर हामी आम नागरिकहरू गएको बुझिरहेका छौँ। आलस्यता बढी हुने, मान्छेहरू एसआरएमहरू बढी गर्ने, होइन शारीरिक रूपमा चाहिँ फिजिकलहरू केही नगर्ने, खानपिनहरूमा चिल्ला बढी खाने, पिरो बढी खाने, मादक पदार्थहरू सेवनहरू गर्ने, यो चलन पहिलेको भन्दा अलि चाहिँ हामीले बढेको चाहिँ हामीले महसुस गरिरहेका छौँ। सामान्यतया नियमित रूपमा आउने बिरामीहरू अब बढी त हाम्रो क्षेत्रमा ज्वरोका टाउका दुख्ने ग्यास्ट्रिकका बिरामीहरू, कहिले कानमा केही अल्झेका, कहिले घाँटीमा अल्झेका, कहिले मुखमा दाँतमा किरा लाग्ने, अनि प्राय जस्तो चाहिँ मान्छेहरू पेटको समस्या लिएर आउने, महिलाहरू पनि अब सेतो पानीहरू बग्ने, अनि उपचार हुँदाहुँदै पनि सन्चो नभएका केसहरू पनि हामीसँग आउने खालका बिरामीहरू छन् भने अहिले पछिल्लो चरणमा अलिक बढी चाहिँ यो नसर्ने रोगहरूको प्रकोप पनि बढी बढेको चाहिँ छ, जस कारणले गर्दा हामीले यसलाई पनि कम गर्नलाई लागिरहेका छौँ। जस्तै नसर्ने रोगहरूमा प्रेसर होइन, सुगर बिरामीहरू, अनि त्यसपछि छेरकका बिरामीहरू, छेरोग त सर्ने रोग भयो तर पनि यस्ता किसिमका रोगहरू अलिक बढी चाहिँ जुन जनस्वास्थ्यको मुख्य मुख्य चाहिँ समस्याहरू हुन् यस्ता विषयहरू अलिक बढी नै आएका छन्। यसपालि हामीसँग यसो हेर्ने हो भने प्रेसरका औषधि खाने, जुन उच्च रक्तचाप भन्छौँ हामी, उच्च रक्तचापका औषधि खाने पनि हेर्ने हो भने 17-18 जना चाहिँ हाम्रो वर्षमा चाहिँ थपिरहेका छन् भने यत्रोको समस्याहरू चाहिँ भइरहेको छ। खानपिनमा चाहिँ अलिकति चाहिँ मान्छेको चाहिँ ध्यान पुगेको चाहिँ छैन, हामीले चाहिँ बढी आरामहरू गर्ने, कामहरू कम गर्ने, त्यसपछि चाहिँ हामीले चाहिँ खानपिनमा ध्यान नदिँदाखेरि नसर्ने रोगको अलिक जोखिम बढ्न लागेको हो कि यसले भोलि कुनै बेलामा चाहिँ समस्या ल्याउने हो कि भनेर हामी चाहिँ चिन्तित चाहिँ भएका छौँ र यस विषयमा अस्ति अध्यक्षजीसँग पनि मेरो कुराकानी भएको छ। हेर्नुहोस् है, यस्तो भयो हाम्रो नागरिकहरूलाई किन यति, योभन्दा 4-5 वर्ष अगाडि हेर्ने बेलामा चाहिँ उच्च रक्तचापका सुगरका बिरामी थिएनन् भने अहिले वात्तै यो चाहिँ बढिरहेको छ, यो कारण के हो, यसलाई पत्ता लगाएर हामीले यसलाई कम गर्नतर्फ लाग्नुपर्छ है भनेर चाहिँ हामीले भनेका छौँ र हामीले दुई पटकको मासिक मिटिङमा, आमा समूहको मासिक मिटिङमा दुई पटक चाहिँ हामीले त्यो चरणहरू पूरा गरेर हामीले चलायौँ। नसर्ने रोगबाट बस्ने कसरी सकिन्छ, यो प्रेसर किन यति बढिरहेको छ, मान्छेको मुटु रोगीहरू चाहिँ किन यसरी बढ्न लागे, मान्छेहरूको चाहिँ यो खानपिनमा समस्या भएर हो अथवा के हो, सुगर किन चाहिँ हुन लाग्यो धेरैलाई भनेर हामीले सुशिक्षित गरिरहेको छ। त्यो गर्दा गर्दै पनि चाहिँ त्यस्ता खालका बिरामीहरू पनि हामीसँग आइरहनु भएको छ र हाम्रो तर्फबाट हुने बिरामीलाई हामीले सजिलै उपचार गरेर परामर्श गरेर पठाइरहेका छौँ भने हाम्रो तर्फबाट अथवा हाम्रो स्वास्थ्य संस्थाको लेभलबाट जुन उपचार नहुने अथवा चाहिँ जो हाम्रो परामर्शले नपुग्नेहरूलाई हामीले सम्बन्धित ठाउँमा जानको लागि पनि अनुरोध चाहिँ गरेका चाहिँ छौँ।
0: अब आगामी दिनमा जेतबाङ स्वास्थ्य चौकीलाई अझ अब्बल बनाउनको लागि त्यस्ता केही कुरा देख्नुहुन्छ आवश्यक?
1: हामीले चाहिँ यसपालि पनि एउटा वार्षिक कार्ययोजना चाहिँ बनाएर चाहिँ तयार गरेका छौँ। वर्षभरिमा हामीले के कामहरू कुन कुन ठाउँमा र कसरी गर्ने भन्ने कुराहरू हामीले योजना बनाएका छौँ। हाम्रो स्वास्थ्य संस्थालाई हामी द्वितीय होइन हामी प्रथम ल्याउन चाहिँ सफल हुन्छौँ कि भनेर हामीले कोसिस चाहिँ गरिरहेका छौँ। तर हामीलाई चाहँदा चाहँदै पनि कहिले केले रोकेको चाहिँ पक्कै चाहिँ हो जस्तो मलाई लाग्छ। कहिले दुर्गम भयो, कहिले आम नागरिकहरू हाम्रो अलि अरू बजार क्षेत्रको भन्दा हाम्रो नागरिकहरू अलि फरक किसिमका भए, कहिले कसो हाम्रो सिपले पनि भ्याएन होला, कहिले कसो हाम्रो परामर्शले पनि भ्याएन होला। गर्दा गर्दै हामी चाहिँ त्यो स्थानसम्म पुगेका छौँ भनेपछि अझै त्यसलाई राम्रो बनाउनको लागि हामीले चाहिँ कोसिस चाहिँ गरिरहेका छौँ। हाम्रो योजनाहरू चाहिँ नयाँ नयाँ हामी ल्याउन कोसिस गरिरहेका छौँ। जस्तै गत वर्षमा हामीले विगतका वर्षमा स्वास्थ्य आमा समूहहरू 12 आमा समूहहरूलाई हामीले चाहिँ दर्ता गर्न लगायौँ र उनीहरूलाई चाहिँ धेरै क्षेत्रमा हामीले परिचालन गर्न लगायौँ र उनीहरूको प्रत्येक बैठकमा हामी अनिवार्य पुग्ने भनेर निर्णय गर्यौँ। त्यसको फलस्वरूप जस कारणले गर्दा 2-4 वर्ष अगाडि गरेका त्यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले गर्दा आज हामीलाई चाहिँ सजिलो भएको छ भने, अब हामीले चाहिँ यस वर्षदेखि चाहिँ फोनिङ कार्यक्रमहरू चलाएको छ। अहिले रोल्पा जिल्लामा एउटा मोडी मेडिक मोबाइल कार्यक्रम पनि चलेको छ। सबै गर्भवतीहरूको सबै सुत्केरीहरूको लेखाजोखा चाहिँ मोबाइलको म्यासेजबाट हुने, सम्बन्धित गर्भवतीलाई म गर्भवती भए अथवा चाहिँ मेरो चाहिँ गर्भवती दर्ता नम्बर कति हो र मेरो स्वास्थ्य संस्थामा चाहिँ कुन दर्ता नम्बरको आधारमा दर्ता भइरहेको छ, कुन कुन बेलामा चेक जाँच गर्नुपर्छ, कुन कुन बेलामा कहाँ कहाँ गएर चेक गर्नुपर्छ भनेर सबै म्यासेजको सिस्टमबाट चाहिँ स्वास्थ्य संस्थालाई पनि जानकारी आउने, सम्बन्धित चाहिँ नर्सिङ कर्मचारीले स्वास्थ्य संस्था प्रमुखलाई पनि जानकारी आउने र सम्बन्धित जुन सेवाग्राही गर्भवती हुनुहुन्छ त्यो मार्फत उहाँहरूलाई पनि त्यो एसएमएस मार्फत चाहिँ सेवा जाने चाहिँ रोल्पा जिल्लामा चाहिँ शुरू भएको छ। त्यो कुरालाई हामी फोनिङ कार्यक्रममा हामीले नयाँको रूपमा लिएका छौँ र अहिले हामीले चाहिँ नयाँ जो पहिलो गर्भवती हुनुहुन्छ र अन्तिम 9 महिनाको सेरोफेरोमा आउने गर्भवतीहरूलाई हामीले चाहिँ एउटा नयाँको रूपमा चाहिँ उहाँहरूलाई बोलाएर उहाँको तयारी के छ अनि उहाँहरूको चाहिँ समस्याहरू के हुन सक्छ हामीले फोन मार्फत चाहिँ बुझिरहेका छौँ। सम्भव हुनु त स्वास्थ्य संस्थामा आउनुहोस्, यदि सम्भव हुनुहुन्न भने सम्भव नहुने जस्ताहरूलाई हामीले अध्यक्षजी मार्फत अथवा चाहिँ म मार्फत हामीले फोन गरेर उहाँहरूले अलिकति हामीले चाहिँ सुसज्जित गराउने चाहिँ कोसिस चाहिँ गरिरहेका चाहिँ छौँ।
0: अब जस्तो रोल्पा नगरपालिकाभित्रको ओडा भए पनि अलिकति अहिले पनि सहज रूपमा यातायात पुग्न नसकेको, संचार, विद्युत लगायत, खानेपानी लगायतको समस्याहरू अहिले त्यहाँका नागरिकले झेलेको देखिन्छ।
1: स्थानीय भएको हिसाबले अथवा त्यहाँको स्वास्थ्य संस्थाको प्रमुख पनि भएको हिसाबले मैले के भन्न चाहन्छु भने, आम नागरिकहरूको समस्या भनेको बाटोघाटो मात्रै, बिजुली मात्रै, स्वास्थ्य मात्रै होइन। आम नागरिकको चाहिँ इच्छा चाहनाहरू भनेको असीमित हुन्छ। हामीले खोजेको के हो त भने, ठुलै किसिमको विकास हुनुपर्छ भन्ने पनि होइन, मान्छेको जीवन स्तरसँग सजिलै परिवर्तन होस्। त्यहाँ अहिले 1 नम्बर 2 नम्बर 3 नम्बर साबीको 1, 2, 3 पूर्ण रूपमा विद्युतीकरण भइसकेका छ र बत्तीहरू पनि बोलिसकेका छ र हाम्रो स्वास्थ्य संस्था चाहिँ पूर्ण रूपमा बत्ती बोलेर चाहिँ राम्रै भएको छ भने, बाँकी रहेका 4 नम्बर 5 नम्बर र 6 नम्बर ओडामा विगत केही वर्ष अगाडिदेखि पोलहरू तारहरू गाडिँदा पनि अहिलेसम्म त्यहाँ बत्तीहरू बल्न चाहिँ पुगेको छैन। यस विषयमा मैले हाम्रो नजिकको पहुँच भनेको त वडाध्यक्षजी हुनुहुन्छ, उहाँलाई बारम्बार रूपमा चाहिँ भनिरहेका छु। विविध टेन्डरमा गर्ने बेलामा चाहिँ अलिक ठेडारहरूको कुनै बडमासी भयो होला, कुनै ठेडारहरूले छोड्नु भयो भन्ने कुरा पनि आयो त्यहाँ, अलिकति लापरवाही गरेर यो फेरि के हुन्छ भने चाहिँ उही भन्ने आम नागरिकले र जनप्रतिनिधिले त उही भन्ने

0: मा त होइन, साहित्य देशैभरि यस्तै होला, धेरै खन्ने कामहरू हुन्छ, तर खनिएका बाटोहरूलाई चाहिँ त्यसलाई संरक्षण गर्ने चाहिँ छैन। अब नगरपालिकाको पनि अब बाह्रै महिना चाहिँ बाटोहरू सुचारू गर्ने भन्ने चाहिँ उहाँहरूको नीति तथा कार्यक्रममा चाहिँ छ, तर बाह्रै महिना सम्भव चाहिँ छैन। अब अहिले तीन चार महिना हाम्रो त बन्द भयो, जसको कारणले गर्दा प्रत्यक्ष नागरिकको पनि त्यसको असरमा पुग्नु भयो र हामी पनि चाहिँ त्यसको असरमा पुग्यौँ भने अरू बाँकी भौतिक संरचनाको हिसाबले त्यहाँका विद्यालयहरू पनि पूर्ण रूपमा लगभग चाहिँ भौतिक संरचना हिसाबले त्यहाँ राम्रै छन्, बाटोहरू पनि राम्रै भइरहेछ, स्वास्थ्य संस्थामा पनि अब जेनतेन भवनहरू चलेकै छ, वडामा पनि चलेकै छ, हाम्रो गाउँहरू किन्नेकहरू हाम्रा खोप किन्नेकहरू तिनी भवनहरू पनि सुरक्षित छन्, त्यति चाहिँ कामै नगर्न सक्ने हिसाबले चाहिँ छैनन्। तर पनि के हो त भने चाहिँ हामीले चाहेको अथवा चाहिँ नागरिकले चाहेको के हो भने हाम्रो म स्वास्थ्यको मान्छे भएको कारणले गर्दा पनि स्वास्थ्यसँग बढी छलफल गर्ने अथवा भन्ने नागरिकलाई सुचाउने मेरो एउटा जिम्मेवारी नै हो र मेरो धर्म पनि हो। त्यसैले जुन जनप्रतिनिधि वा चाहिँ बाहिरको मान्छेले सजिलै मेरो ठाउँमा विद्युत आएन, सजिलै मेरो ठाउँमा बाटो आएन, जनप्रतिनिधिले केही गरे केही गरेनन् भन्ने भन्दा पनि हामीले के भन्छौँ भने हाम्रो नागरिकको विकास भनेको विद्युत र पोलहरू टाक्ने अनि विद्यालय बनाउने स्वास्थ्य भवन बनाउने मात्रै विकास होइन, विकास हामीले चाहेको विकास के हो भने मानवीय जीवनको विकास चाहियो हामीलाई। हामीले के सोचिरहेका छौँ भने हाम्रो नागरिकहरूको जीवनशैली परिवर्तन आओस् कि सजिलै रूपमा चाहिँ उहाँले खान पाउनुहोस्, सजिलै रूपमा सामानहरू ढुवानी गर्न पाउनुहोस्, सजिलै रूपमा चाहिँ त्यहाँका मान्छेहरूलाई चाहिँ चाहिएको सामानहरू पाउनुहोस्, त्यो नै उहाँको जीवनशैली परिवर्तन हो नि, विकास हामीलाई त्यसलाई मान्ने हो। उहाँहरू सामान्य रोगबाट चाहिँ नटपिउन्, उहाँहरू सामान्य उपचार गर्नलाई बुटोल जानुपर्ने दाङ जानुपर्ने अवस्था नआओस्, त्यसलाई हामीले विकास भन्छौँ। त्यहाँको शिक्षाको अवस्थालाई चाहिँ
1: हामी कार्यक्रमको एकदम अन्त्यतिर आइसकेका छौँ। हामीलाई रोल्पाबाट दाङ आएको समयमा निकै आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद यहाँलाई पनि। म चाहिँ दाङ झरेको अवसरमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz जुन चाहिँ प्रख्यात रेडियोले चाहिँ मलाई निम्ता गरेर यहाँसँग बोलाउनु भयो र तपाईँको प्राविधिक टिम लगायत सबैलाई यहाँहरूलाई पनि विशेष विशेष धन्यवाद दिन
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं रोल्पा नगरपालिका वडा नम्बर 5 जेतबाङ स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र केसीसँग। खास गरेर हामीले त्यहाँको स्वास्थ्य अवस्था र उहाँहरूले गर्दै आएका विभिन्न कामहरूका बारेमा केन्द्रित रहेर कुराकानी गर्यौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र अमृता डाङ्गी पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: डाक्टर आउने बारे सूचना
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जिक खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
5: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
8: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
13: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
14: बिमा गराउन जाँदैछु
13: बिमा किन गर्नु पर्यो सर बिमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
13: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
14: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
13: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
15: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म सम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
16: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
17: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
16: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
19: बजाज आरी फ्री सर्भिस क्याम्प।
20: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
19: सर्भिस चार्जमा 50% छुट,
20: इन्जिन आयलमा 18% छुट,
19: टायर किन्दा 10% छुट,
20: पाँच पूर्जामा 10% छुट।
19: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
20: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
19: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
21: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
19: सम्पर्क ओम बाबा अटो प्राली बीपी चोक घोराही दाङ।
22: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
23: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: मरेको के हो?
2: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। लगिहालो।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 9557-71-546।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9848-87-741।
12: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
13: सेत्री भेटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
12: तालिममा दिइने विषयहरू:
13: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
12: स्पेशल सेफ तालिम,
13: जापानिज सुशी तालिम,
12: वेटर
14: वेटर र वेट्रेस टुरिस्ट गाइड हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 9841017099 आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
15: बजाज आरी फ्री सर्भिस क्याम्प
16: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
15: सर्भिस चार्जमा 50% छुट
16: इन्जिन आयलमा 18% छुट
15: टायर किन्दा 10% छुट
16: पाठ पूर्जामा 10% छुट
15: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
16: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
15: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ
17: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
15: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ
16: सम्पर्क फोन नम्बर 08-5563-919 सम्पर्क मोबाइल नम्बर 9864-22656 97055-155-135 र 98-28-45-955

0: सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दासबास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढ़ाउने।
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने।
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा। राति पूर्वतिर सर्दै जाने
3: ती बागमती गण्डकी प्रदेशको ती स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नु हुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहु र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघ गर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी, बागमती, गण्डकी प्रदेशको चाहिँ केही स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको श्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्य योजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीजीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दास बाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल बाहेक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने। दुई, सुकुम्बासी तथा अव्यवस्थित बस्यवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानव अधिकारको प्रत्याभूति गर्ने।
5: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्तिका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
0: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा।
6: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
0: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
9: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहारका हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जडेदेखि दाँत भरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: अपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया कतार सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
3: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
4: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष त नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा। ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात ल्याइदिएपछि किसानलाई छानी किसानको हितमा पनि हुने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
3: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेशी उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000-2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनुभएका किसान राजकिशोर यादव,
5: नयाँ जात र पुरानो जातमा हामी यो फरक किलो अहिले मिल्कको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा म 4 फिटमा गएँ, 4 फिट भन्दा मैले 8-8.5 फिटमा यसपालि गएछु, अनि त्यसमा 12 महिना त्यो डबल आमदनी दोहोरो आमदनी 12 महिना त्यसको बालीको आमदनी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
3: भन्ने।
5: अब पहिला कट्ठाको 25-30 क्विन्टलको एभरेज थियो, अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
3: सर्लाहीको हरियोन स्थित इन्दु शंकर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो। त्यसैले किसानको उत्पादन बढ़ाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
6: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800-1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
3: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दुशंकर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
5: 3 साल चाहिँ ट्रायल गर्छौ, पहिला उसको मुरन पहिलो साल हेर्छौ, त्यसपछि खुट्टी हेर्छौ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेत खायो हो। अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौ।
3: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले 12 सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
7: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
2: लाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्नु

0: बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
1: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
2: फोन नम्बर 082563479,
1: मोबाइल नम्बर 98494067487।
3: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्झिनेको फोटो खिच्नु परेन?
4: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्याङ्कन र दुर्गम भूगोलका कारण पुननिर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
7: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फरछोट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ।
8: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुट्टिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो।
7: यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तीनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
8: त्यो चाहिँ यता बाढी पहिरोको
7: विषयको
8: चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
7: यहाँले भनेको जाजरकोटको केसमा छ, अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
8: अलिकति ढिला भयो भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
7: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो, जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ।
8: कति समय लाग्छ होला अब लगभग, यति महिना यति दिन यति रात भन्ने?
7: होइन अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
8: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे केही बढे अथवा के छ?
7: त्यसमा अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लाभदायी जुन कायम भएको छ केही घटेका छन् भने, अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन।
8: उजुरी भन्नाले कस्तो खालको
7: उजुरी भनेको? मैले यहाँ भने नि म पर्नुपर्ने परिन, होइन म पर्नुपर्ने परिन भन्ने खालको, कोहीको भने कोहीको चाहिँ यो नक्कली हो ऊ पर्नु पर्थेन उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
8: खासै ठुलो विवाद भएन, तर
7: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको विशेष स्पष्ट रूपमा छानबिन गरेर लागुराई कायम हुनुपर्ने हो।
8: त्यो चाहिँ अब फिल्डमा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ,
7: फिल्डमा गएर हेर्ने पहिला मुसुल्का उठाएका पनि होला प्रहरी आफैले पनि होइन, त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छन् त्यतिकै नै पालिकाहरूमा त।
8: भनेपछि अबको एक महिनामा

0: लगभग लगभग अब घर बन्ने प्रक्रिया शुरू हुन्छ भनेर भन्दाखेरि
1: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु मैले
0: होइन
1: जति पनि त लाग्दैन अब अहिले हाम्रो डिस्कसन र कोर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन बाँकी
0: त्यसमा बजेटको कुनै समस्या हुने
1: बजेटको होइन बजेट मैले यहाँलाई भनिसके हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामीले कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने त
0: अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तहबाट आएन
1: प्रमाण चाहियो नि त मुखले बोलेर भएन प्रमाणलाई हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो कहाँ इस्यु छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ अहिले हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेन तर मैले अब यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फाइनेन्सियल रिसोर्स पनि कम छ भने पालि यस्ता सिडियो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउन सक्कली पीडितले पाउन भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर
0: प्रभावित
1: पुगन भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
0: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौं वर्षसम्म पनि बित्छ त्यो अलिकति चिन्ताको विषय हो अब त्यो समन्वय कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौ अन्त्यमा जाँदा जाँदै अब मनसुन त शुरू हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
1: अब मनसुन पूर्व तयारी तथा प्रतिकारे हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी प्रदेशहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरे हुन्छ त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरीको नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध गर्छु।
2: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित पानी परिरहेको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ। सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ। र नेपाल क्रिकेट संज्ञानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 8 बजेको छ।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। हाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। भोलिको संसद बैठकमा पनि प्रधानमन्त्री नजाने, अवरोध जारी रहने।
0: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकार। सरकारले सहकारीमा भएको बेथिति जाँच जुझाएको प्रतिवेदन सार्वजनिक गर्ने।
1: मन्त्रालय घटाउने विषय लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा प्रस्तुत। गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित, केही पालिकामा विद्यालय बन्द।
0: अमेरिकासँगको सम्झौताका लागि इरानी प्रतिनिधि मण्डल कतारमा। अमेरिका इरान सम्झौता हुने भएपछि हुर्मुज जलमार्गमा चहलपहल बढ़्यो।
1: र साफ च्याम्पियनशीप फुटबलमा नेपालको विजयी शुरूआत। क्यानद्वारा 2026 लागि खेलाड़ी वर्गीकरण। रोहित, दिपेन्द्र र सन्दीप ए प्लस श्रेणी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी आरजू राणा देउबालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज देउबा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि देउबा सर्वोच्च पुग्नु भएको थियो। जिल्ला अदालतलाई पक्राउका लागि अनुमति दिने क्षेत्राधिकार नभएको दावी रिटमा गरिएको थियो। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउबाले दायर गरेको रिटमा सुनवाई गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो। चुनाव अघि उपचारका लागि भन्दै सिंगापुर जानुभएको देउबा दम्पती अझै नेपाल फर्कनु भएको छैन। उहाँहरू सिंगापुरबाट केही दिनपछि नै हङकङ जानुभएको थियो।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा पनि विपक्षीको अवरोध कायमै रहने भएको छ। प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति जवाबदेही नभएको आरोप लगाउँदै लगातार प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका छन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसदमा अनिवार्य उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुपर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले सभामुखसँग रूलिङको माग गरिरहेका छन्। तर सभामुखले रूलिङ नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका सचेतक निष्कल राईले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउनु भएको छ। उहाँले थाहा संचार नेटवर्क संघको कुराकानीका क्रममा सभामुखले एकलौटी ढंगले बैठक सञ्चालन गर्न खोजे त्यसको प्रतिवाद गर्ने चेतावनी समेत दिनुभएको छ।
3: हामी उहाँले एकलौटी ढंगबाट अगाडि केन्द्र लाने खालको स्थिति सृजना भएछ भने त्यसमा हाम्रो आफ्नो अहिले प्रधानमन्त्री जवाफ दिएको भने त हाम्रो अस्तिदेखिकै लाइन हो। त्यसमा त नो डाउट।
1: दोस्रो ठूलो विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि आफूहरू आफ्नो अडानमा दृढ रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री भोलिको बैठकमा उपस्थित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जसरी पनि संसदमा आउनुपर्ने बताउनुभयो।
4: हामी हाम्रो कुरामा दृढ छौं। प्रधानमन्त्री आउँछ, सदनलाई रेस्पोन्स गराउनुपर्छ, उठेका प्रश्नको जवाब दिनुपर्छ भन्ने नै हाम्रो कुरा। भोलि प्रधानमन्त्री आउँछन् भन्नेमा हामीलाई विश्वास छ भने हामी हाम्रो काम गर्छौं। देशमा उहाँले कसरी चलाउँदै हुनुहुन्छ, उहाँको नीति के हो, कार्यक्रम के हो, दृष्टिकोण के हो, एजेण्डा के हो, विकास निर्माणका काम गर्दै हुनुहुन्छ, कुन कुरालाई प्राथमिकता दिइरहनु भएको छ भन्ने कुरा त उहाँले चाहिँ भन्नु पर्यो नि, कन्भिन्स गर्नु पर्यो, उहाँको मुखबाट सुन्न चाहन्छन् नि।
1: अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले पनि प्रधानमन्त्री भोलिको बैठकमा उपस्थित नभए विरोधलाई निरन्तरता दिने जनाएको छ। पार्टीका प्रमुख सचेतक आरएन राईले प्रतिपक्षको जिम्मेवारी आफूहरूले प्रभावकारी रूपमा निभाइरहेको बताउनुभयो।
5: प्रधानमन्त्रीले आएर चाहिँ जवाब दिनुपर्छ भने भोलि त्यहाँ पनि विरोध हुन्छ। हाम्रो प्रतिपक्षको भूमिका हामी
1: भोलिको बैठकमा पनि प्रधानमन्त्री शाह नजाने सम्भावना देखिएको छ। बैठक बस्ने बेला नै विदेशी राजदूतसँगको भेट जुधेकाले संसदमा प्रधानमन्त्री जाने सम्भावना कम देखिएको हो। यसबारे बुझ्न खोज्दा प्रधानमन्त्रीको सचिवालयले निश्चित नभएको बताएको छ भने सत्तारूढ राष्ट्रपाका केही सांसदहरूको फोन उठेन। संसद सचिवालयले भोलि बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आज सार्वजनिक गरेको छ। निर्वाचन सम्बन्धी र मतदाता नामावली सम्बन्धी दुईवटा विधेयकमाथि छलफल गरी पारित गर्ने र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक भने पर्सि बस्नेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्नुहुने भएको छ। शाहले आफूले सम्बोधन नगर्ने भन्दै त्यसका लागि राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ। शाहले मन्त्री परिषदबाट निर्णय गराई सम्बोधन गरिदिन आग्रहसहित राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको पत्र प्राप्त भएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ। गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुणी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्छ। यसअघि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने परम्परा रहे पनि यसपालि भने राष्ट्रपतिले सम्बोधन गर्ने गरी सिफारिश आएको र राष्ट्रपति पौडेलले सो आग्रह स्वीकार गर्नुभएको उहाँका कानूनी सल्लाहकार बाबुराम कुँवरले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभयो।
6: गणतन्त्र दिवसमा सधैँ झैं प्रधानमन्त्रीले सम्बोधन गर्ने कुराको अलावा अहिले यसपालि चाहिँ सम्मान्य राष्ट्रपतिले सम्बोधन गरिदिन भनेर सिफारिस आएको छ। त्यसको त्यो विषयमा चाहिँ छलफल हुँदाखेरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र राष्ट्राध्यक्षले गणतन्त्रको सन्दर्भमा एउटा चाहिँ सम्बोधन गर्नु मनासीमै देखेको हुनाले राष्ट्रपतिले त्यो कुरा विचार गर्नुभएको
0: छ। संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब नदिएको, प्रत्येक महिनाको एक दिन सांसदसँग प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शाह गणतन्त्र दिवस मूल समारोहमा पनि नबोल्ने निर्णयमा पुग्नु भएको हो। तर सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठाउँमा सम्बोधन गर्ने बताउनु भएको छ। आज मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले प्रधानमन्त्रीले गणतन्त्र दिवसमा किन बोल्न नचाहेको भन्ने पत्रकारको प्रश्नको जवाबमा ठोस जवाब नदिएर तर्किनु भएको छ।
7: आवश्यकता अनुसार प्रधानमन्त्रीजीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
1: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह कार्य व्यस्तताका कारण विदेश भ्रमणमा नगएको जानकारी दिनुभएको छ। मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको उहाँले प्रधानमन्त्री काममै व्यस्त रहेकै कारण विदेश नगएको जवाफ दिनुभएको हो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री भ्रमणको के सम्बन्ध छ भन्ने पत्रकारको प्रश्नमा उहाँले कुनै सम्बन्ध नरहेको जवाब दिनुभएको छ। सरकारको 100 दिनमा 100 कार्यसूची पूरा गर्ने दबाव आफूहरूमाथि रहेको भन्दै उहाँले सरकारको ध्यान विदेश भ्रमणमा केन्द्रित नरहेको बताउनुभयो।
7: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
1: रवि जेठ 18 गते 3 दिनका लागि भारत जाने चर्चा छ। यता प्रधानमन्त्री शाहले भोलि युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो।
0: सरकारले सहकारीमा भएको विस्थिति जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँच उचायक 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार आज बसेको मन्त्री परिषद बैठकले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण समेत गरेको छ। आर्थिक वर्ष 2083-84 बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3860 रूपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यस्तै मन्त्री परिषद बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गर्ने निर्णय गरेको छ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा मन्त्री समेत रहनुभएका पोखरेलले बजेट निर्माणको अन्तिम चरणको काम भइरहेकोमै जानकारी दिनुभयो।
7: बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ।
1: पेशागत महासंघ नेपालले राष्ट्र सेवक कर्मचारी तथा श्रमिक कर्मचारीहरूको तलब सुविधा वृद्धि गर्न माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोडी मुवाग्लेलाई 15 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले विगत 3 वर्षदेखि तलब सुविधा वृद्धि नभएको र बढ़दो महँगीका कारण श्रमिक तथा कर्मचारीहरू समस्यामा परेको उल्लेख गर्दै न्यूनतम मासिक 30,000 रूपियाँ तलब सुविधा कायम हुने गरी तलब वृद्धि गर्न माग गरेको हो। ध्यानाकर्षण पत्रमा संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन, सीटीभीटी ऐन लगायत संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने ऐनहरू यथाशीघ्र जारी गर्न माग गरिएको छ।
0: नेपाल परिवेशमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पुनर्स्थापित गर्न सांसदहरूको माग लगायतका थप समाचार बाँकी नै सुन्दै गर्नुहोला।
8: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
9: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। आज शुरू भएको बजेट अधिवेशनको पहिलो बैठकमै प्रदेश प्रमुख कृष्ण बहादुर घरतीमगरले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति कार्यक्रम मार्फत प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रबिन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ, जस अन्तर्गत आगामी साउन 1 गतेदेखि हाल कायम रहेका 12 मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 वटा कायम गरिने प्रदेश प्रमुख घरतीमगरले घोषणा गर्नुभयो।
12: लुम्बिनी प्रदेश सरकारका काम कारवाहीलाई सुस्त, मितव्ययी र प्रभावकारी बनाउन हाल कायम रहेको 12 वटा मन्त्रालयहरूको पुनर्संरचना गरी 2083 साउन 1 देखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा 8 मन्त्रालय कायम गरिनेछ।
1: नीति कार्यक्रममा कानून निर्माणको विषय पनि समेटिएको छ। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि भन्दै यसपटक प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने उल्लेख छ। मानव स्वास्थ्य र पोषण सुरक्षाका लागि स्थानीय तहसंघको सहकार्यमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिने योजना सरकारले अगाडि सारेको प्रदेश प्रमुख हर्ति मगरले सुनाउनुभयो।
12: प्रदेशलाई प्रांगारिक प्रदेशको रूपमा विकास गर्न अर्ग्यानिक खेतीलाई प्रोत्साहन गरिनेछ। मानव स्वास्थ्य र पोषण सुरक्षा प्रवर्धनको लागि स्थानीय तहसँगको सहकार्य र समन्वयमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिनेछ।
1: लुम्बिनी प्रदेशको जंगल क्षेत्रमा वन्यजन्तुबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना प्रस्तुत गर्न नसकेको सरकारले क्षतिको लागि राहत वितरण भन्दै लोकप्रिय कार्यक्रम ल्याएको छ। वन्यजन्तुबाट जोखिममा रहेको मानव बस्ती सार्ने तथा मानिसमाथि हुने आक्रमण रोक्नका लागि पहल गर्न नसकेको सरकारले बीमा कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेर जनतालाई फेरि एकपटक झुक्क्याएको छ।
12: वन्यजन्तुबाट हुने सबै प्रकारका क्षतिको लागि राहत वितरण र बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
0: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट गरीबलाई गरी खाने वातावरण बनाउने किसिमको ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। आज शुरू भएको बागमती प्रदेश सभाको वर्ष अधिवेशनमा मुख्यमन्त्री बानियाले गणतन्त्र गरीबको व्यवस्था भएकाले गरीबलाई गरिखाने किसिमको नीति कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
1: बिहानैदेखि चर्को घाम लाग्ने दिउँसो तातो हावा चल्ने र रातिको तापक्रम समेत उच्च रहन थालेपछि तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मी बढ़न थालेपछि तराई जिल्लाका स्थानीय पालिकाहरूले विद्यालय विदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले लामो विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसून सक्रिय हुनु अघि लामो समयसम्म वर्षा नहुँदा तापक्रम कर्मश बढ़िरहेको हो। खास गरी गर्मीले पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। एक सामग्री दिनेश जोशीबाट।
13: पछिल्लो केही दिन यता गर्मी अत्याधिक बढ़ेपछि कञ्चनपुरका 3 पालिकाले विद्यालयमा विदा दिने निर्णय गरेका छन्। अत्याधिक गर्मीका कारण भीमदत्त नगरपालिका, शुक्लफाटा नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। शुक्लफाटा नगरपालिकाले 2 दिन गर्मी विदा दिएको छ। अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालन समेत गर्न कठिनाई उत्पन्न हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै विदा दिइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेश प्रसाद भट्टले जानकारी दिनुभयो।
14: लुले चल्ने जस्तो अवस्था आयो, हामीले चाहिँ भोलि र पर्सि 2 दिन गर्मी विदा लामो दिन कटिने गरी वर्ष विदा त कटिने गरी 2 दिन विदा गरेका छौँ। त्यसपछि पनि अवस्था हेरेर डिसिजन गर्नु पर्ला।
13: गर्मी बढ़िरहेकाले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आजदेखि नै 13 गतेसम्म 3 दिन विद्यालयहरू बन्द गर्ने भीमदत्त नगरपालिकाले निर्णय गरेको छ। लामो विदाबाट कट्टी हुने गरी विदा दिने निर्णय गरिएको नगर प्रमुख पदम बोगटीले बताउनुभयो। कृष्णपुर नगरपालिकाले पनि आजदेखि 3 दिन विदा दिने निर्णय गरेको छ। अधिकतम तापक्रम 40 डिग्री आसपास पुगेकाले विद्यालयमा विदा दिने निर्णय भएको शिक्षा शाखा अधिकृत अनिता ठगुन्नाले बताउनुभयो।
15: गर्मी बढ़ी नै छ, आज भोलि हावा चलिरहेको छ, तर बाहिर साह्रै गर्मी छ। विद्यालयमा अब धेरै विद्यार्थी पनि हुने, टस भएको भवनहरूमा बस्न सकिने अवस्था छैन, त्यही भएको हुनाले 3 दिन बिदा दिएछ।
13: गर्मीका कारण बाल बालिकामा टाउको दुख्ने, कक्षा कोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन्। धेरै विद्यालयका कक्षा कोठामा पठसक्नु भएको शिक्षक मनसून भित्रिनु अघि छिटपुट वर्षा भए पनि तत्काल ठूलो राहत मिल्ने अवस्था नरहेको मौसमविदले उल्लेख गरेका छन्। मौसम विभागले मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न र अत्याधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
0: होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएकाहरूलाई तत्काल पुनर्स्थापना गर्न भनेका हुन्। समितिको आज सिन्दरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन, प्रतिवेदनमाथिको छलफलमा सांसदले घरबार विहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको बताए। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सृजना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बालबालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा सांसदहरूको जोड़ छ। अवलोकन प्रतिवेदनमा होल्डिङ सेन्टरमा गोपनीयताको अभाव र दैनिक कामको अनिश्चितता तथा प्रभावित नागरिकको भविष्य अन्यल देखिएकाले पुनर्स्थापनाको स्पष्ट योजना र निर्णय प्रक्रियामा सहभागी गराउनु पर्ने सुझाव दिइएको छ। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लंघन नदेखिए पनि दीर्घरोगी बिरामी र सुत्केरीलाई औषधि र पौष्टिक खानाको कमी समेत देखिएको पाइएको र आफ्नो घर र जीवनशैली छोडेर होल्डिङ सेन्टरमा बस्नु पर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ।
1: सरकारले हालसम्म 60 जिल्लामा कुरियर सेवा विस्तार गरेको छ। सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप हुलाक सेवा विभागले कुरियर सेवा विस्तार गर्ने कार्यलाई तीव्रता दिएको हो। सेवा विस्तार भएसँगै उक्त जिल्लाहरूमा राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य भइरहेको विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताउनुभयो। विभागका अनुसार कार्यक्रम शुरू भए यता हालसम्म 28,169 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। तीमध्ये 1,635 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने क्रममा नै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको विभागले जनाएको छ।
0: देशभरका 338 स्थानीय तहले भू उपयोग वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार मापदण्ड नक्सा अध्यावधि गरी किता काट सकेका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी किताकाट विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएको छ। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन्। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाइएको छ। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तह छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका 50 स्थानीय तह छन्। भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
16: कस्तो राम्रो जुत्ता लगाएको
17: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
16: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
17: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
16: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
17: एकपटक दङ्गालीबाट किनेर हेर न।
16: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
18: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
17: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
19: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
20: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
17: प्रोप्राइटर सोमराज रैदास।
21: सम्पर्क फोन नम्बर 0825367775।
17: सम्पर्क नम्बर 98478263।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
23: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
24: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 त मोबाइल 98453-0653।
0: पाएको भन्दै युवाओले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। भाषा तथा सिप परीक्षा उत्तीर्ण भएर लामो समयसम्म रोस्टरमा नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेर पनि रोस्टरमा रहेको दुई वर्षमा पनि रोजगारदाताको छनौटमा नपरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
1: तनहुमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर 30% सुपुजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशयुक्त स्व आयोजनाको बाँध तनहुको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 पर्दछ। विद्युत गृह कर्मचारी आवास मुख्य सुरुङ देवघाट गाउँपालिका 3 र 4 पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो।
0: साताको पहिलो कारोबार दिन शेयर बजारमा नेप्से पुस्तक 27.85 अंकले बढ़ेर 2786 बिन्दुमा कायम भएको छ। परिसूचक बढ़ीसँगै कारोबार रकम पनि बढ़ेर करिब 6 अर्ब पुगेको छ। आज 342 कम्पनीको शेयर खरिद बिक्री हुँदा 5,58,64,00,000 रूपियाँको कारोबार भयो। आज कारोबार भएका 235 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 28 कम्पनीको शेयर मूल्य घटेको छ। 7 कम्पनीको शेयर मूल्य यथावत छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको संसदका सभामुख मोहम्मद बागिर गलिफाफ र विदेश मन्त्री अब्बास अराक्ची सहितको प्रतिनिधिमण्डल अमेरिका इरान सम्भावित सम्झौताका लागि कतारको दोहा पुगेको छ। प्रतिनिधिमण्डलले दोहा पुगेर भेटघाट तीव्र पारेको हो। इरानी प्रतिनिधिमण्डल कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीसँगको भेटमा हुर्मुज जलमार्ग इरानको अत्यधिक समृद्ध युरेनियम भण्डारका बारेमा छलफल भइरहेको रोयटर्सले जनाएको छ। सम्भावित सम्झौताको उद्देश्य क्षेत्रीय युद्धलाई अन्त्य गर्नु र तनाव कम गर्नु रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता हुन लागेपछि हुर्मुज जलमार्गमा चहल पहल बढ़ेको छ। अहिले तेल र ग्यास बोकेका जहाजहरू हुर्मुज मार्ग पार गर्न थालेका छन्। पछिल्ला दिनमा 3 तरल प्राकृतिक ग्यास एलएनजी बोकेका जहाज हुर्मुज भएर पाकिस्तान चीन र भारततर्फ स्थान गरेको भनेर जहाज ट्रेकिङ तथ्याङ्कको हवाला रोयटर्सले जनाएको छ। साथै झण्डै 3 अलपत्र परेको इराकी तेल कच्चा बोकेको एउटा ठूलो जहाज पनि चीनतर्फ लागेको छ। अमेरिका इरान सम्झौता हुने सम्भावना बढ़ेसँगै हुर्मुज पार गरेर तेल बोकेका जहाज बाहिरिन थालेपछि पछिल्ला दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य पनि वात्तै घटेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। 7 महिला च्याम्पियनशीपमा नेपाल विजयी भएको छ। आज भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भूटानलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा दुवै टोलले गोल गर्न नसकेपछि नेपाल विजय भएको। यससँगै समूह एमा रहेको नेपालले 3 जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंका विरूद्ध खेल्नेछ।
1: नेपाल क्रिकेट संज्ञानले महिला तथा पुरूष खेलाड़ीहरूको वर्गीकरण गरेको छ। सन् 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ीहरू वर्गीकरणमा परेका हुन्। क्यानले पहिलो पटक ए प्लस श्रेणी थपेको छ। ए प्लसमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। यस श्रेणीमा रहेका खेलाड़ीले मासिक 1,20,000 रूपियाँ पारिश्रमिक प्राप्त गर्ने क्यानले जनाएको छ। पुरूषतर्फका खेलाड़ीलाई 5 श्रेणीमा विभाजन गरिएको छ। यस श्रेणीमा आसिफ शेख, करण केसी, कुशल हुर्तेल र सोमपाल कामी रहेका छन्। त्यस्तै बी श्रेणीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव अटाएका छन्। सी श्रेणीमा अनिल शाह, अर्जुन कुमाल, बसीर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश बम, साहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन्। महिला खेलाड़ीतर्फ 4 श्रेणीमा कुल 25 समेटिएको छ।
0: काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले इरानको सामना गर्ने भएको छ। समूह चरणको अन्तिम खेलमा कजाकिस्तानलाई हराउँदै इरान समूह बी को विजेता बनेपछि समूह ए को उपविजेता नेपालले इरानको सामना गर्ने भएको। भारतले किर्गिस्तानलाई सोझो सेटमा हराउँदै समूह ए को विजेता बनेर सेमी फाइनल पुगेपछि नेपाल समूह ए को उपविजेता बनेको थियो।
1: र पलेसा गोवर्धनले एघारौं संस्करणको पारा एसियन गेम्समा काँस्य पदक जितेकी छन्। मंगोलियाको उलान बट्टारमा आज भएको प्रतियोगिताको K44 क्याटेगोरीको महिला 57 केजी मुनि पलेसाले काँस्य जितेकी हुन्। पहिलो चरणमा बाई पाउँदै पलेसा सोझै सेमी फाइनलमा प्रवेश गरेकी थिइन्। सेमी फाइनलमा इरानकी जहरा रहिमीसँग पराजित भएपछि पलेसाले काँस्य पदकमै चित्त बुझाउनु परेको हो।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। भोलिको संसद बैठकमा पनि प्रधानमन्त्री नजाने, अवरोध जारी रहने।
0: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकार। सरकारले सहकारीमा भएको बेठिती जाँजु चाहेको प्रतिवेदन सार्वजनिक गर्ने।
1: मन्त्रालय घटाउने विषय लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा प्रस्तुत। गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित, केही पालिकामा विद्यालय बन्द।
0: अमेरिकासँगको सम्झौताका लागि इरानी प्रतिनिधि मण्डल कतारमा। अमेरिका इरान सम्झौता हुने भएपछि होर्मुज जलमार्गमा चहल पहल बढ़्यो।
1: र साफ च्याम्पियनशीप फुटबलमा नेपालको विजयी शुरूआत। क्यानद्वारा खेलाड़ीको नयाँ वर्गीकरण। रोहित, दिपेन्द्र र सन्दीप ए प्लस श्रेणीमा।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नस

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुशासन राम्रो व्यवस्था भएको
4: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
18: हार जोड्नी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
17: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
16: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
4: महिनावारीमा समस्या महिनावारी रोकिनु
16: श्वेत पर्दर पिसाब पोल्ने समस्या
4: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
16: पाठेघरमा मासु पलाउने
20: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच निमिति यही ज्येष्ठ 29 गते शुक्रबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
22: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
24: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू:
22: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98-649-41944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट संजय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई,
1: काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट्र विवादले घेरिएको कांग्रेस विभाजनको डिलमा पुगेको हो,
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, कुनै न कुनै ढंगबाट समितिले मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिशियल इन्टेलिजेन्स एआई को खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोप कालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने, आर्टिफिशियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कड़ा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौता बारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका दुवैजना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजूद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा

0: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, अहिले विदेश काहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
1: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री वीरेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्नै कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, संसदले जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्था भन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग नेपाली कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
3: वैधानिक व्यवस्था भन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
3: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो, यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
3: भनेको शंका छ अझै पनि उनीहरूप्रति,
2: होइन शंका भन्दा पनि मुख्य आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गऱ्यौं त, त्यो कुरा त कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
3: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
3: तर विधानमा त्यो व्यवस्था छैन नि, होइन?
2: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो।

0: विधानसभा व्यवस्था न होने कुराले कार्यकारी पद हो कि होइन अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन
1: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई केन्द्र छन् त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो डाक्टर शेखर कोइरालाको
0: सेन्ट्रल कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो
1: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ जुटे पनि ठिक छ नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो
0: होइन हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने एकताबद्ध बनाउने जुटाउने नै हाम्रो पहिलो प्रयास हो अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन
1: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेका छ
0: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन यो कुनै न कुनै ढङ्गबाट चाहिँ समेटिने मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई
2: हुने थिए नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल साथी शरद केसीसँग कुरा गर्दै एउटा प्रसंग छोटकरीमा नेपालले मलेसिया कतार सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन् केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो मन्त्री गौतम
3: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ यो मलेसिया कतार सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौं
2: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन् साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन् अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुंगो अझैसम्म नलागेको बताएको छ अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट
4: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन् सप्ताह अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन् अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन् प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन् अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
5: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
6: यति बेला रात्रिको 9 बजेको छ

राति 9 बजे को मध्य पश्चिम हाइलाइट्स बाट अमृता डागी को नमस्कार। कृषि पर्यटन पूर्वाधार विकास रोजगार शिक्षा स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम ल्याइएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई प्रदेशको रूपान्तरणकारी कार्यक्रमका रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभएको छ। कृषितर्फ बाली वस्तु विशेष सगुन व्यावसायिक क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने सरकारी सहुलियतमा सबै कृषकको सम्मान पहुँचको नीति लिने र पारदर्शी कृषि ऐनको तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सीमान्तकृत विपन्न मुक्त कमैया मुक्त कमलरी भूमिहीन दलित लगायतका समुदायको जीवनस्तर सुधार गर्न रोजगारी तथा आय आर्जन अभिवृद्धि सहयोग कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश स्तरीय हुलाकी मार्ग आसपासका क्षेत्रमा मासु र दुग्धजन्य उत्पादन वृद्धिका लागि भैँसी प्रबन्धन कार्यक्रमलाई निरन्तरता दिइने विषय पनि नीति तथा कार्यक्रममा परेको छ। प्रदेश सरकारका काम कार्यवाहीलाई दुरूस्त मितवी र प्रभावकारी बनाउन हाल कायम रहेका 11 मन्त्रालयहरूको पुनः संरचना गरी 2083 साउन 1 गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै काली गण्डकी करिडोर मध्य पहाड़ी लोकमार्ग मदन भण्डारी राजमार्ग सालझण्डी सन्देखर्ग ठोर पाटन सड़क गुरू सिंगे सन्देखर्ग सड़क दाङ प्युठान सड़क चकचकी रोल्पा सड़क सहित मार्ग र पूर्व पश्चिम राजमार्गसँगको स्तर उन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। लुम्बिनीका महिला उद्यमशीलतामा पहिला नारालाई आत्मसात गर्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम शिवयुक्त तथा आत्मनिर्भर बनाउन स्थानीय तह समेतको सहकार्यमा महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने स्वदेशमै उत्पादन भएका वस्तु तथा सेवाको उपभोगलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै पर्यटकहरूलाई लुम्बिनीमा आकर्षित गरी बसाई अवधि लम्ब्याउन र उनीहरूको खर्च बढ़ाउन एकीकृत पर्यटन डिभिजन प्लेटफर्म मार्फत प्रचार प्रसार गर्नुका साथै पर्यटकीय पूर्वाधार विकास गर्ने कार्यलाई जोड़ दिने नीति तथा कार्यक्रममा उल्लेख छ। कोइलाबासदेखि गोरक्षनाथ मन्दिर हुँदै सुर्खोदारीसम्म धार्मिक तथा सांस्कृतिक पथको रूपमा विकास गरिने र लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथको प्रवर्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक तथा अन्य संरचना विकास गरी प्राविधिक उच्च शिक्षाको उत्कृष्ट केन्द्रको रूपमा कायम गरिने र उक्त विश्वविद्यालयमा नव प्रवर्धन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक मह महोत्सव 2083 हुने भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङको प्राविधिक सहयोगमा यही जेठ 13, 14 र 15 गते 3 दिन महोत्सव हुन लागेको हो। महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीले जानकारी दिनुभएको छ। जिल्लामा पहिलो पटक आयोजना गर्न थालिएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सकै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवका माध्यमबाट महको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको पहिचान स्थापित गर्न र व्यावसायिक प्रोत्साहनमा महोत्सव उपयोगी हुनेछ। महोत्सवमा मौरी पालन सम्बन्धी प्राविधिक जानकारी प्रदान गरिनुका साथै मौरी पालनका क्षेत्रमा देखिएका चुनौती र सम्भावना बारे अन्तर्क्रिया तथा छलफल समेत गरिने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल शाहीले बताउनु भएको छ। उहाँका अनुसार दाङमा 450 बढी किसान व्यावसायिक रूपमा मौरी पालनमा जोड़िएको र वार्षिक रूपमा 315 टन मह उत्पादन गरिएको बताउनुभयो। महोत्सवमा मौरी पालनका लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको प्रदर्शनी र बिक्री पनि गरिनेछ। आधुनिक खार मह प्रशोधन सामग्री लगायतका सामग्री स्टल राखिनेछ।
दाङमा सिरना र मिली मिरा जातका मौरी किसानले पाल्ने गरेका छन्। महो महोत्सवको उद्घाटनका दिन घोराही बजारमा प्रभात फेरी कार्यक्रमको समेत आयोजना गरिएको मौरी पालक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरि शर्माले जानकारी दिनुभएको छ। नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष सन्तोष सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सचिव सरस्वती सुवेदीले गर्नुभएको थियो। र तुलसीपुर उपमहानगरपालिका चारमा रहेको राप्ती आँखा अस्पतालले शल्यक्रिया भवन प्राप्त गरेको छ। नेपाल भारत विकास सहयोग अन्तर्गत अस्पतालमा शल्यक्रिया भवन निर्माण गरिएको हो। भारतीय राजदूतवासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा 4,24,38,000 रूपियाँको लागतमा शल्यक्रिया भवन निर्माण गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले परिसरमा निर्माण गरिएको भवनबाट शल्यक्रिया सेवा शुरू गर्नका लागि व्यवस्थापनको काम भइरहेको बताउनुभयो। निर्माण कम्पनीका इन्जिनियर विकास केसीले समयमै निर्माण सम्पन्न गरी 2083 वैशाख 15 गते तुलसीपुर उपमहानगरपालिकालाई भवन हस्तान्तरण गरिएको बताउनुभयो। अस्पतालमा मेडिकल सुपरिन्टेण्डेन्ट सहायक प्रो डाक्टर रंजित कुमार शाहले शल्यक्रिया भवन निर्माणसँगै आवश्यक उपकरण तथा प्राविधिक तयारी पूरा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिने बताउनुभयो। अस्पतालका सूचना अधिकारी बालाराम खड्गाका अनुसार एक वर्षको अवधिमा मोतीबिन्दुको 2,444 र रेटिना कर्निया तथा जलबिन्दु सम्बन्धी गरी 5,133 जनाको शल्यक्रिया गरिएको छ। उहाँका अनुसार स्थापनादेखि हालसम्म 43,00,000 भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्। विक्रमसम्म 2045 सालमा स्थापना भएको अस्पतालमा हालसम्म 2,65,000 शल्यक्रिया गरिएको छ। तीमध्ये 47,598 जनाको निशुल्क रूपमा आँखाको शल्यक्रिया गरिएको छ। हस्तौलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सक्यो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98478727976
8: र 98578 3689।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति जेठ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98453-0653।
6: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: हाल्नु, लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर।
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर।
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूलाई बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि, होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज।
2: यो दाँत दुखेर मर्नुभयो।
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
8: 98-41-68-46-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
3: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
3: लौन शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डाकीको नमस्कार। दाङको बंगलाचुलीका खाने पीड़ित स्थानीयवासीहरू आन्दोलित भएका छन्। स्थानीय तह टिप्पर व्यवसायी र पीड़ित स्थानीय बीच भएको सम्झौता लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले आजदेखि खाने क्षेत्रमा सञ्चालन हुने टिप्पर अनिश्चितकालका लागि बन्द गर्दै थप आन्दोलित भएका हुन्। विगतमा भएका सहमति तत्काल कार्यान्वयन हुनुपर्ने माग सहित पीड़ित स्थानीयहरू आन्दोलित भएका हुन्। बंगलाचुली गाउँपालिका सार जुम्ले पानी स्थित 1 किलोमिटर कच्ची सड़क खण्ड कालोपत्री गर्ने सम्झौता भएको 5 महिनासम्म कुनै प्रक्रिया अघि नबढ़ेको भन्दै आन्दोलन गर्नुको विकल्प नरहेको स्थानीयवासीले बताएका छन्। सो क्षेत्रमा कालोपत्री गर्नका लागि गत पुस 4 गते स्थानीय जनता सरकारवाला स्थानीय निकाय खानी र टिप्पर व्यवसायबीच सहमति भएको थियो। सबै पक्षको सहमति अनुसार 2082 फागुन मसान्तसम्ममा सड़क कालोपत्री गरिसक्ने भए तापनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ़न नसकेको स्थानीयले गुनासो गरेका छन्। जुम्मे पानी निवासी टंकु भण्डारीको अध्यक्षतामा आज बसेको भेलाले सुनढुङ्गा उत्खनन र धुवानीका क्रियाकलापबाट धूलो धुवा लगायत अन्य वातावरणीय प्रदूषणबाट स्थानीयहरू प्रत्यक्ष प्रभावित भएको भन्दै टिप्पर सञ्चालन रोक्न तथा उत्खननमा रोक लगाएको र सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायले अनुरोध गर्ने निर्णय गरेको छ। साथै फेलाले पूर्व निर्धारित निर्णयहरू कार्यान्वयन नभएको भन्दै थप संघर्षका कार्यक्रमहरू अगाडि बढ़ाइएको हो। पीड़ित स्थानीयहरूले फेलाबाट पारित भएका संघर्षका कार्यक्रम अन्तर्गत सहमति कार्यान्वयनको माग गर्दै बंगलाचुली गाउँपालिका अगाडि प्रदर्शन गरेका थिए। पीड़ित स्थानीयहरूसँग भेट गर्दै बंगलाचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले पालिकाभित्र रहेका खानी प्रत्यक्ष रूपमा संघीय सरकारसँग लिंक हुने र स्थानीय सरकारले उत्खननका लागि अनुमति नदिएको बताउनुभयो। पीड़ित स्थानीयहरूले बंगलाचुली गाउँपालिका 4 मा रहेको तापा खानी, बंगलाचुली 3 मा रहेको थारा खानी र बंगलाचुली 6 मा रहेको तिमीले खानीमा पुगेर तत्काल चुनढुङ्गा उत्खनन कार्य बन्द गरी विगतमा भएका सहमति कार्यान्वयन गर्न चेतावनी दिएका छन्। सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्य सहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो। कार्यक्रम अन्तर्गत अदुवाका 63 वटा, पहेलो हलेदोका 105 वटा तथा कालो हलेदोका 15 वटा थर्मोप्लास्मा परीक्षणका लागि रोपिएका छन्। उक्त परीक्षण मार्फत रैथाने जातहरूको संरक्षण तथा वृद्धि उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूल क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिस योग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभयो। स्थानीय जात संरक्षण अनुसन्धानको महत्वपूर्ण पाटो भएको भन्दै उहाँले विभिन्न क्षेत्रबाट संकलित स्थानीय तथा रैथाने जातलाई वैज्ञानिक परीक्षण मार्फत मूल्याङ्कन गरिने बताउनुभयो। प्रारम्भिक चरणमा थर्मोप्लास्मालाई रोपेर परीक्षण गरिनेछ। त्यसक्रममा बिरूवाको वृद्धि, उत्पादन, रोग प्रतिरोधात्मक क्षमता तथा स्थानीय वातावरणसँगको अनुकूल अवस्था अध्ययन गरिनेछ। प्रारम्भिक अनुसन्धानपछि उत्कृष्ट देखिएका अदुवाका 17 वटा र हलेदाका 30 वटा जातलाई थप परीक्षणका लागि छनौट गरिएको पनि अनुसन्धान कार्यक्रमले सुनाएको छ। त्यसपछि राम्रो नतिजा दिएका जातलाई सीबीटी अन्तर्गत विभिन्न अनुसन्धान स्टेशनमा पठाइने डाक्टर भण्डारीले बताउनुभयो। र देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत्र मसान्त समिति पालिकाले आधा तथा मापदण्ड नक्सा अवधिक गरी कित्तागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार गरेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले पनि अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन तथा नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ।
यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले सुनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। हस्त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँलाईसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यति जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवार लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: स्वभावमा अनौठो परिवर्तन आएको छ। म 25 वर्षको उमेरसम्म गल्ती गर्नेलाई कुटेर ठिक हुन्छ भन्ने मान्थे, त्यसपछि गल्ती देख्दा हाँस्न मन लाग्थ्यो, अहिले 50 कटेपछि त्यस्तो व्यक्ति देख्दा बाध्यता हो कि नबुझेर बिचारा भन्ने मनमा आउँछ, आँसु आउँछ। के कारणले होला? गुरुको अनुभव सुन्ने इच्छा छ। म पनि तपाईँकै उमेर समूहमा परे, मैले अरूमा गल्ती देख्छु भने यो निश्चित रूपमा केटाकेटी बुद्धि हो। कसैले मलाई गाली गर्यो अनि म दुखी भएँ भने एउटा कुरा चाहिँ एकदमै थाहा हुन्छ कि म दुखी हुने तरिका राम्रोसँग मलाई आउँदो रहेछ। अरूको गालीबाट म अप्रभावित रहने तरिका चाहिँ मैले सिकेकै रहन्छु, प्रौढ भएकै रहन्छु। कसैले मेरो अपमान गर्यो र म दुखी भएँ भने उसले अपमान गर्यो यो त बुझिन्छ, अपमान गरेलाई बदला लिउँ त्यो सामान्य कुरा हो, यो पुरानो ज्ञान हो। त्यसले भन्छ हरेक अपमान गर्नेलाई बदला ल्याऊ, त्यही भएर घर घरमा पतिले पत्नी, पत्नीले पति, सबसँग बदला ठोक्या ठोकाइ छ रातले। कहिले कसले जित्छ कहिले कसले जित्छ छुट्टै कुरा हो, पतिले जितेको दिन पति खुसी हुन्छ, पत्नीले जितेको दिन पत्नी खुसी हुन्छ, त्यो अलग हो। त्यो युद्ध चाहिँ एकदम सनातन युद्ध हो, चलेको चलैछ। तर कसैले मलाई अपमान गर्यो र म अपमानित अनुभव गरेँ भने के थाहा भयो भने नि मैले आफूलाई चाहिँ चिन्दो रहन्छु। यदि मैले चिने भने, आफूलाई राम्रोसँग चिनेको छु भने, मान र अपमान दुवै भन्दा भिन्न हुँ म भन्ने बोध आइसक्नु पर्छ। न मानले मलाई छुन्छ न अपमानले मलाई छुन्छ, त्यो ठाउँको मलाई अनुभवै रहन्छ। निर्माण मोहा जित संग दोषा, अध्यात्म नित्या विनिवृत्त कामा, द्वन्द्वैर विमुक्ता सुख दुःख सँगै गच्छन्त मूढा पदमभ्ययम् तत्। मेरो मार्गमा को आउन सक्छ त? परमपद कोले प्राप्त गर्न सक्छ त? भगवद् गीता भन्छ निर्माण मोह जसको जीवनबाट मानको अर्थ रहेन, कसैले मान गरोस् कि अपमान गरोस् अर्थ रहन छोड्यो, जित संग दोषा आसक्ति रहेन, यही भए मात्रै म खुसी हुन्छु होइन भने खुसी हुन्न भन्ने आसक्ति जसको रहेन, अध्यात्म नित्या विनिवृत्त कामा निरन्तर आफूलाई चिन्ने कोसिस गरिरहेको छ र कामनाहरूको जालो दिनदिनै कम गर्दै लगेको छ, द्वन्द्वैर विमुक्त सुख दुःख सँगै, यस्तो व्यक्तिको जीवनबाट सुख र दुःखका द्वन्द हराउन थाल्छन् र गच्छन्त अमूढा पदम अव्ययम् तत्। त्यो अमूढ व्यक्ति चाहिँ कहाँ जान्छ त भन्दा यो मेरो परम पद प्राप्त गर्दछ। अरूमा गल्ती देख्न बुद्धि चाहिँदैन। सबभन्दा राम्रो चित्रकारले बनाएको चित्र राखिदिनुहोस्, एउटा गल्ती चाहिँ देख्नै पर्छ भन्नुहोस्, पागलखानामा भएको पागल पनि आएर दुई छाडा देखेर छोडिदिन्छ। यही बुद्धि चाहिँदैन अरूको गल्ती देख्न, तर सुधार्नुहोस् यसमा भनेर छोडिदिनुहोस् अनि त्यहाँ लेख्नुहोस् पनि, सुधार्नु हो भने ठिक छ, सुधार्ने कोसिस गर्दा बिगार्नु हो भने चाहिँ मृत्युदण्ड हुन्छ उनीहरूले, कसैले छुनेवाला छैन नभए त्यहाँ, किनभने नि गल्ती देख्न अत्यन्तै सजिलो हुन्छ र जीवनमा पाक्न एकदमै गाह्रो हुन्छ। बेलायतको एउटा चर्चमा, एबीमा, मन्दिरमा एकजना त्यहाँका प्रमुखको समाधि छ। त्यो समाधिमा के लेखेको छ भने, म सानो हुँदा संसार बदल्न चाहन्थे, अलिकति बढ्दै गएपछि मैले सबैमा दोष देख्न थाले र अरू नसुध्रिकन म खुसी हुन्न भन्ने मलाई लाग्न थाले। बिस्तारै बिस्तारै अरू सबै सुध्रिने छाड त मैले देखिन, मेरै परिवारका मान्छे मात्रै सुध्रे पनि म चाहिँ अब चाहिँ खुसी हुन्छु भन्ने लाग्न थाल्यो। तर अहिले यो उमेरमा आएपछि मैले पहिलो पटक जीवनमा बुझेँ कि सुध्रिनु पर्ने मान्छे म मात्रै रहेछु। गल्ती गर्छ मान्छेले, त्यस कारणले त दिव्य नवव्रत छ, चौथो त्यो क्षमा शीलता सिक्ने क्रममा हरेक व्यक्तिले गल्ती गर्छ र क्षमा गर्ने वृत्ति हामीसँग भएन भने हामी अत्यन्तै दुखी हुन्छौँ। गल्ती गर्ने त दुखी हुन्छ, देख्ने व्यक्ति झन् बढी दुखी हुन्छ। त्यसकारणले रूपनारायणजी, तपाईँलाई जे भइरहेको छ यो अत्यन्तै सुन्दर हो, तर यसलाई आध्यात्मिक बनाउनुहोस्, यतिमा मात्रै नरोकिनुहोस्। अब भित्र गएर त्यो ठाउँ भेट्नु छ जुन दुःख र सुखबाट अप्रभावित छ। पाप र पुण्य जहाँ पुग्दैन त्यहाँ पुग्नुभयो भने मात्रै अरूलाई पापी देख्न छोड्नुहुन्छ। आफू त्यहाँ नपुगिन्जेल अरूलाई पापी देखिन्छ। अमृतम सैव मृत्युश्च सदसच्चाहम् अर्जुन, हे अर्जुन, म अमृत पनि हुँ मृत्यु पनि हुँ, म दुवै हुँ, म पाप पनि पुण्य पनि हुँ, दुवै हुँ म, यी दुवै मेरा हातका पासाहरू हुन्। भगवानको खेलको लीला हो यो। यो बुझ्नको लागि आफू पाप र पुण्य भन्दा अलग ठाउँमा पुग्नुपर्छ आफूभित्र। त्यहाँ एकपटक पुग्नुभयो भने नि तपाईँलाई महापापी पनि पापी जस्तो लाग्दैन, महापुण्यात्मा पनि पुण्यात्मा जस्तो लाग्न छोड्छ। त्यस दिन तपाईँ कसको आलोचना गर्नुहुन्छ, कसको खेदो खन्नुहुन्छ, कसमा दोष देख्नुहुन्छ र कसलाई धेरै बढी प्रशंसा गर्नुहुन्छ, दुइटै कुरा टुट्न थाल्छन्, अर्थहीन रहन थाल्छ, अर्थहीन रहन्छन्। किनभने म आफू पाप र पुण्य भन्दा फरक लोकमा अवस्थित भए, त्यसलाई चिने र त्यसमा अवस्थित भए भने बल्ल म सबैप्रति करुणाले भरिन सक्छु। त्योभन्दा पहिले कहिले करुणा आउँदैन र रूपनारायण चाहिँ तपाईँको आँसु करुणाका आँसु हुन्। ओहो, यो मान्छेले यति गल्ती गरिरहेछ, आज बिस्तारै सिक्छ, सिक्न बाँकी रहेछ, यसलाई मैले गाली गर्ने होइन, यसलाई मैले सराप्ने होइन, कुट्ने पिट्ने पनि होइन। यति बुझ्ने हो भने हाम्रो कानून प्रणाली कति परिवर्तन हुन्थ्यो होला, न्याय प्रणाली, मान्छेलाई सुध्रिने मौका दिनुलाई न्याय भन्थ्यौँ होला हामीले, आज दण्ड गर्नुलाई न्याय भन्छ, हो कि होइन? यदि यो न्याय प्रणाली अलि फैलिएर जाने हो र सानै उमेरदेखि लागू हुने हो भने तैँले आमाको काखमा किन पिसाब फेरेको भनेर बच्चालाई दण्डित गर्थ्यो होला। यो सिक्दैछ बिचरा, उसको त यो बढ्दैछ हुर्किँदैछ भन्ने देख्न नसक्ने दिन पनि आउन सक्छ। जसरी न्यायमा खास धेरै परिमार्जन आइरहेको छैन, विगत 500-700 वर्षको न्यायको इतिहास हेर्ने हो भने ताते ताते गर्न खोज्दा लड्ने बच्चालाई हामी लगेर जेलमा हाल्न सक्छौँ कि किन हिँडिनुहोस् त, ऊ ठुला मान्छे कसरी हिँडेको देख्दैन, त पनि हिँड्नु पर्ने हो, कत्रो ठुलो अपराध गरेको, हिँड्दै हिँड्दैन। जागेका व्यक्तिले न्यायको निरूपण गर्न थाले, जागेका व्यक्तिले कानून बनाए भने कानून यस्तो हुँदैन, कानून भिन्न हुन्छ, त्यो कानूनमा करुणा हुन्छ, मान्छेले गल्ती गरे भने पनि सुध्रिने सम्भावना हुन्छ। त्यस दिन जेलहरू जेल हुँदैनन्, सुधार गृहमा रूपान्तरित हुन्छन्, वास्तवमै सुधार गृहमा रूपान्तरित हुन्छ र हुनुपर्ने त्यही हो। यी अहिले दण्ड गृह भएका छन्, सुधार गृहमा रूपान्तरित हुनुपर्ने हो। आज तपाईँले पृथ्वीको कुनै पनि कुनामा भएको जेलबाट बाहिर निस्किँदाखेरि यो मान्छे त भयानक सुध्रेर निस्क्यो, कस्तो उज्यालो भएर निस्क्यो भन्ने तपाईँले भेट्नुहुन्न। जबकि हुनु के पर्ने हो त भन्दा अर्को पटक अपराध गर्न नसक्ने गरी फर्किनु पर्ने हो। मैले आजसम्म हत्या गरेँ, हत्याको कारणले म कारागारमा गएको थिएँ, अब त हत्या गर्ने त होइन, म अरूको सेवा गर्छु र जीवन दान गर्छु भन्ने संकल्पले भरिएर आएको कैदी तपाईँले देख्नु भएको छ, अनि हामीले कस्तो समाज बनाइरहेछौँ र पनि यहाँ चिन्ता गरेर केही काम छैन। अघिको प्रश्नमा आए जस्तो 60 वर्षको उमेरमा बल्ल अध्यात्म सिक्न जानुभयो भने चाहिँ त्यस्तो समाज कहिले बन्दैन, ढुक्क भएर बस्नु। सानै उमेरमा अध्यात्म सिक्ने व्यक्ति भए भने बल्ल यस्तो प्रकारको समाज।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: কোকোনাট, সোকোনাট, ভিটা মিল্ক, বাটার ফ্রাইজ, ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট।
1: হেরা হেরা হেরা ইয়ো হো হামরো চয়েস, কোকো ডাইজেস্টিভ র কুকি চাই নাইস।
0: অদগুড়ি
2: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङको यता रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: प्रज्ञान विक्रम थापा। मन भनेको के हो गुरुदेव? आज बोध विज्ञानको पहिलो कक्षामा हुनुहुन्छ। मन शब्दको परिभाषा व्यवहारिक रूपले बुझौं। जुन हाम्रो अन्तर जगत छ त्यही अन्तर जगतलाई मन भनिन्छ। त दुईटा जगत छन् भन्यौं हामीले, एउटा कुन जगत? बहिर जगत, बाहिरको जगत। बाहिरको जगत प्रति हाम्रा इन्द्रियहरू फर्किन्छन्, तर हाम्रा कुनै पनि इन्द्रियहरू के अन्तर जगततिर फर्किन सक्छन्? तपाईँले आजसम्म अरूले बोलेको सुन्नुभएको छ कि तपाईँले आजसम्म आफ्नै आवाज सुन्नुभएको छ? भित्रको आवाज कहिल्यै सुनेको छ? हेर्नु त कति कमजोर रहेछन् इन्द्रिय। हामीले अहिलेसम्म अरूलाई देख्यौं, यो नराम्रो भन्यौं, यो राम्रो भन्यौं, फलानु कस्तो अनुहार भन्यौं, कस्तो भद्दा मान्छे भन्यौं, तर आफैलाई हेर्न ऐना चाहियो। कति कमजोर होला नि आँखा, न हामी आफ्नो स्वाद लिन जानेका छौं, न आफूलाई छुन जानेका छौं। जहिले सुकै छालाको सुक्खा हामीले अरूलाई छोएर मात्रै लियौं। कति कमजोर होलान् हाम्रा इन्द्रियहरू। इन्द्रियहरू जब बाहिर चर्न जान्छन्, इन्द्रियहरू गो हुन्, गाई हुन्, जब बाहिर चर्न जान्छन् त्यतिखेर बहिर जगत बन्छ। बहिर जगत मनको जगत होइन, त्यो भौतिक जगत। जब तपाईँ ती इन्द्रियलाई सम्हालेर, ती गाईलाई सम्हालेर एक ठाउँमा राख्नुहुन्छ, तिनीहरूले आफूभित्र चर्न थाल्छन्, तपाईँ गोपाल बन्नुहुन्छ। जुन दिन गोपाल बन्नुहुन्छ त्यस दिन तपाईँ आफ्नो मनमा फर्किनुहुन्छ। त्यही हो वृन्दावन। वृन्दावन शब्दको अर्थ हुन्छ मन, मनको वन। वृन्दावनको मन हो मनको वन, यो मेरो मनको वन हो। त्यो यहाँ फर्किनु छ। अब ती इन्द्रियहरू जुन आजसम्म बाहिर मात्रै चलिरहेका थिए, भित्र फर्काउँछ। हेर्नुहोस् त, गाई त कमसेकम बुद्धिमान छन्। बाहिरका गाईहरू त दिनभरि चरे पनि बेलुकी गोठमा फर्किन्छन्, तर हाम्रा इन्द्रिय त बेलुकी पनि गोठमा फर्किँदैनन्। सुतेपछि पनि फलानुसँग यस्तो, फलानु यस्तो, डिस्कानु यस्तो भनेर उति उति घुमिरहन्छन्। यी हाम्रा इन्द्रियहरू सबैभन्दा बढी अनुशासनहीन, गैर जिम्मेवार, राक्षसी भएका छन्। अब यस्तो व्यक्तिलाई सुख आओस् त आओस् न सर। जब म मेरा इन्द्रियहरूलाई तालिम दिन थाल्छु, त्यो तालिम के हो? तालिम हो उपेक्षाको तालिम, सजगता अनि उपेक्षाको तालिम। त्यतिखेर मेरा इन्द्रियहरू बाहिर जान छोड्छन्, सब इन्द्रियहरू ममा फर्किन्छन्। ममा फर्किएपछि मेरो मनमा सबै मेरा सम्पत्तिहरू मेरो मनमा भएपछि मलाई यति आत्मविश्वास आउँछ, यस्तो आनन्द आउँछ, सब ममा फर्किन्छन्। र बोध विज्ञानको 5 दिनबाट हामी मनलाई देख्न पनि थाल्छौं। त्यो अभ्यासमा हामी आउँदैछौ। अहिले त हामी मन भनेर एउटा काल्पनिक अस्तित्वको कुरा गरिरहेका छौँ, हामीले मन देखेका छैनौँ अहिलेसम्म, थाहा छ अलिअलि। तर पाँचौं दिनपछि हामी देख्न पनि थाल्छौँ। यो अभ्यासै यही हो, त्यही पुर्याउँछ बोध विज्ञानले। आफ्नै मनलाई देख्ने ठाउँमा पुग्छौँ र एकपल्ट मनलाई देखेपछि के चाहिन्छ राख्ने, के चाहिँदैन निकाल्ने मनबाट। कट पेस्ट गर्न सिक्नु पर्यो, डिलिट पनि गर्न सिक्नु पर्यो, कपी पनि गर्न सिक्नु पर्यो। कम्प्युटर मात्रै सिकेर हुन्छ, आफ्नो मनमा पनि त सिक्नु पर्यो नि। त्यो चाहिँ आफ्नो मनसँग काम गर्न थालेपछि जन्मिन्छ। अन्तिम कुरा, मनैव मनुष्याणाम कारणम बन्ध मोक्षेयो, यदानाहम तदा बन्धम, यदाहम मोक्षदम तदा। यो मन नै मनुष्यको मोक्ष र बन्धनको कारण हो। कुनै मुक्ति मनभन्दा बाहिर छैन है, ध्यान दिनुहोस्, कुनै मोक्ष मन बाहिर छैन। कारणम बन्ध मोक्षेयो, बन्धन र मुक्तिको कारण मेरो मन हो। जब अहंकार हुन्छ त्यतिखेर बन्धन अनुभव गरिन्छ, जब अहंकार हुँदैन त्यतिखेर मोक्ष अनुभव गरिन्छ। मनसँग अहंकार छ त्यसैलाई बन्धन भनिन्छ, मनबाट अहंकार गयो मोक्ष त्यही आफै आउँछ। मोक्षका लागि कहीँ खोज्न जानु पर्दैन, कुनै भगवान तपाईँले खोज्न जानै पर्दैन, संसारभरिका सबै भगवान तपाईँ कहाँ आफै दौडेर आउँछ। त्यो व्यक्ति जो अहंकार भन्दा अलग छ, अहंकारबाट बाहिर निस्कियो।
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
8: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
7: हाम्रा सेवाहरू,
8: एक लिटर र बीस लिटर जारको व्यवस्था,
7: अर्डर अनुसार खाली बोतलको उत्पादन,
8: बीस लिटर जारमा होम डेलिभरी सेवा।
7: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
8: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
9: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
10: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
15: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
16: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: भर्ना खुल्यो।
1: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
0: हाम्रा विशेषताहरू
1: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
0: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
1: शान्त तथा पारिवारिक वातावरण भएको
0: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
1: तिहार सुसारको राम्रो व्यवस्था भएको
0: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
1: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
22: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
24: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
25: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
24: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
25: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
24: तालिममा दिइने विषयहरू
25: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
24: स्पेशल सेफ तालिम
25: जापानिज सुशी तालिम
24: वेट्रेस
25: टुरिस्ट गाइड
24: हाम्रा विशेषताहरू
25: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
24: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
25: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
24: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
25: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
24: सम्पर्क मोबाइल 9841017090 9841017090
25: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
26: डाक्टर आउने बारे सूचना
27: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
26: डाक्टरद्वारा दिइने सेवाहरू
27: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
26: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
28: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
29: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
22: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
30: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847157193 र 9818899028
31: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
29: हाम्रा सेवाहरू
31: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
29: छाती दम निमोनिया खोकी छेरो
31: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
29: मधुमेह सुगर मृगौला रोग पिसाब
31: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
31: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
29: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
31: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
31: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
29: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
31: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
29: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
31: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
29: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001
3: उमा ढकालजी सोध्नुहुन्छ हरिओम गुरुदेव परम पद मुक्ति मोक्ष परम धाम एक अर्काका परिपूरक हुन् गुरुदेव कति राम्रो परम पद परम धाम एक अर्काका परिपूरक हुन् कि होइनन् मलाई अहिले यो प्रश्न सोध्ने होइन म पनि परम धाम गइसकेपछि सोध्नु होला अहिले गएकै छैन सोधेर के गर्ने मलाई के थाहा जानेहरूलाई थाहा होला र पछि सोध्न पनि गाह्रो छ परम धाम गएपछि कोही आउँदै आउँदैन परम धाम पुगेर म आएँ ल भनेर भन्ने मान्छे अहिलेसम्म भेटिया छैन सबै अनुमान हो अनुमान हो कुरा हो जे जे कुरा गरे नै हुन्छ गफै त हो परम धाम भन्नुहोस् परम मुक्ति भन्नुहोस् परम मोक्ष भन्नुहोस् शब्दहरू जे जे भने पनि हुन्छ जानु पर्दैन हुनु पर्दैन कसैलाई मोक्ष बनाउन सकिँदैन अनि नसकेपछि के भन्ने भने बाबु अहिले मैले अराको काम गर मोक्ष अहिले होइन मरेपछि पाउँछस् कति सजिलो उपाय मरेपछि भनिदियो अब मरेपछि पाए कि पाएन कसले हिसाब राख्ने कसले कसलाई सोध्ने त्यसकारण जहाँ जवाबदेहिता हुँदैन नि जे भने पनि हुन्छ मरेपछि हुने कुराको जवाबदेहिता लिनु पर्दैन मरेपछि भएन भने पनि त्यो मान्छे फर्केर आएर तपाईँले भनेको कुरो भएन भनेर सोध्न आउँदैन त्यस्तो यस्ता कुराहरूमा जे जे भने पनि हुन्छ वास्तवमा सत्य चाहिँ के हो भने नि मरेपछि त जे होला होला अहिलेको जीवनलाई कस्तो बनाउने त्यतातिर चाहिँ हाम्रो ध्यान जानुपर्छ अहिलेको जीवन राम्रो भयो भने ऋषिहरूको भनाइअनुसार भविष्य पनि राम्रो हुन्छ त्यही भन्छन् जान्नेहरू यो जन्ममा राम्रो कर्म गर बाबु तिम्रो मृत्यु पछाडिको जीवन पनि राम्रो हुन्छ भन्छन् यसमा चाहिँ सत्यता छ किन छ भन्नुहोला भने आज राम्रो काम गऱ्यौँ भने भोलि सुख पाइँदो रहेछ कि यो त तपाईँ हामीले भोग्यौँ नि त हिजो राम्रो काम गरेको फाइदा मैले आज भोगिरहेको छु आज राम्रो काम गरेँ भने भोलि फाइदा भोग्छु हिजो नराम्रो काम गरेका थिएँ भने त्यसको परिणाम मैले आज भोगेको छु दुःख पाउनु परेको छ हेर्नुहोस् त यी भ्रष्टाचार गर्ने मान्छेहरूले गरे त अहिले गरे हो र बिचराहरू कति दिन पहिला गरेका हुन् तर समात्तिने बेला आज समातेर दुःख पाउनुपर्छ हेर्नु न कर्म पहिला गर्यो परिणाम पछि आउँछ कर्म पछि परिणाम आउँछ त्यसले गर्दा यो जीवनमा राम्रो काम गर्यो भने अवश्य पनि पछाडिको जीवनमा पनि राम्रो होला भन्ने अनुमान गर्न सकिन्छ किनभने अहिलेको भोगाइबाट आज राम्रो गरे भोलि राम्रो हुन्छ यो वर्ष राम्रो गरे भन्दैन अर्को वर्षलाई पनि त्यसको फल खान पाइन्छ त्यसै गरी यो जीवनमा राम्रो गर्यो भने अर्को जीवनमा पनि पाइएला ऋषिहरू भन्छन् पाइन्छ यसमा चाहिँ सत्यता हुन सक्छ अब त्यसो भए के गरौँ त अर्को जीवनको कुरा नगर्ने यो जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर पनि ध्यान लगाउने यो जीवनमा मबाट कसैको चित्त नदुखोस् कसैले पनि मेरो कारणले दुःख पाउनु नपरोस् सकेदेखि सबैको राम्रो होस्